पूर्ण शक्ति परमात्माहरूलाई पहिचान जसले गर्यो उसै पुरुषले जानकारी पूर्ण पायो संसार सागर तर्यो सोही परमात्माको जानकारी भई सके हे सौनकजी यहाँ सोही भित्र सबै पाई सकेपछि अन्य जान्नलाई त्यहाँ बाँकी रहँदैन हे सौनकजी तिनै लोक व्यापक छ जो सोही जनाई दिएर पार तराउने एउटै सद्गुरु हो। त्यसैले प्रत्येक ग्रन्थमा अन्तमा सत्यलाई जनाइदिने सत्यलाई चिनाइदिने पूर्ण सद्गुरु मात्र हो भन्ने उल्लेख भएको छ। हामी देवी भागवत पढ्दै गरौं देवीले देवताहरूलाई वार्तालाप गर्दा गर्दा हे देवी हजुर घटघट बासी हुनुहुन्छ भनेर उल्लेख छ कसरी हो क्या हो जब उनले मेरो बास कैलाशपुरीमा छैन वैकुण्ठमा छैन कहीँ पनि छैन मेरो बास त्यहाँ छ जहाँ मेरा भक्तहरू बस्दछन् उनको हृदयमा मेरो बास छ भन्दाखेरि अब अचम्म भयो भक्तहरूलाई देवताहरूलाई प्रसन्न गरे कसरी प्रभु मेरो आकार छैन रूपरङ छैन म सर्वघटभाषी छु प्रत्येक कणकणमा मेरो निवास छ मेरो रूपरङ छैन म जति बेला ज्या रूप लिनुपर्ने हो त्यति बेला तयार हुन्छु तर मेरो पूर्ण जानकारी गर्नको लागि केवल सद्गुरूसँग सम्भव छ मेरो आकार रहित छ निरञ्जन निराकार जो पनि शरीर लिएर आए लक्ष्मीकै जस्तो प्रत्येक अवतारले आफ्नो शरीरलाई पञ्चतत्वको हो तर म यो होइन भनेर परमात्मालाई नै जानकारी गराएको छ। राम प्रभुलाई वशिष्ठ ऋषिले बतायो रामले अरूलाई बतायो भगवान कृष्णलाई शान्तिबेनी ऋषिले यही किसिमले जानकारी गरायो कृष्णले रणभूमिको मैदानमा अर्जुनजीलाई सोही ज्ञान प्रष्ट पार्नुभयो शिवजीलाई ऋषि सुखदेवले तपाईँ निरञ्जन हुनुहुन्छ यो शरीर पञ्चतत्वको हो यो रजतम शतगुण तीन मूर्ति हो तीन मूर्तिको कलाले सृष्टिको उत्पत्ति पालन सङ्घार गर्न यो अधिपतिको देवताको रूप लिनुभएको हो तपाईँ वास्तवमा निरञ्जन हो रूपरङ्ग नभएको हो यो जानिसकेपछि पार्वतीलाई सोही ज्ञान दिनु पर्यो किन पार्वतीलाई संकोच भयो तपाईँ सामान्य मान्छेलाई नमस्कार गर्नुभयो मलाई अचम्म लाग्यो हजुर त देवताका पनि देवता हुनुहुन्छ भन्दा त्यो प्रश्न उत्तर गर्दा गर्दा अनि अविनाशी निरञ्जन निराकारको जानकारी पार्वतीले पनि पाइन् त्यो गुरू गीतामा उल्लेख छ। त्यसर्थ यो अवतार लिएर जति पनि सृष्टिमा आएका छन् प्रत्येकको गुरू छ गुरू नभइकन तत्व ज्ञान कसैले पनि पाएको छैन आदरणीय श्रोता महानुभावहरू यो कुरा सत्य हो सत्य नै ईश्वर हो सत्य कुरा नै सत्य हुन्छ गलत हुँदैन म अगाडि समयको सहारा लिने छैन आजका प्राविधिकी मित्र बाबु आकाश चौधरीजीलाई धन्यवाद दिँदै आफ्नो शब्दलाई पूर्ण विराम दिन्छौं यो वर्षाको मौसममा कहीँ पनि अप्रिय घटना त्यस्तो सुन्न नपरोस् र यो बदल्नु परिस्थितिमा यो परमात्माकै अधीनमा सृष्टि चले पनि जहाँ जहाँ जस्तो किसिमको हुने हो अधिकार छ हावालाई पानीलाई सबैलाई उनले आफ्ना किसिमले जो चलिरहेको छ त्यो शान्ति कायममा कोही पनि मानव प्राणले भोग्नु नपरोस् सबैलाई सचेत पनि जाओस् यही परमात्मासँग प्रार्थना गर्दै म आफ्नो शब्दलाई पूर्ण विराम दिन्छु नमस्कार।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ECG सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844-27-359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।
5: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
6: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल असार 17 गते बुधबार, जुलाई 1 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको प्रतिपदा तिथि।
6: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाटै प्रक्रिया अगाडि बढाइने। वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत, 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य।
6: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया, 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम, 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक।
5: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी, गर्मीका कारण देशभर बढ़्यो महीको माग, कारागारका कैदी बन्दीलाई श्रममा लगाउन प्रस्ताव।
6: अत्यधिक गर्मीका कारण यूरोपमा जनजीवन प्रभावित, झण्डै 10 करोड़ मानिस समस्यामा, भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी, संयुक्त विपत्ता।
5: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16 प्रवेश, स्वीडेनलाई 3-0 पराजित, भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका हर्ज गोविना पनि भेट्ने।
7: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरको सबैभन्दा शुरूमा ठूलो अंकमा इन्धनको भाव घटेको प्रसंग।
6: नेपाल आयल निगम लिमिटेडले हिजो रातीबाट लागू हुने गरी पेट्रोल 20, डिजेल तथा मटीतेल 30 र हवाई इन्धनमा 40 रूपियाँ प्रति लिटरले भाव घटाएको छ। खाना पकाउने एलपी ग्यास 100 रूपियाँ प्रति सिलिण्डर घटेको छ। मूल्य घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोल 197, डिजेल तथा मटीतेल 195 र आन्तरिक हवाई इन्धन 229 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास 2060 रूपियाँ प्रति सिलिण्डर कायम भएको छ। हिजो दिउँसो भने इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल 15.09 र डिजेल 29.46 रूपियाँ प्रति लिटर घटेर आएको थियो। त्यस्तै हवाई इन्धन 29.42 रूपियाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्यास करिब 400 रूपियाँ प्रति सिलिण्डर घटेर आएको थियो। पेट्रोल र डिजेलको भाउ भारतबाट घटेर आएसँगै मूल्य अनुसार नेपालमा समायोजन भएको हो। ग्यासमा भने अझै पनि घाटा रहेको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि ग्यासमा प्रति सिलिण्डर 800 रूपियाँ भन्दा बढ़ी घाटा रहेको कारण तत्काल आईओसीले घटेर पठाएको मूल्य अनुसार नेपालमा समायोजन नभएको निगमले जनाएको छ। मध्यपूर्वको युद्ध यता निरन्तर मूल्य वृद्धि भएको निगमले युद्ध रोकिएर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि सोही अनुसार समायोजन गरेको हो। हिजो दिउँसो इण्डियन आयल कर्पोरेशनबाट सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ। मध्य पूर्व यता एक चैतबाट निगमले मूल्य बढ़ाउन थालेको थियो। त्यसबीचमा 6 पटक गरेर पेट्रोल 62 रूपियाँ र डिजेल तथा मट्टीतेल 95 रूपियाँ प्रति लिटर महँगिएको थियो। तर 16 वैशाखमा पेट्रोल 2 र डिजेल 12 रूपियाँ घटाएता निगमले मूल्य स्थिर राखेको थियो।
8: मनसूनजन्य विपद, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणको समन्वयमा मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत व्यवस्था विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो डुबान नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी प्रतिकार तथा राहत व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमको अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। गरी पहाड़ी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ। जस अनुसार संघ प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गरिएको पनि प्राधिकरणले दावी गरेको छ। संघीय मन्त्रालय प्रदेश सरकार स्थानीय तह सुरक्षा निकाय आपतकालीन कार्य संचालन केन्द्र तथा निजी क्षेत्रलाई आआफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसून प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने संघीय प्रदेश र स्थानीय आपतकालीन कार्य संचालन केन्द्रहरू 24 घण्टा संचालनमा रहने व्यवस्था गरिएको मन्त्रालयले बताएको छ। मनसूनजन्य विपद प्रतिकारका लागि सबै तयारी र पूर्व सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो। मनसून प्रतिकार कार्ययोजना अनुसार नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले मनसूनजन्य विपदका बेला प्रभावकारी खोज उद्धार र राहतका लागि सबै पूर्व तयारी अपनाइएको पनि बताउनुभयो। मन्त्रालयले खोज तथा उद्धार आवश्यक साधन स्रोतको पूर्व तैनाथी राहत व्यवस्थापन तथा प्रतिकार्यको समग्र नेतृत्व गर्नेछ। खाद्य तथा गैर खाद्य राहत सामग्रीको व्यवस्थापन ढुवानी तथा हवाई उद्धारको समन्वय समेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने जनाइएको छ। कृषि क्षेत्रमा पर्न सक्ने प्रभाव र यसका लागि अप्नाउन सकिने सावधानीका विषयमा कृषिसँग सरोकार राख्ने निकायसँग पनि मौसम पूर्वानुमान महाशाखाले समन्वय गरिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी
9: पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
10: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
9: हामी जल तथा मौसम विज्ञान विभाग र नार्ककै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
8: पछिल्लो तीन घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै गण्डकी प्रदेशमा पानी परेको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा अहिले पनि पानी परिरहेको छ भने त्यसै गरी अरू प्रदेशहरू बागमती प्रदेशमा पनि अधिकांश स्थानमा पानी परिरहेको छ। कोशी प्रदेशका पनि अधिकांश भूभागमा पानी परिरहेको छ भने मधेस प्रदेशमा पनि पानी परिरहेको छ र पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
6: चालू आर्थिक वर्ष 2082-83 राष्ट्रिय विकास समस्या समाधान समितिको एउटै बैठक नबस्ने देखिएको छ। प्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक पूरै एक वर्ष बित्न लाग्दा समेत बस्न सकेको छैन। अहिले बैठकको सुरसार समेत गरिएको छैन। प्रधानमन्त्रीको अध्यक्षता रहने यो उच्चस्तरीय संयन्त्रले विकासको कार्यमा देखिएका गाँठोहरू फुकाउने काम गर्छ। तर रोकिएको समय तोकिएको समयमा बैठक नबस्दा समिति निष्क्रिय जस्तै बनेको छ। पछिल्लो पटक 27 असार 2082 समितिको 54 बैठक बसेको थियो। त्यो नियम अनुसार त्यसपछि असोजमा 55, पुषमा 56 र चैतमा 57 र असारमा 58 बैठक बस्नु पर्ने थियो। एनडेक विकासका अवरोधहरू हटाउन समन्वयकारी भूमिका खेल्ने तथा निर्देशन दिन सक्ने साझा र शक्तिशाली संयन्त्र भएकाले यसको बैठक नियमित बस्नुपर्ने योजना आयोगका पूर्व सदस्य डाक्टर रामकुमार फुयालले बताउनुहुन्छ। यसैबीच जेएनजी विद्रोहपछिको पुननिर्माणले गति लिन सकिरहेको छैन। मध्य पूर्वको तनावले निम्ति आएको मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा भएको अवरोधले विकास प्रभावित भएको छ। भिटामिन अभाव लगायतका कारणले राष्ट्रिय स्तरका राजमार्गको स्तर उन्नति सुस्त बनेको देखिन्छ। निर्माण व्यवसायी आन्दोलनरत छन्। सड़क, जलविद्युत, प्रसारण लाइन लगायतका क्षेत्रका आयोजनाका लागि जग्गा अधिग्रहण, वनको प्रयोग तथा वित्तीय व्यवस्थापनमा समस्या देखिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको विकास खर्च पनि निराशाजनक देखिएको छ। यसैबीच आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले वर्तमान सरकार आएपछि चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा फोकस भएका कारण बैठक बस्न नसकेको बताउनु भएको छ।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र महिला नेतृत्व अनि सहभागिताको सन्देश।
11: कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस्ट गरेको पनि होइन।
12: राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
6: गर्मीका कारण देशभर बढ़्यो महीको माग। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो। समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
14: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटी आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको गोर्खापत्रको पहिलो पृष्ठमा गर्मीले बढ़्यो महीको माग शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ। गर्मी बढ़ेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ़छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका साथ फर्किएको छ, त्यो हो मही। कुनै समय गाउँघरमा किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी पोषणविद चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। केही वर्ष अघि मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेय तय आकर्षित भइरहेका छन्, त्यसैले महीको माग उल्लेखनीय रूपमा बढ़ेको छ। त्यस्तै भित्री पृष्ठमा 33 नेपालीलाई आम माफी शीर्षकमा अर्को खबर प्रकाशित छ। साउदी अरब सरकारले 33 नेपाली नागरिकलाई आम माफी प्रदान गरेको छ। साउदी अरब जेलमा रहेका 33 नेपालीको कैद मिना गर्दै त्यहाँको सरकारले आम माफी दिएकोमा नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। रमादानको अवसर पारेर साउदी अरब सरकारले आम माफीको घोषणा गरेकोमा आभार प्रकट गरेको सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। चितवनमा शुरू भयो नाइट जीप सफारी शीर्षकमा खबर प्रकाशित छ। चितवनमा परीक्षण का रूपमा पहिलो पटक नाइट जीप सफारी सञ्चालनमा ल्याइएको छ। चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ भण्डाराबाट दैनिक जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक नाइट जीप सफारी शुरू गरिएको हो। त्यस्तै विद्युत आयोजना प्रबन्धक कै अगुवाईमा बन्यो प्रसारण लाइन शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाल व्यवसायको असक्षमताले करिब 7 वर्षसम्म निर्माण हुन नसकेको मर्सांगदी करिडोर अन्तर्गतको 220 केबी मार्की चोक भरतपुर प्रसाद

ले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्यको योजना बनाएको हो। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान पनि गरिसकेको छ। सिकाई स्तर कमजोर, श्रम बजारमा बिक्न मुस्किल शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। कक्षा 10 पुग्दा पनि धेरै विद्यार्थीको सिकाई उपलब्धि न्यूनतम स्तरमा पनि नपुग्नुले विद्यालय शिक्षा प्रणालीले विद्यार्थीलाई अपेक्षित आधारभूत ज्ञान, विश्लेषण क्षमता र समस्या समाधानको सिप दिन नसकेको बुझिने उल्लेख गरिएको छ। रासोपाको नयाँ समितिले काम थाल्दै शीर्षकमा खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी स्थापनाको चौथो वर्षमा रासोपाले गत असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गरेको थियो। रवि लामिछानेलाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै राष्ट्रपाले 900 सदस्य केन्द्रीय सदस्य महाधिवेशनबाट चयन पनि गरिसकेको छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। कैदीबन्दीलाई ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ। कानूनबाट परिभाषित सामुदायिक सेवा अन्तर्गत निशुल्क रूपमा सार्वजनिक काम गर्ने, निशुल्क रूपमा अस्पताल, वृद्धाश्रम, अनाथालयमा सेवा गर्ने, निशुल्क रूपमा वातावरण संरक्षण सम्बन्धी काम गर्ने, निशुल्क रूपमा सार्वजनिक वा सामुदायिक विद्यालयमा अध्यापन वा सेवा गर्ने, निशुल्क रूपमा खेलकुद प्रशिक्षण गर्ने गराउने, निशुल्क रूपमा कुनै परोपकारी संघ संस्थाहरूमा काम गर्ने, अदालतले तोकिदिएको उपचारात्मक वा सुधारात्मक संघ संस्थामा उपस्थित हुने र त्यस्तो संस्थाले लगाए बमोजिमको काम गर्ने प्रस्ताव गरिएको हो। श्रम गरे बापत पारिश्रमिक पाउने कैद सजाय पनि कट्टा हुनेछ। विभागका अनुसार कैदीबन्दीलाई विशेष गरी राष्ट्रिय गौरवका आयोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिन्छ। श्रम प्रयोग गरिनेछ। मजदूर प्रमोशन तथा प्यारोल बोर्ड, सम्बन्धित कारागारका जेलर, प्रहरी वा त्यस्तै अन्य कुनै निकायको सुपरिवेक्षणमा रहनेछन्। उनीहरू सुपरिवेक्षणमै रहेर श्रम स्थल पुग्नेछन्। दिनभर काम गर्नेछन्। सकिएपछि सुपरिवेक्षणमै रहेर पुनः कारागार फर्कनुपर्नेछ। मालपोतका नासु मृत्युपछि भ्रष्टाचारी ठहर शीर्षकमा अर्को खबर छापिएको छ। राजस्व हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा मृत्युपछि दोषी ठहर भएका छन्। मालपोत कार्यालय पर्साका तत्कालीन नायब सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायलाई विशेष अदालतले मंगलबार हिजो दोषी ठहर गरेको उल्लेख गरिएको छ। अर्को खबर वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा शुरू भएको बारेमा छ। सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रम अन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट सुलभ फार्मेसी सेवा संचालनमा आउन थालेको हो। कर्मचारी सरूवा प्रणालीमा नयाँ शुरूआत, अब अनलाइनबाटै सबै प्रक्रिया गरिने शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छ। सरकारले निजामती कर्मचारीको सरूवा प्रक्रिया थप पारदर्शी, प्रविधि मैत्री र स्वचालित बनाउन पहिलो पटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ। यस अनुसार अब कर्मचारी सरूवा सम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ। लामो समयदेखि आलोचित सरूवा प्रणालीमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम नामक सफ्टवेयरको संचालनमा ल्याएको उल्लेख गरिएको छ। अर्को खबर सरकारी अस्पतालको समेत स्वास्थ्य बीमामा नक्कली दावी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकमा परराष्ट्र सम्बन्धी यो खबर परशुराम काफेले लेख्नु भएको छ। बेपत्ता नागरिकबारे रूसी राजदूतसँग परराष्ट्र मन्त्री खनालले चासो व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा फैलियो मनसून विपदको जोखिम शीर्षकमा नितु घलेले लेख्नु भएको खबर छापिएको छ। राजदूत आकांक्षीको नाम किन गोप्य शीर्षकमा अर्को खबर छापिएको छ भने पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा 3 व्यावसायिक मुद्दाको फाइल झिकाइयो शीर्षकमा खबर छ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल न्यायिक हिरासतमै रहने हुनुभएको छ। पौडेललाई गैर कानूनी थुनामा राखिएको दावी गर्दै पौडेलका पत्नी दुमायाले दायर
दायर गर्नुभएको रिट निवेदनमा हिजो सुनवाई गर्दै सर्वोच्चले रिहाई गर्न अस्वीकार गरेको हो। आर्थिक कारोबार दैनिकमा औद्योगिक सम्पत्ति विधेयकमा फेरि संशोधन, संरक्षण अवधि घटाइँदै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा प्रधान न्यायाधीशले न्याय परिषद बैठक नबोलाएको बारेमा खबर छ। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती राखिएका छन्। दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। प्रदेशको बजेटमा सत्तापक्षकै अवरोध।

0: भएको बारेमा पनि खबर छापिएको छ। गम्भीर त्रुटि भएको भन्दै पारित हुन नदिने अडान लिएको छ। दुई साता बितिसक्दा पनि सुदूरपश्चिम कर्णाली लुम्बिनी र कोशी प्रदेशमा बहस नै शुरू हुन सकेन। बागमतीमा छलफल चलिरहेको छ। मधेसमा बैठक बस्न थालेको छ। गण्डकीमा बहुमतले पारित भएको उल्लेख गरिएको छ। अत्यधिक गर्मी बढ़ेसँगै अरू विभिन्न प्रकारका पेय पदार्थको माग र आपूर्ति बढ़िरहेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्री पन्नामा दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छ। काकटभिट्टा नाकाबाट मंगलबार इलाम टी र सुमर भ्यालीका दुई ट्रक चिया भारत निर्यात भएका छन्। 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति बनेको छ। 79 महिनामा नागढुंगा सुरूङको काम सकिएको बारेमा विमल खतिवडाले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाबाट देश निकाला गरिएका 100 बढ़ी भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गत बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्रै उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर एउटा होटलमा राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भएको छ। तीमध्ये धेरै जस्ता व्यक्तिहरू सम्पर्कविहीन बनेका छन्। गत बुधबार गएको 7.2 र 7.5 रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्र मध्ये ला गुयारा एक मानिएको छ। भेनेजुएलाका सरकारको अनुसार यस भूकम्पमा परि 1700 भन्दा बढ़ी मानिसहरूको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको र उद्धार र राहतको कार्यक्रम जारी रहेको जनाइएको छ। र झण्डै दुई सातादेखि अत्यधिक गर्मीको कहर खेप्दै आएको पश्चिम युरोपले सोमबार मेघगर्जनसहित वर्षा भएपछि केही राहत महसुस गरेको छ। फ्रान्स जर्मनी लगायतका पश्चिम युरोपमा तापक्रम घटे पनि बाल्कन क्षेत्र र पूर्वी युरोपमा भनी अझै अत्यधिक गर्मी रहेको र 10 करोड़ भन्दा बढ़ी जनसंख्या प्रभावित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीमा झण्डै दुई सातासम्म अत्यधिक गर्मीपछि सोमबार अवस्था भने सामान्य देखिएको छ। त्यहाँ 40 डिग्री भन्दा माथि गर्मी पुगेको थियो। दुई साता यता गर्मीसँगै चलेको तातो हावाका कारण यातायात र स्वास्थ्य सेवा प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। जर्मनीका विभिन्न स्थानमा रहेका ताल र नदीमा पौड़ी खेल्न जाँदा झण्डै 26 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले युरोपमा मृतकको संख्या सामान्य अवस्थामा भन्दा कम्तीमा 1300ले बढ़ेको जनाएको छ।
0: साझा खबरमा अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी रंगशालामा आज बिहान भएको खेलमा स्वीडेनलाई 3-0 हराउँदै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको हो। कप्तान किलियन एम्बापेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गर्नुभयो। खेलको 45 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाउनुभयो। खेलको 74 मिनटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो। यो खेलमा 2 गोल गरेसँगै एम्बापेले फिफा विश्वकप 2026 सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेस्सीसँग बराबरी गर्नुभएको छ। दुवैले समान 6 गोल गर्नुभएको हो। विश्वकप अन्तर्गत 18 असार अर्थात भोलि बिहान 1:45 बजे बेल्जियम र सेनेगल बीचको खेल हुनेछ भने 5:45 बजे अमेरिका र बो हर्ज गोविनाको बीचमा खेल हुनेछ।
1: राजनीतिमा महिला सहभागिताको सवालमा राष्ट्रपाको महाधिवेशन र सुधार गर्ने ठाउँ अरू दलका महिला नेताको बुझाई रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
3: नेत्र विज्ञान ओए
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क रु 1000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044 98-587-80-044 र 97-642-33-921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
4: महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासोपा नेता विनिता कठायत,
5: म त्यो आफ्नो मेहनतले नै उहाँहरू यो 51% महिलाहरू राजसभामा केन्द्रीय सदस्य बनेको हो। यसचोटि कोही पनि पुरुषले उसलाई पुल हुन्छ नि पुस गरेको पनि होइन।
4: प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
6: रासपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा उपलब्धि महिलाका लागि गरेको छ। त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
4: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 275 सदस्य प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्रै 14 जनाले चुनाव जितेर आएका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट 82 जना निर्वाचित भएका 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। नेकपा नेता पम्फा भूषाल,
7: पदाधिकारीमा उहाँहरूको 2 जना हो के रे, कमिटीमा 50 पुराना हो राम्रो, अब मनोनित गर्ने कमिटी बाँकी छ 99 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
4: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
8: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राजपाले पुर्याउनु भयो, अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जान्छन् अथवा योभन्दा माथि बढी पनि दिन सक्छन्, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
4: रासपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
9: कति प्रतिशत मठाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला। महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
4: रासोपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन काठमाडौँ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: कर्मचारी सरुवा अभ्यासमा नयाँ शुरूआत, अब अनलाइनबाटै प्रक्रिया अगाडि बढ़ने वीर अस्पताल र ट्रमा सेन्टरबाट सुलभ फार्मेसीको शुरूआत, 3 महिनापछि ठूलो अंकमा घट्यो इन्धनको मूल्य,
0: 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया, 79 महिनामा सकियो नागढुङ्गा सुरुङको काम, 1 वर्षसम्म पनि बसेन राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक,
1: राजनीतिमा महिला सहभागिताका लागि संविधान र दलीय प्रतिबद्धता पूरा हुन बाँकी, गर्मीका कारण देशभर बढ़्यो महीको माग, कारगारमा कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव,
0: अत्यधिक गर्मीका कारण यूरोपमा जनजीवन प्रभावित, झण्डै 10 करोड़ मानिस समस्यामा, भेनेजुएला भूकम्पमा उद्धार र खोजी कार्य अझै जारी, सयौं बेपत्ता,
1: र फ्रान्स फिफा विश्वकपको अन्तिम 16मा प्रवेश, स्वीडेन 3-0 पराजित, भोलि बिहान बेल्जियम र सेनेगल खेल्दा अमेरिका र हर्ज गोविना हिड्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन, हामीले कान्तिपुर दैनिकमा गज्जब छब्बास शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा ट्राफिक कार्यवाहीमा पर्ने व्यक्तिलाई जरिवानाको मात्रा बढ़ाइएको विषयमा बहस भइराखेको छ, र सवारी साधन चलाउने चालकले कुनै गल्ती कमी कमजोरी गरिएमा 1 लाखसम्म जरिवाना गर्न सक्ने गरी प्रस्ताव ल्याइएको छ, र एउटा खुल्ला सड़क छ, सड़कमा विभिन्न सवारी साधन चलिराखेको जस्तो देखाइएको छ, र एकजना व्यक्ति मोटरसाइकल साइकल चल्याइराखेका छन् र पछाडिपट्टि एकजना महिला बसेका छन् र ती महिला अगाडिपट्टि मोटरसाइकल चलाइरहेका व्यक्तितर्फ केही भनिराखेका छन्। तल यस्तो लेखेको छ, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपुगेको पैसा थपेर तिर्नु पर्ला नि जरिवाना।
1: हौस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साहुतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाको 19 औं नगरसभा आज हुँदै 3 दिनभित्र नगरभित्र नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन स्थानीय तहलाई मन्त्रालयको निर्देशन। देशभर मनसुनी वर्षा शुरू, केही स्थानमा भारी वर्षा, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। कैलालीमा विद्यालय वरपर निर्वाध रूपमा सुर्तिजन्य पदार्थ बिक्री गरिँदै यसले विद्यालय उमेरका बालबालिकामा असर पार्दै। र पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न रमाउँदै तर कामको बोझ भने महिलाहरूलाई थुप्रिँदै। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाको 19 औं नगरसभा आज हुँदैछ। नगरसभा अहिले बिहान 7:30 बजेदेखि टीकापुर नगरपालिका वडा नम्बर 5 स्थित टीकापुर बहुप्राविधिक शिक्षालयको सभाहलमा हुने भएको छ। टीकापुरमा कार्यवाहक नगर प्रमुखको विषयमा विवाद भएपछि बहुमत कार्यपालिका सदस्य सहित 35 जना नगरसभाका सदस्यले नगरसभाका ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा नगरसभा आह्वान गरेको छ। नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने कार्यसूची रहेको छ। उता भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्न निर्देशन दिएको छ। मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। आज सुदूरपश्चिम प्रदेशसम्म पनि मनसुनी वायुको प्रभाव देखिएकाले सुदूरपश्चिम प्रदेशमा पनि वर्षा भएको छ। जलधारा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिममा कैलालीको बलियामा 122.4 मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै पछिल्लो 24 घण्टामा बर्दियाको दौलतपुरमा 89, तारातालमा 128.8, बाँकेको मानपुरमा 136.6, कञ्चनपुरको हनुमान नगरमा 55.8 मिलिमिटर वर्षा मापन भएको छ। सुदूरपश्चिममा अस्ति रातदेखि शुरू भएको वर्षा आजसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा हुने क्रम आजसम्म जारी रहने र लामो समयदेखि वर्षा नभएकाले अब वर्षा हुँदा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखेकाले सतर्क रहन मौसमविद देवी ढकालले नागरिकलाई आग्रह गर्नुभएको छ। टीकापुर उद्योग वाणिज्य संघले व्यापारी तथा व्यवसायीका विभिन्न समस्या समाधानका लागि माग गर्दै टीकापुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई 6 बुँदे ज्ञापन पत्र बुझाएको हो। संघका महासचिव प्रकाश तिमिलसेनाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा संघ यस क्षेत्रका व्यापारी व्यवसायीहरूको छाता संस्था भएकाले व्यवसायीहरूको हकहितको संरक्षण र उनीहरूले भोगिरहेका समस्याको समाधानका लागि नगरपालिकाको ध्यान आकर्षण गराएको छ। संघले व्यापारी व्यवसायसँग जोड़िएका करका दर घटाउन, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउन, नगरपालिका परिसरका व्यवसायीहरूले भोगिरहेको भाडा व्यवस्थापन सम्बन्धी समस्याको उचित माग गर्न माग गरेको छ। त्यस्तै आगामी आर्थिक वर्षदेखि संघको सहकार्यमा टीकापुरको व्यापार तथा व्यवसाय प्रवर्तन हुने कार्यक्रम सञ्चालन गर्न, संघको कार्यालय व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्न तथा टीकापुर गोल्ड कप फुटबल प्रतियोगिताका लागि आगामी बजेटमा आवश्यक रकम छुट्याउन पनि नगरपालिकासँग उद्योग वाणिज्य संघले आग्रह गरेको छ। कैलालीमा विद्यालय वरिपरि सञ्चालित होटल व्यवसायहरूमा निर्वाध रूपमा सुर्ती, चुरूट र गुटखाको बिक्री भइरहेको छ। सुर्तीजन्य पदार्थको विक्रेताले बिक्रीका लागि अनुमति लिनुपर्ने कानूनी व्यवस्था भए पनि यहाँ विद्यालय लगायतका सार्वजनिक स्थल वरपरका किराना पसल, फलफूल पसल, घुम्ती पसलले सुर्ती, चुरूट बिक्री गरेर प्रयोगका लागि सजिलो बनाइदिएका छन्। सहकर्मी एकेन्द्र तिमलेसनाको रिपोर्ट, रत्ना पुनमगरबाट।
1: जिल्ला अनुगमन समितिले कैलालीका विभिन्न पालिकामा गरेको नमूना अनुगमनमा जिल्लाका गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, कैलाली गाउँपालिका लगायतका पालिकामा विद्यालय लगायतका सार्वजनिक स्थल वरपर निर्वाध रूपमा सूर्तिजन्य पदार्थ बिक्री वितरण भइरहेको पाइएको छ। यसका साथै निषेधित क्षेत्र तोक्ने अभ्यास हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला गेवाले बताउनुहुन्छ।
2: हामीले कैलाली जिल्लाका विभिन्न पालिकाहरूमा चाहिँ हामी गएर सूर्तिजन्य तथा मादक पदार्थ सेवन नियन्त्रण तथा नियमन सम्बन्धी हामीले अनुगमन गरिरहेका छौँ। यसमा अहिलेसम्म हामी गोदावरी, कैलाली, गरीगंगा र टिकापुरमा चेक जाँच भइरहेको छ। यो चाहिँ अब नियन्त्रण नगर्ने हो र यसलाई नियमन नगर्ने हो भने यसको स्वरूप फैलिँदै विकराल रूपमा चाहिँ हाम्रो सबै काम गर्ने युवाहरू नै यसको कुलतमा पर्न सक्ने र काम गर्ने जनशक्तिको अभावमा हामी झनपछि झन आर्थिक रूपमा खस्दै जानुपर्ने हाम्रो एउटा भयावह स्थिति नआओस् भनेर हामीले समयमै चेतावनीमूलक र हाम्रो कार्यालयहरूमा सरकारी कार्यालयहरू, शैक्षिक संस्थानहरू, त्यसै गरी हाम्रो अस्पतालहरू र सार्वजनिक स्थलहरू जस्तो बस पार्क भयो, होटल रेस्टुरेन्ट भयो, त्यसमा केही नभए पनि त्यसलाई चाहिँ एउटा मद्यपान धुम्रपान निषेधित क्षेत्र घोषणा गर्ने, कसैलाई खानै परेको छ भने पनि त्यो धुम्रपानको लागि छुट्याएको स्थलमा गएर प्रयोग गर्न सकियो, अस्पतालहरू, विद्यालयहरू, नजिकका पसलहरूले धुम्रपान सूर्तिजन्य पदार्थहरू खरिद बिक्रीका कामहरू बन्द गर्नु पर्यो।
1: टीकापुरका गणेश बाबा बोर्डिङ स्कूल, आरएमई स्कूल लगायतका विद्यालयको गेट नजिकका पसलहरूमा अनुगमन गर्दा बिक्रीका लागि खुल्ला रूपमा राखिएका सूर्तिजन्य पदार्थ भेटिएका छन्। टीकापुर नगरपालिकाको बजार अनुगमन समितिले त्यस क्षेत्रमा यसअघि पनि अनुगमन गरी सूर्तिजन्य पदार्थको कारोबार गर्न पाउने व्यवस्थाबारे जानकारी दिँदै बिक्री नगर्न निर्देशन दिएको भए पनि कार्यान्वयन भएको छैन। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 को दफा 11 विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थलको 100 मिटर वरपर सूर्तिजन्य पदार्थहरूको बिक्री वितरण गर्न नहुने व्यवस्था गरेको छ। बालबालिकामाथि सूर्तिजन्य पदार्थको प्रभाव नपरोस् भन्ने उद्देश्यले सरकारले कानून बनाएर नियन्त्रण गर्न खोजे पनि व्यापारीले भने नाफाको लोभमा बिक्री गर्ने गरेको पाइएको छ। अनुगमनमा सहभागी टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावल विद्यालय वरपर खुलेआम सूर्तिजन्य पदार्थ बिक्री वितरण भइरहेको, विद्यालयका शिक्षक कर्मचारीहरूले सूर्ति गुटखा खाने गरेको, ती विद्यालयका परिसरको अवलोकन गर्दा फेला परेका गुटखाका खोलहरूबाट त्रस्त भएको बताउनुहुन्छ।
3: विशेष गरी हामीले कसैले पनि विद्यालयमा, अस्पतालमा, स्वास्थ्य संस्थाहरूमा, नेपाल सरकारले तोकेको सार्वजनिक स्थलहरूमा त्यो स्थलको 100 मिटर भित्रको घर पसलबाट सूर्तिजन्य पदार्थहरू बिक्री वितरण गर्न पाउन छैन भन्ने त्यो हाम्रो ऐनको दफा 11 3 छ। खास त्यसलाई टार्गेट बनाएर हामी अनुगमन निरीक्षण गर्यौं। 5 पसलहरूमा र 2 विद्यालय र 1 अस्पतालमा हेर्दाखेरि त्यहाँ चाहिँ खुलेआम बिक्री वितरण गरेको छ। खास गरेर विद्यालयभन्दा 100 मिटर भित्रसम्म बिक्री गर्न नपाउनु पर्ने हो। तैपनि उहाँहरूले अब चुरोटहरू, खैनीहरू, गुटकाहरू बिक्री वितरणको प्रदर्शन गरेको पाइयो, बिक्री वितरण गर्न पाइयो। खास गरेर सरकारले भनेअनुसार यो अनुमान त्यसको दफाकोमा घमा के भनेको भने 10,000 जरिवाना गर्ने भनेको छ। तैपनि उहाँले हामी पहिलोपटक भएकोले अहिले हामीले उहाँलाई चेतावनी दिएका छौँ र आगामी दिनमा त्यस्तो गर्यो भने उहाँलाई हामी 10,000 जरिवाना जुन छ त्यो कडाइका साथ लागू गर्छौँ। खास गरेर हामीले विद्यालयमा चाहिँ बिक्री वितरण नगर्नुपर्ने हो। त्यही पनि विद्यालयको खोलहरूमा हामीले हेर्दाखेरि खाएका खोलहरू, चुरोटका बच्चाहरू पनि त्यो विद्यालयको बाहिर पनि पाइयो, त्यो हिसाबले पनि त्यही पनि प्रयोग हुन्छ कि भन्ने हामीले लाग्यो।
1: स्वास्थ्यको तथ्याङ्क अनुसार नसर्ने रोगहरू बढ्दै गएर भयावह अवस्थामा पुगेकाले विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थलहरू, बस पार्क, होटल जस्ता क्षेत्रलाई धुम्रपान सूर्तिजन्य पदार्थ निषेधित क्षेत्र बनाएर यसको कारकको रूपमा रहेको सूर्ति चुरोटको सेवनलाई नियमन गर्न लागि जनस्वास्थ्य निरीक्षक विमला गेवालीको भनाई छ।
2: हामी त विद्यालय नजिक छौँ, त्यही भएर हामीले बिक्री गर्दैनौ, हामीले बेच्न मिल्दैन भनेर उहाँहरूले खुला रूपमा भन्नुभयो र त्यहाँ खुदारी पाइएन। तर 3 पसलहरूमा चाहिँ हामीले लगभग जफतै पनि गर्यौँ। अब आइन्दादेखि यसो नगर्नु होला, अबदेखि नगर्ने भनेर मौखिक चेतावनी पनि दिएका छौँ। 1-2 ठाउँमा हामी होटलमा जाँदाखेरि हामीले त्यहाँ एउटा ठाउँमा त पायौँ, तर एउटा ठाउँमा चाहिँ सामान पनि राख्नु भएको थिएन, डेरी पसल पनि थियो र लगभग चिया नास्ताहरू पनि खुवाउने गर्नुभएको थियो। त्यसमा पेन्टै गरेर उहाँले धुम्रपान निषेध भनेर लेखेको 3-4 ठाउँमा पनि देखियो, राम्रो गर्नुभएको रहेछ। टीकापुर अस्पतालको वालमा लेखिएको भेटियो, मादक पदार्थ, सूर्तिजन्य पदार्थ सेवन निषेधित क्षेत्र भनेर पनि लेखिएको छ र सेवन गर्नु हुँदैन भनेर चेतावनीमूलक सूचना पनि सम्प्रेषण भएको पाइएको छ। विद्यालयको 100 मिटर वरपरको पसलहरूमा चेक जाँच गर्दाखेरि त्यहाँ पनि भेटियो, तर हामीले उहाँ पनि मौखिक रूपमा अबदेखि तपाईँहरू यस्तो नराख्नु होला भनेर पनि भन्यौं। त्यसै गरी हामी नगरपालिका भवनमा पनि गयौं, नगरपालिका भवनमा पनि
4: धुम्रपान निषेधित क्षेत्र भनेर लेख्नलाई त्यो काम बाँकी छ भनेर नगरपालिकाको हाम्रो प्रमुख प्रशासकीय अधिकारीले हामीलाई जानकारी गराउनु भएको थियो।
1: गेवालीका अनुसार केही होटल संचालकले धुम्रपान निषेधित क्षेत्र लेखेका छन्। आफै रोल मोडल देखिनुपर्ने शिक्षक प्राध्यापक र सार्वजनिक निकायमा बसेका जिम्मेवार व्यक्तिले खुलेआम स्रोतजन्य पदार्थको प्रयोग गर्दा देखा सिक्किमै पनि उपभोग बढ़िरहेको र जनस्वास्थ्यमा समस्या थपिँदै गएको छ।
0: सहकर्मी रत्नापुर मगर खोज खबरमा मानिसहरू एकल परिवारमा बस्दा कामको भार महिलामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असार 20 गते शनिबारका दिन
5: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
7: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
7: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
7: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
7: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
7: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै को मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
8: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्ने गरेका छन्। एकल परिवारले गर्दा घर बाहिर र भित्रको सबै काम धन्दामा महिलाहरू एक्लैले भ्याउनु परेको छ। यसरी घरभित्र र बाहिरको काम, बच्चाको स्याहार सुसारदेखि सबै काम महिला एक्लैले गर्नुपर्ने बाध्यताले महिलाहरूलाई समस्या हुने गरेको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
10: पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न थालेपछि महिलाहरू बढ़ी समस्यामा पर्न थालेका छन्। एकल परिवारका कारण घर र बाहिरको काम एक्लैले गर्नुपर्दा महिलालाई समस्या हुने गरेको छ। जानकी गाउँपालिका वडा नम्बर 8 भगरैयाका तारा चौधरी।
11: मै त कतै छु, अपन बाहिर काम गरथे, मैठ जतवा बाहिर काम कैसे घर आके खाना पकाइ करत, बाप खाना पकैया मनी डर रह जतरा बात हो जाते थे खाना हरा के पकाए परत महीना जिन्हें ड्यूटी चल रही था महीने पकाई थी जतरा डॉक्टर लगे थे अपन पकाई करत।
10: तारा चौधरी जस्त भगरैयाक रेशमा देवी चौधरी बाहर काम करें जति नई थाके आयो भर में आएर खाना पकाउन पर्च कहीं वहां को छोरा पका सहयोग करने जानकी गाउँपालिका वडा नम्बर 8 का सुन्दरलाल चौधरी घर बाहिर काम आफूले गरे पनि खानाको लागि श्रीमतीलाई कुरेर बस्नुहुन्छ। उहाँ भन्नुहुन्छ बाहिर कुलापानी गर्न गएको बेला खाना पकाए पनि घरमा भने आजसम्म खाना पकाएको छैन। जानकी गाउँपालिका वडा नम्बर 6 का राजेशनी डंगौरा थारू भने कहिले काही श्रीमानले घरको काम र खाना पकाउनमा सहयोग गर्ने भएकोले आफूलाई सजिलो भएको बताउनुहुन्छ।
12: काम करा था या अंधारे था काम कर सकता हमारे से काम नहर बने था पुल बने था ठीक है हमारे खेती पाती बतानी हो छी पल्ला बैठू छी हेल्ला खाना पीना जो पीना उना लगे लू मोर घर धंधा हेरना खाना पीना पकना छी बकरी हेरना अतर हो मोर काम
10: सब काम एक्लैले गर्दा समस्या हुने भएकोले घरको काममा घरका अन्य सदस्यहरूले पनि सहयोग गर्न आवश्यक छ।
0: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयले सब चिस्यान मेसिन ल्याएको छ। वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 का लागि छुट्याएको 4,50,000 बजेटबाट सब चिस्यान मेसिन ल्याएको हो। वडावासी कुनै नागरिकको मृत्यु भई केही दिन सब राख्नु परेमा यसमा राख्न सकिने वडा कार्यालयले जनाएको छ। सब चिसान मेसिन वडा कार्यालय वा आधारभूत स्वास्थ्य केन्द्रमा राखिनेछ। वडाका नागरिक मर्दा प्रदेशमा रहेको छोरा वा छोरी नआउँदासम्म सबलाई खाल्डो खनेर राख्नु परेको दुःखद अनुभवले वडामा सब चिसान मेसिन ल्याएको वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताउनुभयो।
13: हामीले प्रत्येक वर्ष एउटा नयाँ काम ल्याएका छौँ। पोहोर साल हामीले जानकीमा नभएको सब चिस्यान मेसिन छैन, हामीले नयाँ गर्यौं र सब चिस्यान मेसिन हाम्रो वडा कार्यालयमा पुगिसकेको छ। र यो हामीले किन व्यवस्था गर्यौं भन्दा वडा कार्यालयको नजिकै एकजना बलबहादुर जनाला हुनुहुन्थ्यो, उहाँको मृत्यु भयो, उहाँको छोरा आउनुको लागि टाइम लाग्यो, उहाँको मृत शरीरलाई खाल्डो बनाएर बरफ राखेर चिस्यानको व्यवस्था गरेको मैले देखे र मैले त्यही दिन मन बनाए अर्को पाली हामी चिस्यान मेसिनको व्यवस्था गर्छौं भनेर।
0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। गए राज्यदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजलमा 30 रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 100 रूपियाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार राति 12 बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रति लिटर 15 रूपियाँ 9 पैसा, डिजल 29 रूपियाँ 46 पैसा, हवाई इन्धन प्रति लिटर 29 रूपियाँ 42 पैसा र एलपी ग्यासको मूल्य घटेर आएको निगमले जनाएको छ। यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाण्डुका लागि बिक्री मूल्य प्रति किलो लिटर 265 अमेरिकी डलरले घटेको जनाएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन बिन्दुमा बिक्रीमा मूल्य कायम गरिएको निगमले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
14: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
15: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
14: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
15: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
16: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आजी था, का कना हो बाबा के वस्त बाटिन गटिलो ठाउ से झोला आनला से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बर थी रहा
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाउ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंग वो तो कहा टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कपड़ा से गुड़ झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला जस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब नहीं जाबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373।
3: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एडिला टेरस
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडिला टेरस
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463773 र 98164602204
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब पालो जनआवाजको स्थानीय तहको वडा कार्यालयबाट विभिन्न किसिमका सेवाहरू प्रदान गरिन्छन् आजको जनआज हामीले वडा कार्यालयबाट प्रदान गरिने सेवा कस्ता छन् भनी जानकी गाउँपालिका वडा नम्बर 9 केही नागरिकलाई सोधेका छौं
11: मेरो नाउँ देउमा परिहार जानकी गाउँपालिका वडा नम्बर 9 वडाबाट बाटोघाटो यताउति अपाङ्गहरू असहाय अपाङ्गहरूले बाख्रा अनि बुङ्गुर पाइराखेका छन् अनि यो ह्यान्ड पाइप खल्ला ठौरो धर्नी गर्छ बाटोघाटो धेरै भइराखेका छ हाम्रो जानकी 9 वडा अध्यक्षले सबै बाटोघाटो गरिब दुखीका पुछेका छन् भनौँ होइन एकदम राम्रो गर्नुभएको छ हाम्रै जस्तो मन अरू दिदी बहिनीको पनि हुनु पर्यो छिटै हुन्छ जानकारी गर्नुहुन्छ यस्तो यस्तो आया छ भनेर भन्नुहुन्छ वडा अध्यक्षले भन्नुहुन्छ घर घर जानुहुन्छ मेरो पाला म गर्छु भन्नुहुन्छ गर्नुभएको छ राम्रो
12: गर्नुभएको छ भन्नाले ठिक छ सबैले अब यहाँ सबै यदि अब हाम्रो सार्वजनिक सुनवाईमा पनि एकजना मान्छेको पनि त्यस्तो अभियोजन आएन राम्रो छ सबै कुरामा एकदम खुसी
13: मेरो नाम अमकला कामी राम्रो लागेको छ हाम्रो अध्यक्षले राम्रो गर्नुभएको छ हामीलाई पनि असहाय बुढा बाटोलाई हेरिया छ सेवा गरिया छ हामीलाई पनि एकदम राम्रो लागेको छ अध्यक्षको यो वडा कार्यालयको एकदम राम्रो खुसी छौ हामी त खुसी छौ
14: मेरो नाम जनक सुडारी म चेतना सामुदायिक वनको अध्यक्ष कटासे जानकी नाउँ ठिकै छ अब अहिले भन्नुपर्दा त्यो समग्रमा ठिकै छ अहिले ओडाको त राम्रै छ खुसी छ
10: यसै जनावसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक टिकापुर नगरपालिकाको 1900 नगरसभा आज हुँदै पेट्रोल डिजल र एलपी ग्यासको मूल्य घट्यो देशभर मनसुनी वर्षा शुरू केही स्थानमा भारी वर्षा सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह कैलालीमा विद्यालय वरपर निर्वाध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गरिँदै यसले विद्यालय उमेरका बालबालिकामा असर पार्दै र पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न थमाउँदै तर कामको बोझ भने महिलामा थुप्रिँदै हवस् त अहिलेलाई खोज खबर यति नै प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउत बिदा हुन्छु सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला नमस्कार
15: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जबसम्म हाम्रै सक्कु भ्रष्टाचार विरोधी नै हुइबी भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी
16: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश
17: त्यो लामो घाँसको झारतिर नजाऊ है आया मरे नि बाबा आया
18: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
19: ल हेर त सर्प भाग्यो त्यता टोक्यो कि के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो
17: ल मलाई त सापले टोक्यो नि मर्ने भयो म
18: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
19: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
18: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औठीहरू पनि फुकालिदिन्छु खै खै
19: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
20: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
21: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
22: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
23: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 17 गते बुधबार, तदनुसार जुलाई 1 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ, भावनामा बगेर निर्णय गर्नु उचित हुने छैन। वृष राशि हुनेहरूको लागि काममा तपाईँको अनुभव उपयोगी बन्नेछ, अरूले दिएको जिम्मेवारी पूरा गर्दा विश्वास अझ बढ्नेछ। मिथुन राशि हुनेहरूको लागि आफ्ना नजिकका व्यक्तिसँगको सम्बन्ध अझ सहज बन्नेछ, मनका कुरा खुलेर गर्दा दूरी कम हुनेछ। कर्कट राशि हुनेहरूको लागि नयाँ ठाउँ, नयाँ विषयमा वा नयाँ अनुभवले मन तान्न सक्छ, सिक्ने अवसरलाई राम्रोसँग उपयोग गर्न सकिनेछ। सिंह राशि हुनेहरूको लागि मिलेर गरेको काममा राम्रो सफलता हात पार्न सक्छ, पुरानो साथीसँगको भेटले मन खुशी बनाउनेछ। कन्या राशि हुनेहरूको लागि आर्थिक विषयमा सन्तुलित सेवा राख्न राम्रो हुनेछ, आवश्यक कुरामा गरिएको खर्चले पछि फाइदा दिनेछ। तुला राशि हुनेहरूको लागि मन रमाउने वातावरण बन्न सक्छ, परिवार वा साथीभाइसँग बिताएको समयले नयाँ ऊर्जा दिनेछ। वृश्चिक राशि हुनेहरूको लागि घरसँग सम्बन्धित काममा समय दिनुपर्ने हुन सक्छ, लामो समयदेखि मिलाउन खोजेको विषय समाधानतर्फ बढ्नेछ। धनुराशि हुनेहरूको लागि नयाँ जानकारीले एउटा महत्वपूर्ण निर्णय लिन मद्दत गर्न सक्छ, कसैसँग भएको सामान्य कुराकानी पनि उपयोगी बन्नेछ। मकर राशि हुनेहरूको लागि बिहानको समयमा केही काम योजना अनुसार चल्न नसक्दा तर धैर्य राख्दा सबै कुरा विस्तारै मिलेर जानेछ। कुम्भ राशि हुनेहरूको लागि आफ्नो उपस्थितिले राम्रो प्रभाव पार्न सकिनेछ, रोकिएको काम फेरि अघि बढ्ने सम्भावना छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि केही समय आफ्नै लागि छुट्याउन मन लाग्न सक्छ, अनावश्यक चिन्तालाई छोडेर अगाडिको बाटो हेर्नु राम्रो हुनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5561-255 गरेर टिपाउँदै गर्नुहोला। त्यति दिनसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमिट, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे लोकदोहोरी गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: बिटल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वाल से टिकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उकरा संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423।

0: पैसा पनि त हुनु पर्यो नि छोरी। फेरि पढ्ने लेख्ने मान्छेले
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479, 98246 2532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या, ब्याङ्कको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो।
4: धैदै बा, तुमले लोटरी भर्राई थियो?
5: आछिन, क्या हो रे चेली, लोटरी पढ्या त निको हो बा।
4: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा म्यासेज, व्हाट्सएप, फेसबुक, भाइबर कायमीले आयाले कभै जनपतिया, फोनै आया लगै आफ्नो विवरण कभै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड, पिन आदि कभैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई, जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
7: ए बा, आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
8: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
7: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
8: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
5: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्णविक। यो कार्यक्रम तपाई हरेक साताको बुधबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ टीकापुर बहुमुखी क्याम्पस रूपसिम विश्वविद्यालय व्यवस्थापन संकायका गोल्ड मेडलिस्ट तथा डिन स्टेट छैटौं दीक्षान्त समारोहमा अस्ति मात्रै सम्पन्न भएको जो महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा चाहिँ उहाँले यो पद प्राप्त गर्नुभएको छ। र आज हामी उहाँसँग शिक्षाका सवालमा र विद्यार्थी जीवनका बारेमा र पढाइका सवालमा कुरा गर्नेछौ। स्वागत छ कार्यक्रममा।
1: हस्, धेरै धन्यवाद छ सर, यो कार्यक्रममा चाहिँ बोलाइदिनु भएकोमा एकदम आभारी छु।
0: अस्ति मात्रै जो चाहिँ महेन्द्रनगरमा सम्पन्न जो कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयमा एउटा टप लिस्टमा अथवा व्यवस्थापन संकायतर्फ टीकापुर जस्तो ठाउँबाट सुदूरपश्चिम टप स्थान हासिल गर्न सफल भएको छ, होइन? कस्तो चाहिँ महसुस भयो त्यति बेला चाहिँ दीक्षान्त समारोहमा?
1: सर्वप्रथम त टीकापुर बहुमुखी क्याम्पसबाट चाहिँ व्यवस्थापन संकायबाट तीन लिस्ट जुन हाम्रो स्वयं वर्तमान सरकारको शिक्षा मन्त्री आदरणीय सर सस्मित पोखरेलबाट त्यो पदक प्राप्त गर्दा आफूलाई एकदमै गौरवशाली ठाने। त्यो सायद चार वर्षको अथक मेहनत र संघर्षको चाहिँ एउटा उपलब्धि थियो भन्छु म। टीकापुर क्षेत्र जुन आफैमा एउटा शैक्षिक नगरीको रूपमा चिनिएको क्षेत्र हो, त्यो क्षेत्रलाई चाहिँ अझ थप मैले चिनाउन सफल भएँ। टीकापुर बहुमुखी क्याम्पसले र त्यहाँका प्राध्यापकहरूले जुन ममाथि अपेक्षा गर्नुभएको थियो, यहाँको सम्पूर्ण शिक्षा क्षेत्रले गरेको अपेक्षा मैले पूरा गर्न सकेँ। त्यस कारणले गर्दाखेरि आफूलाई केही नभए पनि केही दिन सकेको, यो क्षेत्रलाई केही मैले भ्याल्यु एड गर्न सकेको महसुस गरेर म आफूलाई एकदमै गौरवशाली र एकदमै खुसी ठान्दछु।
0: कस्तो आउँदैछन् यस्तो प्रतिक्रियाहरू शिक्षक साथीहरूबाट?
1: उहाँहरूले अपेक्षित नै भन्नुहुन्छ, किन भन्दाखेरि जुन उहाँहरूको मप्रति विश्वास थियो तपाईँले ल्याउनुपर्ने नै हो, ल्याउनु भयो, यसको लागि हामी धेरै खुसी छौँ भन्दै शुभचिन्ता व्यक्त गर्नुहुन्छ। र साथीहरूले पनि अब जुन प्रकारको चाहिँ हाम्रो थियो मेहनत थियो, त्यो मेहनत अनुसार हामीले प्राप्त गर्नुपर्ने नै भन्ने खालको चाहिँ प्रतिक्रिया भएको कारणले गर्दाखेरि मलाई चाहिँ जो खुसी लाग्छ साथीहरूले प्रत्येक सुख दुःखमा प्रत्येक क्षणहरूमा मलाई साथ सहयोग सपोर्ट गर्नुभयो। हाम्रो टीकापुर बहुमुखी क्याम्पसको जुन शैक्षिक वातावरण थियो प्लस त्यहाँको हाम्रो प्राध्यापकहरू टिचरहरूले पनि जुन प्रकारको मलाई फेसिलिटेसन गर्नुभएको थियो, त्यो एकदमै धेरै सौहार्दपूर्ण थियो, जसलाई त्यसले पनि मलाई केही थप प्रेरणा दिएको जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि यो रिजल्टसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोड्नु भएको सम्पूर्ण व्यक्तित्वलाई म भित्रै मनदेखि चाहिँ धन्यवाद ज्ञापन गर्न चाहन्छु सर।
0: धेरै टीकापुरमा पढाइ छैन अथवा अध्ययनको सिलसिला बाहिर जानुपर्छ भन्ने खालको मानसिकता छ नि,
1: हजुर,
0: यसले चाहिँ एक खालको पार्टिसिपेट होला, होइन?
1: हजुर, यो विशेष गरी म पनि यही मानसिकताबाट ग्रसित भएको अथवा यो चाहिँ एक प्रकारले चाहिँ महसुस गरेको व्यक्तित्व। जब मैले प्लस टू पास गर्दै गर्दाखेरि मेरो शुभचिन्तक मेरो परिवार लगायत सम्पूर्ण व्यक्तित्व अहिले होइन तिमीले चाहिँ यहाँ चाहिँ टीकापुरमा आफ्नो उच्च शिक्षा चाहिँ कन्टिन्यू गर्दाखेरि सोचिहाल भन्ने खालको प्रतिक्रिया दिनुहुन्थ्यो। अनि त्यसले गर्दाखेरि तैपनि मैले त्यसको बावजुद पनि होइन, टीकापुर आफैमा एउटा गौरवशाली चाहिँ इतिहास बोकेको क्षेत्र भएको कारणले गर्दाखेरि यहाँ पनि एकदमै विज्ञ विज्ञ र प्राविधिक व्यक्तित्व हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि टीकापुर क्षेत्रलाई मैले किन टेस्ट नगर्ने त, टीकापुर क्षेत्रलाई मैले किन चाहिँ विश्वास नगर्ने भनेर चाहिँ मैले चाहिँ सबैको आशा विपरीत चाहिँ मैले चाहिँ टीकापुर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा आफ्नो भविष्य हायर एजुकेसन लग्ने चाहिँ मैले निर्णय गरेँ। र त्यो जुन प्रकारको मेरो अपेक्षा थियो, जुन प्रकारको मैले वातावरण अपेक्षा गरेको थिएँ, सायद मैले 100% नै त्यो वातावरण महसुस गरेँ सर आफै मैले पनि। त्यस कारणले गर्दाखेरि जुन यो मानसिकता छ त्यसप्रति म चाहिँ फेरि पनि अपिल गर्न चाहन्छु टीकापुर क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी तथा यो क्षेत्रलाई वरिपरिका मान्छेहरूलाई पनि उच्च शिक्षाको लागि तपाईँले महँगो फिजहरू तिरेर काठमाडौँ जानुपर्ने र आफूमा चाहिँ एउटा आर्थिक व्यवहार बढाउन नपर्ने जस्तो मैले देख्छु। किन भन्दाखेरि हामीसँग त्यस्तो शैक्षिक संस्थाहरू पनि छन्, विज्ञ भएका व्यक्तित्वहरू पनि छन् र त्यस्ता शैक्षिक धरोहरू पनि छन्। त्यस कारणले गर्दाखेरि म सम्पूर्णमा अपिल गर्न चाहन्छु उच्च शिक्षाको लागि अब टीकापुर क्षेत्रलाई नै तपाईँले विश्वास गर्न सक्नुहुन्छ र जसको चाहिँ एउटा ज्वलन्त उदाहरण मैले दिन सकेको छु जस्तो लाग्छ सर।
0: इच्छा शक्ति नै पहिलो प्राथमिकता,
1: हजुर, इच्छा शक्ति नै पहिलो प्राथमिकता भनौँ। जुन प्रकारको डेडिकेसन थियो, कमिटमेन्ट थियो, मैले गर्नुपर्छ भन्ने थियो, त्यही अनुसार मैले यसलाई चाहिँ रिजल्ट दिन सकेँ जस्तो मलाई लाग्छ सर। त्यस कारणले गर्दाखेरि जुन प्रकारको विल पावर थियो, त्यो विल पावर पनि जो अरूले अपेक्षा गरेको विल पावर भनौँ, लगभग लगभग सबैले चाहिँ तिमीले गर्नुपर्छ, किन भन्दाखेरि मैले यही क्षेत्रबाट आरएमई स्कूलबाट नै मैले चाहिँ प्लस टूमा 4GPA ल्याएको कारणले गर्दाखेरि सबैलाई म माथि चाहिँ त्यो एउटा एक प्रकारको नजर थियो, गर्छ होला भाइले भन्ने खालको सोच थियो। त्यस कारणले गर्दाखेरि त्यो गर्न पुगे, खुसी छु सर।
0: विद्यार्थी पनि हो, विद्यार्थी जीवनमा पाठ्य पुस्तक र विद्यार्थीको सम्बन्धलाई कसरी हेर्नुहुन्छ?
1: मैले यसमा हजुरलाई थप एउटा प्रश्न गर्न खोजेँ, जस्तै अहिले जुन पछिल्लो समयमा हाम्रो जुन पढाइको सन्दर्भ हामीले बुझ्छौँ, जुन हाम्रो अभिभावकहरूले जुन हामीलाई पछिदेखि सिकाएर आउनुभयो, जुन अहिले यहाँको स्कुल यहाँको पाठ्य पुस्तक सबै कुराहरू यसरी डिजाइन गरिएको छ कि भाइ बहिनीहरू अथवा चाहिँ पाठकको चाहिँ एक प्रकारको क्रिएटिभिटीलाई टेवा नदिने खालको हामीसँग प्रविधि छ। जस्तै सानो क्लासमा पढ्दै गर्दाखेरि स्कुलिङ सुरु हुँदै गर्दाखेरि के मानसिकता हुन्छ भन्दाखेरि होइन तपाईँको छोराले अथवा मेरो छोराले मेरो छोरीले चाहिँ तैँले पनि फर्स्टै हुनुपर्छ, त्योभन्दा तल भयो भने गलत हुन्छ, त्यो साह्रै अन्यायपूर्ण हुन्छ भन्ने खालको प्रेसराइज हुन्छ एक प्रकार। म के जोड्न चाहन्छु त भन्दाखेरि शिक्षा भनेको मान्छेको व्यवहारमा परिवर्तन ल्याउन सक्ने गुण हुनुपर्छ शिक्षामा, त्यो एकाडेमिक्स रिजल्ट राम्रो ल्याएर त्यसले त्यही त्यो शिक्षा शिक्षा भयो भनेर हामीले भन्न सकिँदैन सर होइन। त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि पाठ्य पुस्तक र विद्यार्थीको सम्बन्ध कस्तो हुनुपर्छ त भन्नुहुन्छ भने वाटरमा जुन हाइड्रोजन अक्सिजनको अणुहरू मिलेर बनेको हुन्छ त्यस्तो कम्बिनेसन हुनुपर्छ, एउटा भएन भने अलग अर्को नहुने। र पाठ्य पुस्तकहरू चाहिँ पढ्दाखेरि अध्ययन गर्दाखेरि पढाइ होइन कि अध्ययन गर्नुपर्छ भन्छु म चाहिँ। पढाइ र अध्ययनमा फरक के छ भन्नुहुन्छ भने पढाइ भनेको केवल बाहिरी चाहिँ अपेक्षाहरू पूरा गर्नको लागि गरिने चिज हो, जस्तै मैले 4G ल्याउनु छ, मैले राम्रो पढ्नु छ, मैले फलानाको छोरालाई देखाउनु छ, मैले यस्तो रिजल्ट ल्याएँ भनेपछि मेरो बाबालाई साइकल किनिदिनुहुन्छ, त्यो पढाइ हो। अध्ययन भन्ने कुरा के हो त भन्दाखेरि त्यसमा डुबेर त्यसका सबै आयामहरूलाई चाहिँ नजिकबाट चाहिँ निहाल्न सक्ने कला, त्यो पढिसकेपछि त्यसलाई चाहिँ वास्तविक रूपमा आफ्नो जीवनमा अपनाउन सक्ने कला भनेको अध्ययन हो। र म सम्पूर्ण चाहिँ टिकापुर नगरवासीदेखि लिएर सम्पूर्णलाई म चाहिँ के अपिल गर्न चाहन्छु भन्दाखेरि अध्ययनतर्फ चाहिँ प्रेरित गर्न सबैलाई अनुरोध गर्न चाहन्छु। पढाइभन्दा पनि हामीले अध्ययनलाई चाहिँ जागृत गर्नुपर्छ, जुन पछिल्लो समयमा प्राइभेट स्कुलदेखि लिएर अन्य क्षेत्रहरूले चाहिँ जुन यो रिजल्ट ओरिएन्टेड भएर मात्रै काम गर्नुहुन्छ त्यसलाई चाहिँ पल्टाएर पाठ्य पुस्तक पनि त्यस्तै इन्गेजिङ खालको हुनुपर्छ, जुन प्रकारको पाठकको चाहिँ अभिरुचि जागरण गर्ने खालको तरिकाले डिजाइन गरेर कोर्सहरू डिजाइन गरेर विद्यार्थीहरूलाई वास्तविक व्यावहारिक कुराहरू चाहिँ सिकाउन सक्ने खालको हुनुपर्छ। र प्यारेन्ट्सहरूले पनि अध्ययनतर्फ केन्द्रित गराएर पाठ्य पुस्तक र विद्यार्थीहरूको सम्बन्धलाई झन् मजबुत गर्नुहुन्छ, त्यस कारणले गर्दाखेरि म अध्ययन ओरिएन्टेड हुनुपर्छ भनेर चाहिँ अपिल गर्न चाहन्छु।
0: तपाईँ अहिले टपर भन्नुभयो नि,
1: हजुर सर,
0: सुपस्थितिमा टपर भन्दाखेरि यो तपाईँ पढ्ने समय चाहिँ कति हो खास?
1: अब मैले चाहिँ यसमा चाहिँ थप प्रश्नले गर्न चाहे भन्दाखेरि यति घन्टा नै पढ्नुपर्छ भन्ने कुनै स्पेसिफिक टाइम छैन। मेरो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरको इन्ट्रेस्ट जतिखेर मनमा पलाउँछ त्यो इन्ट्रेस्ट नबुझ्दासम्म त्यो समय दिनुपर्छ भन्ने मेरो विचारधारा। जस्तै एउटा मैले सामान्य उदाहरण दिएँ, जस्तै मैले लेखाएको कुनै सिद्धान्त बुझ्न मन लाग्यो भने मलाई मन लाग्छ, पहिला मनमा ल्याउनु पर्यो, अनि मन लागिसकेपछि त्यसले एक घन्टा पनि लाग्न सक्छ, 10 घन्टा पनि लाग्न सक्छ, 3-4 दिनै पनि लाग्न सक्छ, हप्तै पनि लाग्न सक्छ, जबसम्म मैले त्यो कुराहरू क्लियर गर्दैन बुझिएन भने र त्यसलाई मैले व्यावहारिक रूपमा चाहिँ युटिलाइज गर्न सक्ने मसँग सिप क्षमता डेभलप भएन भने त्यसलाई मैले पढिराख्नुपर्ने अध्ययन गरिराख्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यति घन्टा पढ्छु भन्दा पनि जबसम्म चाहिँ मैले चाहिँ त्यसबाट पाउनुपर्ने कुराहरू पूर्ण रूपमा पाउँदैन तबसम्म अध्ययन गर्नुपर्छ भन्ने मेरो चाहिँ विचार छ सर।
0: कसरी पढ्नुहुन्छ तपाईँ? यसो समय धेरै दिने अथवा त्यो भित्रको वस्तुलाई
1: मेरो पढ्ने शैली चाहिँ कस्तो छ भन्नुहुन्छ भने मैले चाहिँ पढ्दाखेरि सम्पूर्ण आयामहरूलाई जोडेर पढ्छु। जस्तै कस्तो भन्न खोजेको भन्दाखेरि केही पारेको बारेमा मैले अवधारणा जान्न पर्यो भने सर्वप्रथम त्यो के हो, त्यो किन हो, त्यो कसरी हो भन्ने कुरा सबै पक्षबाट मैले चाहिँ निहाल्नु पर्यो, निहाल्छु, अनि निहालिसकेपछि त्यसलाई मैले चाहिँ मनन गर्छु, चिन्तन गर्छु, त्यसमा मैले के थप्न सक्छु कि भनेर सोध्छु। जस्तै मैले हजुरलाई एउटा इक्जाम्पल दिएँ, लेखाको बारेमा मैले पढ्दैछु, लेखाका सिद्धान्तहरू मैले पढ्दैछु भने सबैभन्दा पहिला त्यसको सबै नलेज मैले लग्छु, त्यो नलेजलाई मैले चाहिँ एक प्रकारले के गर्छु त भन्दाखेरि अर्गनाइज गर्छु, अर्गनाइज गरिसकेपछि त्यसमा मैले आफ्नो केही थप्न सक्छु कि सक्दैन त, उसले भनेको कुरा मैले आफ्नो तरिकाले दिन सक्छु कि सक्दैन त भन्ने कुरा मैले त्यसपछि चिन्तन मनन गरिसकेपछि अनि लेख्ने काम गर्छु, त्यो लेखेको नोटहरूलाई फेरि बारम्बार रिफाइन गर्दै गर्दै गर्दै लग्ने र अन्तिममा एउटा उत्कृष्ट नोट प्रिपरेसन हुन्छ र त्यसलाई चाहिँ रेफरेन्सको रूपमा लगेर अनि इक्जामको प्रिपरेसन गरेर अनि अगाडि पढ्ने काम गर्छु, त्यो नै मेरो शैली हो। अनि अब अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै अहिलेको जुन समयमा मैले देखिरहेको छु विशेष गरी विद्यार्थीहरूमा के हुन्छ भन्दाखेरि पढ्ने भनेको केवल नोट मात्रै भर पर्ने है, सरले भनेको कुरा मात्र भर पर्ने, जस्तै सेलेबसले भनेको कुरा मात्रै पढ्ने, त्योभन्दा बाहेक मैले किन पढ्नु पर्यो भन्ने खालको सोच हुन्छ। जस्तै हजुरलाई मैले एउटा इक्जाम्पल दिएँ, नेपालको अर्थतन्त्रको बारेमा पढ्नु पर्यो भने सेलेबसमा तोकेका कुराहरू मात्र पढ्ने, त्योभन्दा बाहेक मैले नपढ्ने, जस्तै इकोनोमिक ग्रोथ भनेको छ भने त्यो मात्रै पढ्ने, इकोनोमिक डेभलपमेन्टसँग मेरो सरकार भएन, यसो गर्दाखेरि के हुन्छ भन्दा नलेज सङ्कीर्ण हुन्छ, इक्जाममा राम्रो स्कोरिङ गर्न सकिन्छ त्यसरी गयो भने, तर ओभरअल नलेजमा एउटा कुरा ग्याप क्रिएसन हुन्छ, यो सेमेस्टरमा पढेको कुरा म अर्को सेमेस्टरसँग लग्न सक्दैन, क्यारी फरवर्ड गर्न सक्दैन। त्यस कारणले गर्दाखेरि मैले भन्न खोजेको चाहिँ के भन्दाखेरि पढ्दाखेरि सेलेबस मात्र नभएर मल्टिपल सोर्सेसहरूलाई चाहिँ इन्कर्पोरेट गर्नुपर्छ, जस्तै ChatGPT पनि हेर्न सकियो, एआई टुल्सहरू पनि छन्, न्युज पेपरहरू हेर्न सकियो, ब्लगहरू हेर्न सकियो है, त्यसपछि गएर युट्युबबाट पनि हेर्न सकियो, अनि रेफरेन्स बुक्सहरू हुन्छन् लाइब्रेरीमा गएर अध्ययन गर्न सक्यो, यसरी मल्टिपल सोर्सबाट नलेज लगेर पढ्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
0: तर धेरैले विद्यार्थीको हेबिट कस्तो भने साठी घण्टा पढ्ने बित्तिकै धेरै पढिहाल्यो भन्ने खालको कुरा सोच्नु हुन्छ नि होइन, अनि कुनै विषयवस्तुलाई चाहिँ पुरै रट्टा हान्ने गफी मात्रै खालको हुन्छ नि त,
1: त्यसले एकदम धेरै असर गर्छ सर। किन असर गर्छ भन्नुहुन्छ भने जुन अहिलेको हाम्रो प्रवृत्तिको चाहिँ मैले देखाएको छु, मैले हजुरले भनेको सन्दर्भ म जोड्न सक्छु किनभने म आफै पनि टिचिङ फिल्डमा इन्भल्भ भएको मान्छे हो। उसलाई इक्जाम लग्यो भने एउटा विद्यार्थीले चाहिँ जुन हजुरले भन्नुभयो रटेर पढ्ने विद्यार्थीले इक्जाम लग्यो भने यु क्यान डु टेस्ट, उसले राम्रो गर्छ, उसले एकदम राम्रो स्कोरिङ गर्छ, तर त्यो उसले पढ्यो कन्टेन्टमा मैले थोरै मात्र केही फेरबदल गरिदिने भने ऊ गर्नमा डुब्छ। त्यस कारणले गर्दाखेरि रटेर पढेको भनेको त्यसलाई पढाइ भन्नु पर्यो, कुनै विद्यार्थीले रटिरहेछ भने त्यसलाई पढाइ भन्नुपर्छ, त्यो पढाइ भनेको केवल इक्जाम सकिँदाको दिनसम्म मात्र रहन्छ। अनि यसरी रटेर पढ्दाखेरि के असर हुन्छ भन्नुहुन्छ भने क्रिएटिभिटीमा एकदम धेरै असर हुन्छ, सृजनशीलता हुँदै हुँदैन सर। सृजनशीलता भनेको एक प्रकारको विद्यार्थीमा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण गुण भन्यो भने सृजनशीलता हो। त्यो पढेको कुरालाई आफूले अध्ययन गरेर त्यसलाई व्यक्त गर्न सक्ने सिप यदि विकास भएन भने त्यो अध्ययन रहँदैन। त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि जुन रटेर पढ्ने विद्यार्थीको म्याक्सिमम विद्यार्थी हुनुहुन्छ, 100 जनामध्ये 95 जना विद्यार्थीले पढ्ने, इभन बच्चादेखि भन्दा पनि मास्टरसँग पढ्ने हायर एजुकेसनसँग पढ्ने विद्यार्थीहरूको पनि मानि त्यही छ। मैले देख्छु इक्जाम आयो भने 1-2 घन्टा अगाडि 1-2 महिना अगाडि त्यो सोर्सहरू लग्ने त्यसलाई हट्ने अनि इक्जाममा त्यो लेखेर राम्रो स्कोरिङ गरेर आएको साथीहरू पनि देख्छु मैले। तर त्यो गर्यो भने सृजनशीलतामा चाहिँ एकदमै धेरै ठुलो असर पर्छ। त्यो सृजनशील भएन भने विद्यार्थीले कुनै न कुनै एक क्षणमा चाहिँ उसले चाहिँ असफलता भोग्नुपर्छ जस्तो लाग्छ।
0: यस्तो क्लासमा अहिले पनि टिचरले टिच गरिराख्नु भएको छ, के कुरामा चाहिँ बढी फोकस गर्नु पर्ला टिचरले क्लासमा गइसकेपछि के कुरामा ध्यान दिनु पर्ला?
1: एकदम राम्रो क्वेसन सुन्नुपर्छ नि, म एकदम जान्नुपर्ने कुरा के छ भन्दाखेरि जस्तै टिचिङ अहिले कस्तो सन्दर्भमा गएको छ, कुन परिवेशमा गएको छ भनेर हामीले बुझ्नुपर्छ। टिचरलाई सबैभन्दा अहिले नेपालको अवस्थामा अहिले वर्तमान अवस्थामा जुन प्रकारको परिपक्वता नभएको व्यक्तिहरू टिचिङमा हुनुहुन्छ, मैले त फेरि इन्सल्ट गर्न खोजे होइन, आफू पनि भन्दा छ के भन्दाखेरि अन्य क्षेत्रमा भएन भने टिचिङ छ भन्ने मानसिकता हामीसँग छ है। लास्टमा चाहिँ लास्ट अप्सन टिचिङलाई राखिन्छ, जबकि टिचिङ भनेको सबैभन्दा प्रायोरिटी हुनुपर्ने क्षेत्र हो, एकदमै धेरै विज्ञ भएको व्यक्तिले मात्र टिचिङ गर्न पाउनुपर्छ भन्ने मेरो विचार, किनभने उसले सिकाउने हो नि त नलेज गर्ने। अनि यसमा मलाई के लाग्छ भन्दाखेरि जुन टिचरले अहिलेको वर्तमान सन्दर्भमा हामीसँग उसै पनि नेपालमा मानव संसाधन एकदम धेरै कम छ, त्यो अवस्थामा पनि कसरी म्यानेज गर्न सक्छौँ त टिचिङ लर्निङ एक्टिभिटिजलाई भन्दाखेरि, सर्वप्रथम त टिचरहरूले चाहिँ विद्यार्थीको मनोविज्ञान बुझ्न जरुरी हो। सबै विद्यार्थीहरू एउटै तरिकाले चाहिँ पढ्न सक्ने हुँदैन, म एकदम धेरै छोटो भने हाम्रो विद्यार्थीले छिटो लाउन सक्छ, कमजोर विद्यार्थी नलाउन सक्छ। त्यस कारणले गर्दाखेरि त्यसलाई कसरी गराउन सकिन्छ त भन्दाखेरि अहिले चाहिँ टेक्नोलोजीहरू युज गर्न सकियो, टेक्नोलोजी युज गरेर एनिमेसनहरू युज गरेर पढाउनुपर्छ। जस्तै हामीले साइन्सको कुनै एउटा थ्योरीले एक्सप्लेन गर्छौँ भने त्यो थ्योरी बोर्डमा लेखेर यही जति म पढ भने पनि अबको जमानामा हामीले त्यो चाहिएको जनशक्ति हामीले उत्पादन गर्न सक्दैन। त्यसको लागि हामीले पुरै एनिमेसन कम्प्युटर टेक्नोलोजीहरू ग्राफिक्सहरू युज गरेर रियालिटीमा देखाउन सकिन्छ। जस्तै साइन्सको कुनै एउटा थ्योरी चाहिँ बुझाउनु पर्यो भने एनिमेसन र कार्टुन युज गरेर भन्यो भने बच्चाले एकदम छिटो लाग्छ, तर त्यही कुरा हामीले थ्योरीमा बारम्बार हटायो भने त्यसले सक्दैन। र अहिलेको यो हिजो मोडर्न एआईको यो जमानामा यो सजिलो पनि छ, धेरै गाह्रो पनि छैन, हामीसँग टेक्नोलोजी आइसकेको छ, त्यो एनिमेसन युज गरेर पढाउँदाखेरि विद्यार्थीलाई एकदम धेरै इन्गेजिङ गर्न सकिन्छ जस्तो लाग्छ। अहिले ब्याचलर लेभलमा पनि त्यही हो, के भन्दाखेरि अहिले हामीले टेक्नोलोजीको प्रयोग एकदमै कम गरिरहेको छ, टेक्नोलोजीले प्रयोग गर्यो भने टिचर आफूलाई पनि स्वयं रिलिफ हुन्छ र उसले चाहिँ एकदमै धेरै चाहिँ कुराहरू चाहिँ नलेजहरू दिन पनि सक्छ, एउटा सबैभन्दा अवसर पनि हो भन्छ जस्तो मलाई लाग्छ। त्यही कारणले गर्दा प्रविधिको प्रयोग नै एउटा मुख्य मैले यसको समाधान देखेको छ,
0: टिचर टेक्नोलोजीसँग अपडेट
1: हुनु जरुरी छ, एकदम धेरै जरुरी। किन भन्दाखेरि अबको समय भनेको सबै प्रविधियुक्त हुन्छ, अब हामीलाई क्लास रुम पनि चाहिँदैन जस्तो लाग्छ मलाई, किन भन्दाखेरि च्याट जिपिटीले सबै कुराहरू गर्यो, एउटा मोबाइल होस् इन्टरनेट सेवा होस्, अब हामीलाई गुरुहरूको आवश्यकता छैन है। गुरुको आवश्यकता कहाँनिर छ भन्नुहुन्छ भने डिरेक्सन गर्नको लागि मात्रै, एक प्रकारको सोसियल बिहेभियरलाई मात्रै देखाउन प्रश्न गर्नको निम्ति त हामीलाई गुरुको आवश्यक छ जस्तो लाग्छ, सूचना सङ्कलन गर्नको लागि अब गुरुको आवश्यकता छैन हामी।
0: त्यस कारण प्रशिक्षण विद्यार्थीहरू यहाँले भन्नुभएको जस्तै हातमा मोबाइल हुन्छ होइन, मोबाइललाई युज भन्दा पनि मिसयुज चाहिँ बढी देखिने कि
1: हजुर सर,
0: उनीहरूलाई जस्तै यहाँले भन्नुभएको जस्तै त्यो विषयवस्तुप्रति गम्भीर होइन एकदम डुबेरै पढ्नुभन्दा पनि जस्ट कपी गर्ने अथवा त्यो चाहिँ होमवर्क एक खालको चाहिँ काम चलाएको हुन्छ नि, त्यो पनि प्रविधि थाहा छ।
1: अब यसको समस्याको समाधान के छ भन्दाखेरि यो अहिले मात्र होइन, सानो क्लासमा मात्र होइन, ठुलोमा पनि त्यही, किन भन्दाखेरि मास्टर्सको थेसिस लेख्न पऱ्यो भने कसैले पनि डाटा कलेक्सन गरेर रिसर्च लेख्दैन, उसले चाहिँ जान्छ एउटा टेम्पलेट हुन्छ सबै कुरा गर्छ, वास्तविकता मैले देखेको कुरा भनिरहेको छु, कसैसँग रिसर्च ओरिएन्टेड छैन, मास्टर्समा थेसिस लगेर बसेका छन् तर कसरी रिसर्च गरेस् तेरो मेथोडोलोजी के हो भने कसैले भन्न सक्दैन। त्यस कारणले गर्दाखेरि यो सानोमा भन्दा पनि ठुलो मान्छे सबैमा यही प्रविधि छ, तर यसमा चाहिँ के गर्न सकिन्छ भन्नुहुन्छ भने यो समस्याको समाधान कसरी गर्न सकिन्छ भन्दाखेरि हामीले चाहिँ बच्चाहरूलाई निगरानी गर्नु, यदि सानो उमेरमा 10 क्लास अन्डर 12 क्लास छ भने हामीले निगरानी गर्न जरुरी छ, अनि त्यस्तो प्रकारको उसले चाहिँ मोबाइलको युज कहाँ कहाँ गरिरहेछ, कति समय युज गरिरहेछ, त्यसको सबै कुरा हामीले चाहिँ मोनिटर गर्न जरुरी छ। जस्तै उसले सिकाइ र उपलब्धिका कार्यहरूमा कति समय चाहिँ मोबाइल खर्चेको छ, समय प्रयोग गरेको छ, त्यस्तै गरी अन्य कुराहरू जुन भन्नुभयो हजुरले मिसयुज गर्नतर्फ कति उसले चाहिँ प्रयोग गरिरहेको छ, त्यो कुरा चाहिँ प्यारेन्टिङमा भर पर्ने कुरा हो। प्यारेन्टिङले चाहिँ राम्रोसँग गाइड गर्न सक्यो र विद्यार्थीको मोटिभेसन लेभललाई उच्च बनाउनुपर्छ। जुन हाम्रो प्रेसराइज गर्ने बानीले गर्दाखेरि विद्यार्थीहरू डिमोटिभेट भएको छ अहिले पछिल्लो समयमा, हाम्रो विशेष गरी यो पश्चिम क्षेत्रमा भनौँ न, फेरि हामी चाहिँ के बुझेको छैन, अरू कुरा के छ, सिकाइ लर्निङ कस्तो हुन्छ भन्ने बुझाएको छैन, केवल हामीलाई रिजल्ट चाहियो भन्ने हुन्छ। रिजल्ट ओरिएन्टेड भएको कारणले गर्दाखेरि विद्यार्थी फ्रस्ट्रेसन हुन्छ, किन भन्दाखेरि कुनै आमा बुवाले उसको छोरालाई ए प्लस एक्सपेक्ट गरेको छ, उसले बी प्लस ल्यायो भने आमा बुवाले उसले केयर गर्नुहुन्छ, अनि त्यसको कारणले गर्दाखेरि उसमा भित्र पलाउने क्युरियोसिटी पनि बिस्तारै मरेर जान्छ। त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भन्नुहुन्छ भने, यदि रिजल्ट ओरिएन्टेड नभएर व्यवहारिकताप्रति हामी चाहिँ अग्रसर भयौँ र हामीले प्रविधिको चाहिँ प्रयोगको हामीले चाहिँ निरीक्षण राम्रोसँग प्यारेन्टहरूले गर्न सक्यो भने यो मिसयुजतर्फ नजाला जस्तो मलाई लाग्छ सर। किन भन्दाखेरि अहिले चाहिँ समयमा अब बिस्तारै हामी सबै प्रविधि मात्रै हुने हो, त्यस कारणले गर्दाखेरि यसको निरीक्षण अभिभावकले बढाउनु पर्छ जस्तो मलाई लाग्छ।
0: एउटा विद्यार्थीलाई राम्रो बनाउनका लागि र एउटा भविष्यमा उसको चाहिँ भविष्य सफल बनाउनका लागि, एउटा राम्रो व्यक्ति बनाउनका लागि अभिभावक, शिक्षक र त्यो समाजको हरेक व्यक्तिको भूमिका चाहिँ के हुन सक्छ?
1: यसमा चाहिँ म एकदम प्रश्न छु, अभिभावक, टिचर र ओभरअल सोसाइटीले नै विद्यार्थीको व्यवहारलाई गर्ने हो, दिशा निर्देशन गर्ने हो। जस्तै अहिले पछिल्लो समयमा मैले विशेष गरेर टिकापुरमा पछिल्लो समय भन्दा छु, जुन अहिले युथहरू हुनुहुन्छ, भर्खरको भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूप्रति पढाइप्रति कुनै पनि जागरण छैन छैन उहाँहरूको एउटा मानसिकता के छ भन्दाखेरि, होइन नेपालमा हामीले केही पनि गर्न सक्दैन, यो त सकिसकेको देश हो, हामीले चाहिँ प्लस टू पास गरेर विदेश जाने भन्ने खालको मानसिकता छ। तर यसमा चाहिँ समाजको सबैभन्दा ठुलो भूमिका के हुन्छ भन्दा पनि, समाज भन्ने बित्तिकै हाम्रो नेतृत्वकर्ता र हाम्रो वरिपरिको राजनीति बुझ्न जरुरी छ, पोलिसी ड्राफ्ट गर्ने मान्छेहरूले बुझ्न जरुरी छ। र त्यो सबैभन्दा पहिला स्कुलले यसलाई कसरी गर्न सक्छ त भन्दाखेरि, पहिला विद्यार्थीहरूलाई अध्ययनको महत्व बुझाउन जरुरी छ, हामीले किन पढ्नुपर्छ भन्ने कुराको बारेमा बुझाउन जरुरी, त्यो बुझाउनको निमित्त सबैभन्दा ठुलो भूमिका भनेको अभिभावकको र शिक्षकको, त्यसमा अभिभावक भन्दा पनि बढी शिक्षकको भूमिका रहन्छ। शिक्षक आफै पनि अटोमेटिक ऊ आफै डिप्रेसनमा हुन्छ, डिमोटिभेट भएको हुन्छ, उसले चाहिँ विद्यार्थीलाई मोटिभेट गर्न सक्दैन। किन भन्नुहुन्छ भने, मैले अघि हजुरलाई जोडिसकेँ, लास्ट अप्सन नै चुज गरेर, विशेष गरी प्राइभेट सेक्टरको टिचरहरू लास्ट अप्सन चुज गरेर चाहिँ टिचिङ गर्ने हो। त्यस कारणले गर्दाखेरि डिप्रेस भएको मान्छेले उसले डिप्रेसन मात्र फैलाउन सक्छ, उसले मोटिभेसन गर्न सक्दैन सर है, किनभने आफै पनि टिचिङ पेसामा अवलब्ध भएको कारणले गर्दाखेरि मैले कुरा जोडेको। यो समाजले सबैभन्दा पहिला के गर्नुपर्छ भन्दाखेरि, राजनीतिले आशा जगाउन जरुरी छ विद्यार्थीहरूमा, अब हामी केही गर्छौँ है, नेपालमा हामीले चाहिँ यो कुरा गर्छौँ, र त्यो आशा कसरी जाग्छ भन्यो भने, अध्ययनलाई हामीले व्यवहारिकतासँग जोड्न जरुरी छ। कुनै एउटा राम्रो विद्यार्थी क्रिकेट खेल्छ भने, अहिले समाजले हामीलाई प्रेसराइज के गर्छ भन्दाखेरि, होइन तैँले पढ्न पर्छ, तेरो ए प्लस आ, ए प्लस ल्यायो भने मात्र त मान्छे होस् नत्र होइन भन्ने खालको वातावरण छ। त्यो क्रिकेटलाई प्राथमिकता दिएर अध्ययनलाई पनि सँगसँगै लग्न सकिन्छ भन्ने खालको मानसिकता यदि विकास गरियो र राज्यले पनि त्यही अनुसारको नीति त निर्माण गरियो भने चाहिँ हामी धेरै राम्रो गर्न सक्छौँ। र विद्यार्थीको चाहिँ भविष्यप्रति समाजको त्यो नीतिहरू, समाजको हेर्ने त्यो दृष्टिकोणहरू यदि हामीले चाहिँ त्यसमा आमूल रूपान्तरण गर्न सक्यौँ भने, सायद मलाई लाग्छ विद्यार्थीहरूले एकदमै राम्रो प्रगतिशील वेतर्फ हामीले अगाडि लग्न सक्छौँ भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि अभिभावक र उसको प्यारेन्टको भूमिका भनेको मोटिभेसन र इन्गेजिङ तर्फ गर्नुपर्छ, प्रोत्साहन गर्नेतर्फ हुनुपर्छ भने, समाजले चाहिँ सकारात्मक दृष्टिकोण विकास गर्न सक्यो नीति मार्फत भने, हामीले भविष्य उज्जवल समाज विद्यार्थीहरूको।
0: हामी कुराकानीको करिब अन्त आएका छौँ, अन्त्यमा जस्तो मैले यहाँलाई सोध्न भुलेको अथवा यहाँले चाहिँ भन्नै पर्ने जस्तो के छ?
1: मैले एउटा विशेष गरी यो कार्यक्रम मार्फत म अपिल गर्न के चाहन्छु भन्दाखेरि, हजुरले जुन यो मौका दिनुभएको छ, अहिले जुन पछिल्लो समयमा हामी अध्ययनप्रति जुन एकदमै वितृष्णा भएका छौँ, कुनै पनि अभिरुचि छैन, कसैलाई पनि मतलब छैन, अध्ययन गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा छ। र म यो एउटा अर्थशास्त्रको विद्यार्थी भएको कारणले गर्दाखेरि म यो जरुरी देख्छु, यो भन्न मलाई जरुरी छ, किन भन्दाखेरि नेपालको आर्थिक अवस्थादेखि लिएर अन्य सम्पूर्ण अवस्थामा हामी एकदमै कमजोर छौँ, निरीह छौँ, र यदि हाम्रो देशले उत्पादन गर्न जनशक्ति सबै विदेशको लागि बनेको भने देशलाई कसले विकास गर्ने भन्ने कुरा प्रश्न आउँछ सर है। त्यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु भन्दाखेरि, जति पनि नेपालमा चाहिँ अध्ययन गरेर राख्नु भएको छ भाइ बहिनीहरू अथवा विदेश गएर राख्नु भएको छ, नेपालमा चाहिँ हामीले पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ र उद्यमशीलतातर्फ आफ्नो पढाइलाई जोड्नुपर्छ जस्तो मलाई लाग्छ। किन भन्दाखेरि जुन हामी विद्यार्थीहरू चाहिँ हाम्रो कन्ट्रीहरू जस्तै युएस जान्छौँ अनि अस्ट्रेलिया जान्छौँ, अमेरिका जान्छौँ, जुन देशमा गइरहेछौँ, त्यो देशमा हामीले हाम्रो ट्यालेन्ट उसले युज गर्ने हो, उसले हाम्रोसँग केही लग्ने होइन, हाम्रो ट्यालेन्ट उसले प्रयोग गर्ने हो, त्यो ट्यालेन्ट हामीले नेपालमा राख्न सक्छौँ। यसको निमित्त वातावरण कसैले बनाइदिनु जस्तो लाग्छ, किन भन्दाखेरि म जुन ब्याचलर चार वर्ष टिकापुरमा मैले व्यतीत गरेँ, धेरै मान्छेले मेरो प्रश्न मलाई चाहिँ मेरो क्षमतामाथि प्रश्न गरे, त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भने, यहीँ बसेर गर्न सक्छ गर्नुपर्छ र देशको विकास गर्नको निमित्त हामीले चाहिँ अध्ययनशील हुनुपर्छ, किन भन्दाखेरि हामीले चाहिँ रिसोर्सेस चाहिएको देश, कसैले चाहिँ राजनीतिले पनि बन्ने होइन, देश कुनै नीतिले पनि बन्दैन, देश भनेको भएको त्योभित्र रहेको जनशक्तिले भन्ने हो. त्यो जनशक्ति जागरूक छ, अध्ययनशील छ, रिसर्च ओरिएन्टेड छ, डेभलपमेन्ट ओरिएन्टेड छ भन्ने मलाई लाग्छ. हामीले चाहिँ जुन बोकेको सपना छ, समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो सपना छ, त्यो केही समय लाग्ला तर हामी चाहिँ पुरा गर्न सक्छौँ जस्तो लाग्छ. त्यस कारणले गर्दाखेरि म अपिल गर्न चाहन्छु, अध्ययनशील भइदिनु होला र पढाइप्रति नेपालको विशेष गरी चाहिँ हायर एजुकेसनप्रति विश्वस्त भएर नेपालमा के गर्ने सोच राखिदिनु भयो भने त्यो धेरै राम्रो हुन्छ. त्यति भन्न चाहन्छु.
0: धन्यवाद.
1: धेरै धेरै धन्यवाद.

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
0: टीकापुर नगरपालिकाको सूचना।
3: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
3: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौ, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
3: समयमै कर तिरौ, जरिवानाबाट बचौ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टीकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-5608-83 सम्पर्क गर्न हुन अनुरोध छ।
3: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
6: हालसम्म संविधानको अनुसूची आठमा रहेका नेटवर्क अधिकारहरूको कार्य नयाँको लागि आवश्यक पर्ने कानूनहरू तर्जुमा गरिरहेको छ भने अनुसूची नौमा रहेको साझा अधिकार मध्ये संघीय तथा प्रदेश कानूनले स्थानीय सरकारको कार्यक्षेत्र भनी तोकेका अधिकार क्षेत्रमा कर्मशः कानून बनाउँदै लगिनेछ। हामी यस अधिवेशनबाट नगरसभाको आगामी 2083/84 नीति तथा कार्यक्रम आर्थिक विधेयक 2083 विनियोजन विधेयक 2083 तथा विभिन्न प्रतिवेदनहरू पारित गर्ने प्रयत्नमा छौँ।

1990 सालको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि पूर्व नगर प्रमुख तपेन्द्र रावलजीलाई अनुरोध गर्दछु।

0: विकल्प नगर पालिका को 1900 नगर अधिवेशन नगर सभा का सभाध्यक्ष थियो। यो कार्यक्रममा उपस्थित आदरणीय सभा सचिवहरू, उपस्थित महानुभावहरू, आज मलाई त्यस्ता खुसी लागेको छ, टिकापुर नगरपालिकाको 1900 नगरसभालाई सम्बोधन गरिरहँदा समग्र टिकापुर नगरपालिकाको विकास निर्माण र यसको सामाजिक स्थिति, आर्थिक स्थिति र टिकापुर नगरपालिकामा भइरहेका प्रगतिहरूको, भइरहेका कार्यहरूको समीक्षाको विषय यो सभाले गर्नेछ। विशेष गरी नेपालको संविधानले परिकल्पना गरेको र स्थानीय सरकार मन्त्रालय 2074 अङ्गीकार गरेको व्यवस्था अनुसार हामी कहाँ सबैलाई नै व्यवस्था कायम गरेको छ। विश्वमा एउटा अनुपम उदाहरण भन्ने यसलाई हाम्रो संविधानमा नै बजेटको प्रोसेसलाई कहिले कहिले प्रस्तुत गर्ने भन्ने विषय संविधानका रूपमा विकास गरिएको छ। त्यसै गरी यो प्रस्तावको विषयमा यद्यपि संविधान बनाइरहँदा धेरै चर्चाहरू भए, धेरै पनि चर्चाहरू भए, यसको विषयमा धेरै ठुलो विवाद पनि भयो। हामी मात्र त्यस्तो देख्छौँ जसले निश्चित निश्चित दिनमा बजेटको प्रक्रियाले बजेट प्रस्तुत गरे, तिनीहरू प्रस्तुत गरे, संविधान व्यवस्था गरे, त्यस अनुरूप हामी अर्थात् जसले हामी स्थानीय तहको बजेट प्रस्तुतको प्रक्रियामा छौँ, यो विषय विवादको विषय पनि भनेर त्यहाँको संविधानमा राख्यौँ। बजेट प्रस्तुत गरेर यदि देशमा प्रलय भयो अथवा कोही महाविपत्ति भयो भने के गर्ने भन्ने प्रश्न त्यति बेला उठ्यो। तथापि हामीले प्रदेशको बजेट, सहरको बजेट, स्थानीय तहको बजेट, कुलकुल नीतिमा ल्याउने भन्ने सन्दर्भमा हाम्रो एउटा वैधानिक व्यवस्था छ। यो वैधानिक व्यवस्था हाम्रो समग्र विकास निर्माणको प्रोसेससँग, विकास निर्माणको प्रक्रियासँग जोडिएको छ। यदि हामी यो निश्चित प्रक्रियामा, निश्चित नीतिमा हामीले हाम्रा कार्यक्रमहरू, हाम्रा नीति तथा कार्यक्रमहरू अगाडि बढाएनौँ, हाम्रो बजेटको पूर्व तयारी हामीले निश्चित समयमा गर्यौँ भने हामी हाम्रो संवैधानिक दायरा नागरिक जानेछ। यहाँ सबैले थाहा छ बजेटको पूर्व तयारी मसिन पत्रदेखि श्रम पत्रसम्म हाम्रा सबै प्रोसेसहरू, हाम्रा सबै प्रक्रियाहरू गरिसक्नुपर्ने हुन्छ। त्यस कारणले यद्यपि हामीले एउटा विकासमा छौँ, त्यो त राजनीतिक रूपमा राजनीतिक तहको विषयलाई हामी त्यही समाधान गरौँला, तर जनताको सरकारसँग जोडिएको, विकास निर्माणसँग जोडिएको, हाम्रो वैधानिक व्यवस्थासँग जोडिएको विषयलाई हामीले नकार ल्याएर, इन्कार गरेर, बजेट जहिले पनि जान सकिन्छ भन्दै परिकल्पना गरेर अगाडि बढ्न सक्ने अवस्था छैन। त्यस कारणले म यहाँ सबैलाई आग्रह गर्न चाहन्छु, आगामी दिनहरूमा पनि हामी जुन खालको संवैधानिक व्यवस्था, जुन खालको वैधानिक व्यवस्थामा छौँ, त्यो व्यवस्थासँग जोडिएर, त्यो व्यवस्थालाई अङ्गीकार गरेर हामी हाम्रा कार्यक्रमहरू अगाडि बढाउनेछौँ, हामी हाम्रो नगरको समग्र विकासलाई अगाडि बढाउनेछौँ। तर यो समग्र विकासमा हामी सबैको सहभागिता, हामी सबैको सहयोग, हामी सबैका अपेक्षाहरू परिपूर्ण हुनेछन् भन्ने मैले विश्वास दिएको छु। यहाँहरू सबैलाई त्यो हुनेछौँ नगरसभाको शुभकामना दिन चाहन्छु। यो सफलतापूर्वक सम्पन्न होस् त्यही शुभकामना शुभेच्छाका साथ नगरवासीको इच्छा र आकाङ्क्षा पूरा गर्ने क्रममा हाम्रा समग्र नीतिहरूले हाम्रो समग्र व्यवस्थालाई अझ निर्देशित गरोस्। त्यही शुभकामना शुभेच्छाका साथ यहाँबाट बिदा हुन्छ।
1: अब लोकतन्त्र प्राप्तिका लागि जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनमा जीवन सर्ग गर्ने ज्ञात भएहरूप्रति सरकार यदि प्रबन्ध गर्ने एक मिनट मौन धारण करो, मौन धारण मा शरीर शरीर सभापति कर्मचारी तथा पत्रकार अनुदायिक अनुरोध।

नगरसभाका सदस्यहरू, अब म नगरसभाका सदस्य श्री मोहन लोहारजीको जीवलाई टिकापुर नगरपालिकाको आर्थिक वर्ष 2023

व्यवस्थित पर्यटकीय नगर तो दीर्घकालीन सोच पूरा करने तर्फ प्रतिबद्ध रही उन्नाइसौ नगर समाज नगर सभा समक्ष सीतापुर नगरपालिकाको आर्थिक वर्ष 2083-2084 को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव अनुभूति गरिरहेको छु। यस ऐतिहासिक घडीमा म सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि शहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। टिकापुरलाई ऐतिहासिक विभिन्न मोडहरूमा आफ्नो कुशल नेतृत्व प्रदान गरी अहिलेको अवस्थासम्म ल्याउन हुने सम्पूर्ण अवसरहरूप्रति उच्च सम्मान व्यक्त गर्दै जनताको अभिमतबाट निर्वाचित स्थानीय सरकारले आम नागरिकको लोकतान्त्रिक अधिकारको रक्षा गर्दै जनताका अनुसार विकास निर्माण र चुनाव प्रभावमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता सहित यो नीति तथा कार्यक्रम यहाँहरूसम्म प्रस्तुत गरिरहेको छु। जनउत्तरदायी सरकारको अवधारणा आत्मसात गर्दै सार्वजनिक प्रशासनको कार्य संस्कृतिमा सुधार ल्याई सुशासन कायम गर्न र जवाबदेहीका विहीन स्थिति अन्त्य गर्दै स्थानीय तहको शासन प्रक्रिया तथा सेवा प्रभावलाई छिटो छरिटो पारदर्शी जवाबदेहीका प्रभावकारी गुणस्तरीय र सहभागितामूलक बनाउन हामी दृढ संकल्पित छौं। जनगणनाहरू समय सापेक्ष नीतिगत संस्थागत व्यवस्था र कानून निर्माण गरी अघि बढ़िरहेका छौं। बहुजाति बहुभाषिक बहुधार्मिक र मौलिक संस्कृतिहरूको मिश्रणले हाम्रो समाजलाई अझ समृद्ध बनाएको छ। यिनै विविधतायुक्त सांस्कृतिक संगमलाई संस्कृति विविधता र विविधतामा एकतालाई टिकापुरको पहिचान बनाएर अगाडि बढ्न हाम्रो लागि अपरिहार्य छ। निर्वाचित जनप्रतिनिधिका हैसियतले हामी नगरवासीहरूका चाहना र भावनाहरूलाई उच्च सम्मान गर्दै मन वचन र कर्मले सदैव स्वागत रहने प्रतिबद्धता समेत प्रकट गर्दछु। सभाध्यक्षज्यू, सभाका सदस्यज्यूहरू, चालू आर्थिक वर्ष 2082-2083 लागि स्वीकृत भएका कार्यक्रम तथा योजनाहरू कार्यक्रमको समीक्षा गर्दा नगरगौरवका आयोजना नगर स्तरीय र वडास्तरीय पूर्वाधारका अधिकांश योजनाहरू सम्पन्न हुने अवस्थामा छन्। बहुवर्षीय पूर्वाधार आयोजनाहरू कार्यमा रहेका छन्। चालू आर्थिक वर्षका लागि पारित नीति तथा कार्यक्रम र विषयगत कार्यक्रमहरूको कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको छ। अन्तर्राष्ट्रिय परिस्थितिले निम्त्याएको संकट र देशमा भएको निर्वाचन मूल्यवृद्धि जस्ता कारणले बजेट कार्यान्वयनमा केही समस्या देखिँदा पनि हामी नदीतामुखी कार्यका लागि निरन्तर लागिरहेका छौं। नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन, नेपाल सरकार र प्रदेश सरकारले गरेका नीतिगत व्यवस्था, नेपालले अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरेका प्रतिबद्धताहरू, यस नगरपालिकाको नगर विकास योजना 2077, महालेखा परीक्षक लगायत विभिन्न प्रतिवेदनमा आउलाएका विषयहरू र नगरपालिकालाई जनस्तरबाट समय समयमा प्राप्त सल्लाह सुझावहरू हाम्रा मुख्य मार्गदर्शक आधार रहेका छन्। सभाध्यक्षज्यू, नगरसभा सदस्यज्यूहरू, यस गरिमा सभा समक्ष आगामी आर्थिक वर्षका लागि नगरपालिकाले अङ्गीकार गर्ने क्षेत्रगत नीतिहरू प्रस्तुत गर्न चाहन्छु। क्षेत्रगत नीतिहरू आर्थिक विकासतर्फ नगरसभाको आर्थिक विकासमा सार्वजनिक निजी गैर सरकारी संस्था सरकारी संस्थाहरू कृषि विद्यालयसँग कृषि विश्वविद्यालयसँग लागत हाजिरका क्षेत्रमा लगानीका लागि सशक्त एवं अनुकूल शैली वातावरण सिर्जना गरिनेछ। टिकापुर नगर क्षेत्रमा रहेका कृषि विश्वविद्यालय, प्राविधिक विद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने प्रदेशसँगको समन्वय र सहकारीमा 10 जनप्रति कृषि क्षेत्रमा प्रचारण गरी उत्पादन वृद्धिमा जोड गरिनेछ। स्थानीय उत्पादनलाई प्राथमिकता राखि पोषणसँग सम्बन्धित रोजगार सिर्जनाका लागि आवश्यक शिक्षामूलक प्रणाली सञ्चालन गरी उत्पादित सामग्रीको बजारीकरणमा विशेष जोड दिइनेछ। केराबाट उत्पादन हुने पेय पदार्थ बनाउन सोमको प्लानिङ गरी बजारीकरण गर्न जोड दिइनेछ। किसानको हित संरक्षण र सम्बोधन गर्दै उत्पादन र उत्पादकको सुधार भूपयोग नीतिको अनुमोदन गरी भूमिको व्यवस्थापन र व्यवसायीकरण, औद्योगिकरण, विविधीकरण र आधुनिकरण गर्ने नीति लिइनेछ। कृषि क्षेत्रको व्यवसायीकरण मार्फत उपज, दुध, मासु, अण्डा, तरकारीमा नगरपालिकालाई आत्मनिर्भर बनाउँदै लगिनेछ। आर्थिक विकासको क्षेत्रमा क्रियाशील रहेका उद्योगकारी संघ, गैर सरकारी संस्थाहरूसँगको समन्वय र सहकारीमा विशेष जोड दिँदै स्थानीय स्तरमा रोजगारी सृजनाको अवसर बढाउँदै लगिनेछ। कृषि क्षेत्रतर्फ टिकापुरको किनारीको रूपमा रहेको नगरपालिका उत्पादनलाई प्राथमिकता राखी उत्पादन उत्पादकत्व

पुष्प व्यवसायमा टिका पूजा परिसर ब्रह्म विशेष कार्यक्रम सञ्चालन गरिनेछ। प्लास्टिक जनपुरका सामग्रीहरूमा पुनः बन्देज लगाइनेछ। रासायनिक मलको उपयोगलाई निर्धारित गर्दै लगिनेछ। कृषि तथ्य स्थापन गरिनेछ। टिकापुर कृषि र पर्यटनको सम्भावना पुगेको क्षेत्र भएकाले समुदायको सहकारीमा कृषि पर्यटनलाई प्रोत्साहन एवं प्रवर्धन गरी घर होमस्टे पर्यटन कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। अर्ग्यानिक कृषि उत्पादनमा जोड दिइनेछ। आधुनिक कृषि पद्धतिगत कृषि पद्धतिको प्रदर्शन तथा कृषि कार्यक्रमको प्रोत्साहन मार्फत उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ। नवीन कृषि कार्यका लागि उत्पादनमा आधारित अनुदान प्रणाली स्थापित गरिनेछ। कृषकहरूलाई गुणस्तरीय उन्नति विगत वितरणमा प्रोत्साहन गरिनेछ। निर्यातनले कृषि उपज उत्पादकमा कृषकहरूको क्षमताको वृद्धि गरिनेछ।

0: आत्मनिर्भर भारताचं निर्माण उत्पादन तथा उत्पादनाचं वृद्धी रोजगार सिद्धांना उद्योगशीलता विकास कृषी आधुनिकरण पर्यटन प्रबंधन डिजिटल अर्थतंत्र तथा हरित विकास कार्यक्रमांतर्गत कार्यक्रम संचालन करण्यात येत रोजगार सिद्धांना पीक विकास उद्योगशीलता प्रबंधन लगायच्या श्रम तथा रोजगार संबंधी संपूर्ण सेवा प्रभागासाठी नवं कार्यक्रम रोजगार पीक उद्योगशीलता केंद्र स्थापना एकीकृत स्वरूपात सेवा प्रभागासाठी व्यवस्था मिळाली आहे. नवीनतम प्रौद्योगिक परिग्रहणीकरण मार्फत कृषी तथा पशुपालन क्षेत्राला आधुनिकरण करते नवरत्न रोजगारको सिद्धांनी कार्यक्रम संचालन गर्ने प्रबन्ध मिलाइएको छ. स्थानीय उत्पादन आधारित उद्योग व्यवसायहरूको विकासका प्रबन्धका लागि नीतिगत संस्थागत प्रबन्ध गरिनुका साथै अनुकूल पूर्वाधार निर्माणलाई प्राथमिकता राखिनेछ. नगरलाई पर्यटन हबको रूपमा विकास गर्न ऐतिहासिक धार्मिक संरचनाहरूको संरक्षण प्रबन्धन सम्बन्धी कार्यमा जोड दिइनेछ. साथै थारू लगायत स्थानीय संस्कृति योग र प्राकृतिक शिक्षा कृषि र पर्यटन प्रबन्धमा सार्वजनिक निजी सहकारिता संघका साझेदारी कार्यक्रमलाई प्राथमिकता दिइनेछ. रोजगारी सिर्जना कृषिको व्यवसायीकरणका आधुनिकरण गरी कृषकको आय स्तर वृद्धि गर्ने उद्देश्यले व्यवसायिक कृषि प्रणालीको विकास तथा विस्तारमा जोड दिइनेछ. रासायनिक पिताजी मलको प्रयोगलाई निरुत्साह गर्दै आर्गेनिक कृषि उत्पादनमा जोड दिइनेछ भने नगरपालिकाको सम्बन्धित विशेषताको आधारमा नगरपालिकाको व्यवसायिक उत्पादनलाई प्राथमिकता दिइनेछ. कृषिबारीको उत्पादन एवं उत्पादकत्व वृद्धिमा सहयोग हुने कृषि कार्यक्रम सञ्चालन गरिनेछ भने स्थानीय माटो समूहको किराना दोकानको प्रत्येक क्षेत्र स्थापना गरिनेछ. कृषि प्राकृतिकको बोध विस्तार गर्दै लगिनेछ भने कृषि क्षेत्रमा युवा तथा महिलाको उद्यमितालाई विशेष प्राथमिकता दिइनेछ. कृषकहरूलाई खाद्यान्न पानीको गुणस्तरीय उन्नति उद्योगको सुनिश्चितता गरिनुका साथै सिँचाइ सुविधा विस्तारको लागि अनुदान प्रदान गरिने व्यवस्था गरिनेछ. कृषि पशुपक्षी तथा मत्स्य सम्बन्धी प्रक्षणको व्यवस्था पनि गरिनेछ भने कृषि तथा पशुपक्षी विकास कार्यक्रमलाई सहकारी कृषि क्षेत्र तथा कृषक समूहसँगको साझेदारीमा संचालन गर्न प्राथमिकता दिइनेछ. सिँचाइ सुविधा विस्तारका लागि सेरो ट्युबवेल जडानमा अनुदान प्रदान गरिने व्यवस्था गरिनेछ. सभाध्यक्षज्यू नगरसभा सदस्यज्यूहरू पशुपक्षी क्षेत्रतर्फ दुध उत्पादन कृषकका समस्या समाधानका लागि उत्पादन आधार निर्धारण गरी दुधको न्यूनतम मूल्य निर्धारणका लागि विज्ञ समूह निर्माण गरी अध्ययन गरिनेछ. पशुपन्थी क्षेत्रको व्यवसायीकरण तथा आधुनिकरण मार्फत उत्पादन वृद्धि गरिनेछ भने दुध मासु अन्डा तथा माछामा आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन गर्ने र प्रबन्धमा योगदान पुगाइनेछ. पशुपन्थी जन्य रोग नियन्त्रण तथा पशु स्वास्थ्य सेवाको बोध प्रत्येक वडासम्म विस्तार गरिनेछ भने पशु स्वास्थ्य उपचार सेवामा आवश्यक औषध तथा उपकरणको उपलब्धता सुनिश्चित गरिनेछ. पशु आहार तथा घाँसेबारी विकासका उत्पादन वृद्धिको आधारभूत कार्यक्रमका रूपमा अगाडि बढाइनेछ भने नस्ल सुधार तथा पशु उत्पादनको वृद्धि गर्न गाई भैँसी र बाख्रामा कृत्रिम गर्भाधान कार्यलाई निरन्तरता दिइनेछ. सामुदायिक पशु तोपाईहरूको व्यवस्थापन कार्यलाई निरन्तरता दिइनेछ भने अनुत्पादक पशुहरूको पहिचान गरी बन्धकरण सम्बन्धी कार्य गरिनेछ. उद्योग व्यवसाय प्रबन्धन शिक्षा विकास तथा रोजगारी सृजनाको क्षेत्र नगर औद्योगिक क्षेत्र स्थापनाका लागि जङ्गल पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिनेछ. टिकापुरमा स्थापना हुने उद्योगको लागि स्वास्थ्य दरमा लामो समयका लागि लिजमा जङ्गल खुल्लो नगराउने व्यवस्थामा सरलीकरण गरिनेछ. औद्योगिक दक्ष जनशक्ति उत्पादनका लागि व्यावसायिक र प्राविधिक शिक्षालयसँग आपसी समन्वय र सहकारीमा विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ. सर्वको सम्मान राष्ट्रको अभियान भन्ने नारालाई सार्थक र सुसन्दाय बनाउन नगरसित उपलब्ध श्रम शीत स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै उत्पादनशील तथा मर्यादित रोजगारी सृजना गरिनेछ. युवा महिला दलित जनजाति मुक्तकमा विपन्न तथा इमान्दारी समुदायलाई उद्यमशीलता विकासका प्रशोधनमा आबद्ध गरिनेछ. शीत विकास उद्योग विकासको वित्तीय समन्वय गरी रोजगारमुखी कार्यक्रम सञ्चालन गरिनेछ. वैदेशिक रोजगारबाट फर्किएका युवाको ज्ञान सिप र पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ भने नव प्रवर्तन सूचना प्रविधि तथा डिजिटल उद्यमलाई प्रोत्साहन गर्दै युवालाई आधुनिक रोजगारका अवसरमा जोडिनेछ. लघु उद्यम व्यवसायलाई महिला दलित लोपन जाति लगायतका विभिन्न विपन्न परिवारहरूलाई आय आर्जन र रोजगारीको माध्यम बनाउने गरी नगरपालिकाबाट सहयोग र सहजकरण गरिनेछ. लघुत्तम विकास प्रबन्धनको लागि लघुत्तम विकास मोडेल मेडका कार्यक्रमलाई निरन्तरता दिइनेछ। घरेलु तथा खाना उद्योगलाई प्रबन्धन गर्न साझेदारीमा उपकरण खरिदमा अनुदान दिइनेछ। पर्यटन विकास, पर्यटनमा टेवा पुग्ने गरी नगरपालिकाभित्र रहेका धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरूको पहिचान गरी पार्कचित्र तयार गरिनेछ। टिकापुर पार्कको उत्तरदेखि मूलपालीसम्मको नाला झरनलाई विराट माता पोखरीको रूपमा विकास गरी पर्यटकीय केन्द्रको रूपमा विकास गर्न र पानीमा आधारित खेलकुद र मनोरञ्जनका लागि उपयुक्त क्षेत्र निर्माण गर्न थप अध्ययन गरिनेछ। नेपालको एकमात्र डल्फिन प्राइज नगरपालिकालाई डल्फिन संरक्षण नगरको रूपमा स्थापित गर्न आवश्यक प्रचार प्रसार गरिनेछ। टिकापुर पार्कभित्र पर्यटन प्रबन्धन गर्न कोसेली घर रेस्टुरेन्ट तथा सङ्ग्रहालय निर्माण गरी सञ्चालनमा ल्याइनेछ। यी सिक्किम कार्यालयसँगको सहकारीमा टिकापुर पार्कलाई थप व्यवस्थित तथा हरियाली सहित आधुनिकरण गरिनेछ। टिकापुर क्षेत्रभित्रका पर्यटकीय क्षेत्रहरूको सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि अध्ययनको कार्य अगाडि बढाइनेछ। सहकारी क्षेत्र, नगरपालिकाको आर्थिक विकास, उत्पादन वृद्धि, वित्तीय समावेशीकरण तथा समुदायको आर्थिक सशक्तिकरणका लागि सहकारी क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारित स्तम्भको रूपमा विकास गर्न सहकारी संस्थाहरूलाई स्थानीय उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणमा सहभागी गराइनेछ। सहकारी संस्थाको सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा वित्तीय अनुशासन सुदृढ गर्न सहकारी संस्थाको नियमन सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाइनेछ भने सहकारी संस्थाहरूलाई सूचना प्रविधि मञ्ची तथा प्रविधिमा आधारित सेवा प्रणालीमा रूपान्तरण गर्न विशेष जोड दिइनेछ। कृषक समूह, कृषि सहकारी तथा उत्पादक संस्थाहरूबीच समन्वय र सहकारी प्रबन्धन गरिन्छ भने स्थानीय उद्यम तथा व्यवसाय विकासमा सहकारी संस्था साझेदारीतालाई प्राथमिकता राखिनेछ। सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनुका साथै उत्कृष्ट सहकारी अभ्यासको प्रबन्धन तथा अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। सहकारी शिक्षा, वित्तीय साक्षरता तथा अवसंस्थिता विकास कार्यक्रममा जोड दिनुका साथै सहकारी संस्थामा डिजिटल लेखा प्रणाली, अनलाइन सेवा तथा विद्युतीय अभिलेख व्यवस्थापनलाई प्रोत्साहन गरिनेछ। सहकारी ऐन, नियमावली तथा मापदण्डको प्रभावकारी कार्यान्वयन गरिनुका साथै निष्क्रिय सहकारी संस्थाको सुधार, एकीकरण वा व्यवस्थापनका लागि आवश्यक पहल गरिनेछ। संघ प्रदेश तथा विकास साझा संस्थासँग समन्वय गरी सहकारी क्षेत्रको विकास गरिनेछ भने नगर स्तरीय सहकारी संस्था तथा अन्तर सहकारी सहकारीलाई प्रोत्साहन गरिनेछ। सभाध्यक्षज्यू, नगरसभा सदस्यज्यू, श्रम रोजगार तथा गरिबी निवारणको क्षेत्र, रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गरिनेछ। राष्ट्रिय रोजगार कार्यक्रमसँग लागत साझेदारी गरी अन्य आवश्यक आयोजना तथा कार्यक्रमहरू सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीमा रहेका घर परिवारका सदस्यहरूलाई वित्तीय साक्षरता सञ्चालन र मनोसामाजिक परामर्श सेवालाई निरन्तरता दिइनेछ। रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरूलाई पालिका स्तरबाट चेतना हुन सक्ने रोजगारका अवसरमा पहिलो कुरा सुविधा दिने कार्यमा जोड दिइनेछ। महिला, दलित, लोकोन्मुख जाति तथा विपन्न परिवारहरूलाई आयोजन र रोजगारीका अवसरहरू चेतना गर्न आवश्यक सहयोग र सहजीकरण गरिनेछ। उपभोक्ता हित संरक्षण क्षेत्र, उपभोक्ताको हक तथा अधिकारको प्रभावकारी संरक्षण गर्दै गुणस्तरीय वस्तु तथा सेवाको सहजता सुनिश्चित गर्न बजार उन्मूलन प्रणालीलाई सब प्रभावकारी बनाइनेछ। उपभोक्ता हित संरक्षण र बजार प्रबन्धनका लागि संघ प्रदेश स्थानीय सहकारी निकायका सरकारवालाहरूबीच समन्वय र सहकारीमा जोड दिइनेछ। साथै बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका लागि प्रभावकारी गुनासो सुनाएको व्यवस्था सहित उपभोक्ता शिक्षा र नियमन सम्बन्धी भूमिकालाई थप सशक्त रूपमा कार्यान्वयन गर्दै लगिनेछ। सामाजिक विकास क्षेत्र, शिक्षा, युवा तथा खेलकुद, सबै बालबालिकाहरूको शिक्षाको अधिकार सुनिश्चित गर्न सघन विद्यार्थी भन्दा अभियान कार्यक्रम सञ्चालन गरिनेछ। बाल विकास संस्थाका विद्यालयका शिक्षक तथा कर्मचारीहरूको न्यूनतम सेवा सुविधा सुनिश्चित गरिनेछ। निशुल्क आधारभूत शिक्षाको संवैधानिक व्यवस्थालाई भूमिका प्रदान गर्न सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई विद्यालय सञ्चालन तथा निजी शिक्षक र विद्यालय कर्मचारी व्यवस्थापन अनुदानलाई निरन्तरता प्रदान गर्दै उक्त अनुदान रकममा वृद्धि गरिनेछ। नगर शिक्षकको सेवा सुविधालाई समय सापेक्ष बनाइनेछ। बालबालिकाको चौतर्फी विकासका लागि खेलकुद, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुका साथै शैक्षिक मेला, विज्ञान तथा कला प्रदर्शनी, स्थल तथा युवा सम्बन्धी विविध क्रियाकलापहरू सञ्चालन गरिनेछ। कक्षा तथा अन्य कक्षाहरूको नगर स्तरीय परीक्षा सञ्चालन गरी मूल्याङ्कन प्रणालीलाई विश्वसनीय, वैज्ञानिक र प्रभावकारी बनाइनेछ। सार्वजनिक विद्यालयहरूमा शैक्षिक विद्यार्थीहरू पास गराउन विद्यालय समायोजन र शिक्षकहरूको निगरानी सम्बन्धी कार्य अगाडि बढाइनेछ। ट्युसन कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवालाई आवश्यक मापदण्ड निर्धारण गरी अनुमति नवीकरण र नियमन सम्बन्धी कार्य अगाडि बढाइनेछ। सखीको संरक्षण वा अभिभावकको नपाएको चोट परेका बालबालिका र आर्थिक अवस्था अधिक कमजोर भएका परिवारका बालबालिकाहरूको शैक्षिक अधिकार सुनिश्चित गर्न आवासीय विद्यालय कार्यक्रमलाई निरन्तरता दिइनेछ। युवा नेतृत्व विकासका लागि युवा सम्बन्धी कानून निर्माण गरी स्थानीय शासनमा युवा सहभागिता बढाइनेछ। युवाहरूलाई लक्षित गरी युवा प्रतिभा पहिचान सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ। युवा नेतृत्व विकास गरी नगर विकासमा युवाको क्षमता उपयोग गरिनेछ। बालबालिकाको शारीरिक मानसिक सामाजिक संवेदनात्मक र बौद्धिक विकास चाहिँ उनीहरूमा रहेको अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गर्न अनुशासन तथा सामाजिकरणको विकास गर्न अन्तर विद्यालय स्तरीय सड़क क्रियाकलाप खेलकुद कार्यक्रम सहयोग तथा स्टिम सम्बन्धी विविध क्रियाकलापहरू सञ्चालन गरिनेछ र साप्ताहिक रूपमा विद्यालयहरूलाई पनि यस्ता क्रियाकलापहरू गर्न प्रोत्साहन गरिनेछ। विद्यालय शिक्षालाई प्रभावकारी अर्थपूर्ण व्यवहारिक र पुनर्स्थिति बनाउन मासिक रूपमा प्रधान अध्यापकहरूलाई विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्न लगाई निश्चित मापदण्ड तयार गरी उत्कृष्ट विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई थप प्रोत्साहन गर्न पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ। सभासदज्यू, नगरसभा सदस्यज्यूहरू, नागरिक स्वास्थ्य शिखरसेट सेवालाई आधारभूत स्वास्थ्य सेवामा समावेश गरी शिखरसेट रोगको पहिचान तथा निदानका लागि स्वयं स्वास्थ्य प्रबन्धन तथा शिखरसेट केन्द्रलाई थप व्यवस्थित र प्रोत्साहन सम्पन्न बनाइनेछ। किशोरीहरूलाई पाठ्यहरूको मुकुल यन्त्र रोकथामका लागि नियमित एसटिभीको सेवा सञ्चालन गरिनेछ। बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन गरिनेछ। पोषण मन्त्री स्थानीय शासन अभियानलाई विस्तार गरिनेछ। लाभ उपलब्धको रोकथाम नियन्त्रण मानसिक चिन्ता मनोरोग आत्महत्या जस्ता विकार समस्यालाई निमित्तरण गर्न मनोसामाजिक परामर्शको विशेष व्यवस्था गर्नुका साथै मानसिक स्वास्थ्य प्रवर्धनात्मक क्रियाकलापहरूलाई प्रयासका साथ समुदाय स्तरमा सञ्चालन गरिनेछ। नशाले रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ। सिकलसेल एनिमिया थलासेमिया तथा एप्लासिक रोगको पहिचान गरी पहिचान भएका घर परिवारको निशुल्क स्वास्थ्य बिमा गरिनेछ। पाठ्यहरूको मुखको क्यान्सर रोकथामका लागि निशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ। उमेरहरूको आधारमा अवकाश हुने महिला स्वास्थ्य संरक्षकहरूलाई सम्मानजनक क्रियाकारी निरन्तरता दिइनेछ। टिकापुर अस्पताल मार्फत विशेषज्ञ सेवालाई निरन्तरता दिइनेछ। शहीदका बेपत्ता परिवारका सदस्यहरू तथा घाइतेहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइनेछ। बालबालिकाहरूको पूर्ण खोपको सुनिश्चितता गरिनेछ। साथै खोपबाट बचाउन सकिने रोगहरूको सर्भेलेन्स निरन्तर गरिनेछ। निजी स्वास्थ्य संस्थाहरूको दर्जा नवीकरण र सेवा स्तरको नियमितताका लागि तोकिएको मापदण्ड अनुरूप भए नभएको सुनिश्चितताको लागि अनुगमन प्रक्रियालाई प्रभावकारी रूपले सञ्चालन गरिनेछ। स्वास्थ्यमा साझेदारी सेवा कार्यक्रम सञ्चालन गरी विभिन्न संस्थाद्वारा जनस्वास्थ्य प्रबन्धन कार्यक्रममा साझेदारी मार्फत सञ्चालन गरिनेछ। अत्यावश्यक आयुर्वेद औषध तथा अन्य सेवा जनतालाई निशुल्क वितरण गरिनेछ। स्थानीय जनतालाई औषधि जन्ने जडीबुटीहरूको बारेमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा र संरक्षण महिला बालबालिका अपाङ्गता तथा आदर्श नागरिक महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरू लैङ्गिक तथा यौनिक अल्पसंख्य देश नागरिक असहाय उत्पीडित मानवीय समुदायको संरक्षण उत्थान र हितका लागि योजना तथा कार्यक्रमहरू सञ्चालनमा विशेष जोड दिइनेछ। बाल मैत्री मानवताको नगर बनाउने लक्ष्यका साथ अभियान र कार्यक्रम सञ्चालन गरिनेछ। सबै किसिमका हिंसा निमित्तरणको लागि बाल कलाको विकास संस्था पर्वत बाल सञ्चार समितिहरूको क्षमता विकास गर्ने हिंसा पीडितहरूका लागि सुरक्षित आवासीय तथा राहतको व्यवस्था साथै मागमा आधारित जीविकोपार्जनका कार्यक्रमहरूमा जोड दिइनेछ। मुक्तकमाया हरिया मण्डली भूमिहीन विपन्न दलित जनजाति तथा मजदुरहरूको सूचीकरण गरी आयोजनमूलक कार्यक्रम सञ्चालन गरिनेछ। अपाङ्गता भएका ख र घ वर्गका व्यक्तिहरूलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिनेछ। सामाजिक सुरक्षा र पञ्जीकरण सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम र व्यक्तिगत भत्ता दर्तालाई निष्पक्ष व्यवस्थित र प्रतिमती बनाई प्रभावकारी बनाउन राष्ट्रिय पञ्जीकरण तथा पञ्जीकरण शुद्धिकरण सुदृढीकरण आयोजनालाई निरन्तरता दिइनेछ। बायोमेट्रिक प्रतिनिधिबाट सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ। स्वैच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता दिन नचाहने नागरिकहरूलाई सम्मान गरिनेछ। टिकापुर नगरपालिका अन्तर्गत 28 करोड तथा जिल्लाधिकारी कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कक्षमा आबद्ध गरिएको छ। सभाध्यक्षज्यू, नगरसभा सदस्यज्यूहरू, पूर्वाधार विकास, सड़क तथा पुल लगायतका पूर्वाधार, नगर क्षेत्रभित्रका सड़कहरू लगायत अन्य भौतिक पूर्वाधारका संरचनाहरू नियमित रूपमा मरमसुमार गर्नका लागि दार्जिलिङ निकायसँग यस नगरपालिका क्षेत्रभित्रका सार्वजनिक पूर्वाधार क्षेत्रका संरचना लगायत सतही ढल निर्माण, व्यवस्थित ढल निर्माण लगायतका नगर गौरवका योजनाहरूका सार्वजनिकका कार्य सञ्चालन गर्नका लागि लागत सहभागिता बिहोर्न टिकापुर पार्कहरूको पूर्वाधार विकास, बाहिरी तथा भित्री चक्रपथ निर्माण तथा क्रियाशील कार्यान्वयनका नगर गौरवका आयोजनाहरू, प्रदेश सम्पूर्णको अनुदान, केन्द्रीय सम्पूर्णको अनुदान लगायतका अन्य आवश्यक पूर्वाधार विकास गर्नका लागि आवश्यक बजेट तथा सम्पूर्ण कोष तथा लागत साझेदारी बजेटको व्यवस्था गर्ने नीति लिइनेछ। साथै सबैवटा जोड्ने सड़कहरूको स्तरोन्नतिको कार्यलाई आगामी आरम्भमा पनि निरन्तरता प्रदान गरिनेछ। वातावरण मन्त्री सड़कको विकास गरिनेछ, साथै सड़क सुरक्षा सबल बनाइनेछ। विकास निर्माणका कार्य गर्दा जनसहभागिता साथै लागत साझेदारीको अनुपात 80:20 र अन्य पूर्वाधार तत्वका आयोजनाहरूको निर्माण गर्दा जनसहभागिताको साथै लागत साझेदारी 85:55 अनुपातको नीतिलाई आगामी आरम्भमा समेत निरन्तरता दिइनेछ। आयोजना तथा कार्यक्रमहरू सञ्चालन गर्दा टोकीको मार्ग लगाउँदै टोकीको समय नै योजना सम्पन्न तथा प्रसार गर्ने उपभोक्ता समितिलाई सूचकहरू तयार गरी सम्मान गरिनेछ। नगरपालिका क्षेत्रभित्रका सार्वजनिकका ओपन स्पेस, खेल मैदान र सड़कहरूको अतिक्रमण गर्ने कार्यलाई रोक्न प्रभावकारी योजना बनाई यसको संरक्षण तथा विकासमा जोड़ दिइनेछ। मुख्य शहरी क्षेत्रलाई सुन्दर व्यवस्थित गराउनका लागि पार्किङ स्थलको व्यवस्था गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। टिकापुर नगरलाई स्मार्ट सिटी बनाउने कार्य निरन्तर कार्यान्वयन गर्दै गरिनेछ। कर्मगत योजनाहरूलाई पहिलो प्राथमिकता दिँदै एकवटा एक कामबन्दी सड़क कार्यक्रम सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। बोर्बिया जोड्ने दौलतपुर घाट, कडा नदीको झुलुङ्गे पुल तथा सानपट्टी घाट, पक्की पुल जोड्ने सड़क, कालोपत्ते संघीय र प्रदेश सरकार तथा अन्य दार्जिलिङ निकाय समक्ष पहल गरिनेछ। छिमेकी पालिका तथा अन्य नगरपालिकासँग भवनी सम्बन्ध स्थापना गरिनेछ। उज्यालो टिकाको कार्यक्रम अन्तर्गत सड़क प्रतिजना तथा विस्तारको कार्यलाई निरन्तरता दिइनेछ। पूर्वाधार अभिलेख बैंक तथा पूर्वाधार ल्याबको स्थापना गरिनेछ। नदी तथा खुला परिवहन तथा खुला क्षेत्रको सम्प्रेषणको कार्यलाई निरन्तरता दिइनेछ। विद्युतीय नगर बस सञ्चालन तथा बस्तादेखि टिकापुर पार्कसम्मको सड़क बस सञ्चालनका लागि आवश्यक पहल गरिनेछ। शुद्ध खानेपानीको लाइन विस्तार तथा खानेपानीमा सबै नगरवासीको पहुँचलाई सुनिश्चित गर्न आवश्यक कार्यक्रम गरिनेछ। सफा र सुरक्षित खानेपानीको पहुँच कर्मसह सबै घरहरूमा विस्तार गरिनेछ। खानेपानीको परीक्षण वर्षमा दुईपटक गर्ने व्यवस्था गरिनेछ। टिकापुर नगरपालिकाको नेतृत्व खानेपानी सरसफाई तथा स्वच्छता योजना वार्ड प्लान तयार गरी कार्यान्वयन गरिनेछ। प्रत्येक घरमा ट्याक्सी ट्याङ्की सहितको शौचालय बनाउन विशेष जोड़ दिइनेछ। घरमा वार्षिक समयमा आधुनिक सेफ्टी ट्याङ्क निर्माणलाई विशेष प्राथमिकता दिइनेछ। आधुनिक शौचालय निर्माणको लागि अध्ययन कार्य सम्पन्न गरी निर्माणको काम प्रारम्भ गरिनेछ। नगरपालिकामा सरकारी गैर सरकारी तथा निजी घर भवन निर्माण गर्ने निर्माण व्यवसायीलाई निर्माण व्यवसायी समितिसँगको सहकारीमा भवन निर्माण सम्बन्धी तालिम प्रदान गर्ने व्यवस्था गरिनेछ। नगरपालिका क्षेत्रभित्र भवन निर्माण गर्ने निर्माण व्यवसायी नगरपालिकामा सूचित भएको र नगरपालिका वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट बस्ती विकास तथा शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड 2072 जारी भइसकेपछि नयाँ मापदण्ड सम्बन्धी तालिम प्राप्त व्यक्ति वा संस्थालाई मात्र स्वीकृति दिइनेछ। साथै घर नक्सा प्रक्रियालाई यी पर्यवेक्षणमा लगिनेछ। भवन निर्माण स्वीकृति दिँदा एक घर तीन विवाहको नीति अवलम्बन गरिनेछ। साथै त्यस्ता भवनहरूलाई निर्माण सम्पन्न प्रमाण प्रदान सो व्यवस्थालाई अनिवार्य गरिनेछ। नगर क्षेत्रभित्र निर्माण हुने सार्वजनिक तथा सरकारी भवन, विद्यालयका भवनहरू अनिवार्य नगरपालिकामा नक्सा पास तथा अभिलेखीकरण गर्नुपर्ने व्यवस्था मिलाइनेछ। भवनको वैज्ञानिक व्यवस्थापन उपयोगमा विशेष जोड़ दिइनेछ। मानव तथा जनावर प्राकृतिक अन्तर न्यूनीकरण का आवश्यक कार्यक्रम संचालन कर संस्थागत कार्यालय मार्फत विपद व्यवस्था पूर्व तथा सामान्य सब विधि करने कार्य निरंतरता दीने साथ ही विपद पारिस्थिति भय में घात प्रदान करने कार्य निरंतरता दीने विपद जोखिम न्यूनीकरण जलवायु अनुकूलन वातावरण संरक्षण तथा जलवायु संरक्षण सँग सम्बन्धित कार्यहरूलाई एकीकृत गरी अगाडि बढाउन नीतिगत संस्थागत प्रक्रिया सुधार गरिनेछ। स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सबलीकरण गरी अन्तरपालिका शिक्षा आदान प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। विपद व्यवस्थापन सम्बन्धी तथ्याङ्क प्रकृति मञ्ची बनाउँदै मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यालय अवलम्बन गरी गतिविधिहरू सञ्चालनमा निरन्तरता दिइनेछ। वडा स्तरीय विपद व्यवस्थापन कार्यदल गठन गरी प्राथमिक उपचार प्रारम्भिक खोज तथा उपचार सम्बन्धी अनुशिक्षण कार्य सञ्चालन गरिनेछ। टिकापुर क्षेत्रमा रहेका सार्वजनिक स्तरमा वृक्षारोपण कार्यलाई निरन्तरता दिइनेछ। नगर क्षेत्रभित्रको वन क्षेत्रमा नगरपालिकाको स्वीकृत बिना कुनै पनि प्रकारको संरचना निर्माण गर्न नपाइने व्यवस्था मिलाइनेछ। फोहोर मैला व्यवस्थापन फोहोर मैलाको उचित व्यवस्थापन मार्फत स्वच्छ स्वस्थ सफा सुन्दर समृद्ध समाजको स्थापना गरी सुन्दर नगरको विकासमा जोड दिइनेछ। टिकापुर नर्सरीमा फोहोर मैला व्यवस्थापन तथा पशुधन केन्द्रको निर्माणको कार्य अगाडि बढाउन वातावरणीय अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाइनेछ। घरेलु फोहोर मैलाको स्रोतमा परिवर्तन गरी पुनः प्रयोग परिचालन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ। फोहोरको वर्गीकरण न्यूनीकरण र निष्कासन सम्बन्धी नागरिक दायित्व बारे बोध गराउन सचेतनात्मक कार्यलाई अभियानको रूपमा सञ्चालन गरिनेछ। फोहोर मैला व्यवस्थापनमा घर परिवार समुदायको विकास संस्था बढ रहने स्रोतवालाहरूको सहभागिता र सहकार्यलाई प्रोत्साहन गरिनेछ। फोहोर मैला व्यवस्थापनमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमजुङ निजी क्षेत्रलाई प्रचार गरिन्छ। फोहोर कचाले शुल्क तिर्नुपर्ने व्यवस्था यसै आर्थिक वर्षदेखि लागू गरिनेछ। सभा सचिव नगरसभा सदस्यज्यूहरू संस्थागत विकास सेवा प्रवाह र सुशासन मानव संसाधनको विकास संगठन तथा व्यवस्थापन ढाँचा पुनरावलोकन गरिनेछ र सोही अनुसार सबै शाखा तथा इकाइहरूको कार्य विवरण दिइनेछ। प्रविधि मन्त्री मानव संसाधनमा प्राथमिकता दिइनेछ। कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास तथा असल सम्बन्ध विकास गरिनेछ। कार्य सम्पादनका आधारमा राइट ब्याङ्क राइट प्लेस नीति अवलम्बन गरी कार्य विवरण जिम्मेवारी लिइनेछ। जोखिममा रहेका कामदार गर्ने कर्मचारी शिक्षक लगायतको दुर्घटना बिमा कार्यक्रममा समेटिनेछ। उत्कृष्ट काम गर्ने कर्मचारी छनौट गरी पुरस्कृत गरिनेछ। सुरक्षा व्यवस्था नगर प्रहरी ऐन कार्यविधि निर्माण गरी नगर प्रहरीको दक्षता विस्तार गरिनेछ। संघीय सुरक्षा विकास संघको साझेदारीका विकास गरिनेछ। नगर प्रहरीको कार्य विवरण स्पष्ट पारिनेछ। बढ्दो दुर्देशनी रोग र पीडित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। सूचना प्रविधि नगरपालिकाको सूचना प्रविधि प्रणालीलाई सुदृढ गर्दै डिजिटल सेवा प्रभावलाई प्रभावकारी बनाउने कार्य प्राथमिकता राखिनेछ। नगर सूचना व्यवस्थापन प्रणाली एमआईएस विकास तथा प्रयोगमा ल्याइनेछ। नगरवासीहरूका लागि डिजिटल साक्षरता वृद्धि गर्न तालिम कार्यक्रम सञ्चालन गरिनेछ। नव युवा पुस्ता निजी क्षेत्र र शैक्षिक संस्थासँग आपसी समन्वय गरी इन्टरसिप तथा रोजगारीसँग जोड्ने कार्य गरिनेछ। इन्टरनेटमा आधारित सेवा केन्द्रहरू स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ। सीसीटीभी निगरानी प्रणालीलाई विस्तार गर्दै नगर सुरक्षा व्यवस्थामा प्रविधिको प्रयोग गरिनेछ। साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। प्रविधि मन्त्री नवप्रबन्धनमुखी र ज्ञानमा आधारित स्थानीय शासन प्रणालीको विकास गरिनेछ। राजस्व परिचालन वित्तीय जोखिम तथा आन्तरिक नियन्त्रण नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ। राजस्व प्रशासनलाई स्थितिकरण गरी आन्तरिक राजस्व सङ्कलन कार्यलाई सहज समयानुकूल र पर्यादमन्त्री बनाउन विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने व्यवस्था मिलाइनेछ। सबै प्रकारका करदाताहरूलाई करको दायरामा ल्याउन प्रभावकारी अनुगमन गर्नुका साथै नियमित कर दिने करदाताहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्ने परिपाटीलाई निरन्तरता दिइनेछ। प्रविधि मन्त्री राजस्व प्रणाली स्थापनाका लागि व्यवसाय कर बहाल कर जस्ता लगती करहरूको डिजिटल डाटाबेस तयार गरिनेछ। करको दायरा फराकिलो पार्दै करदाताको संख्या र आर्थिक राजस्वमा वृद्धि गर्न राजस्वका दरहरूमा सँगसँगै परिवर्तन गर्नुका साथै नियमित रूपमा अनुगमन गरी राजस्व प्रभाव नियन्त्रणमा प्रभावकारिता ल्याइनेछ। नीतिगत तथा कानूनी व्यवस्था गरी गत विकल्पको पार्टी मुद्दा राजस्व असुलीमा प्रभावकारिता ल्याउन विशेष ध्यान केन्द्रित गरिनेछ। सार्वजनिक सेवा प्रभाव तथा नगरपालिकालाई बुझाउनु पर्ने सम्बन्धित कर दस्तुरहरू चुक्ता गरेका प्रमाण अनिवार्य पेश गराउने व्यवस्थाका लागि सम्बन्धित विकाससँग समन्वय गरिनेछ। नगरपालिकालाई बुझाउनु पर्ने राजस्व रकम नगरपालिकाले तोकेको समयमा बुझाएन छुट तथा सुविधा दिने व्यवस्थालाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइनेछ। स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकामा बुझाउनु पर्ने कुनै पनि प्रकारको राजस्व तथा शुल्क 10 वर्षसम्मका लागि छुट गरिनेछ। व्यवसाय दर्ता पूर्ण रूपमा निशुल्क गरिनेछ। टोल विकास मन्त्रालयले पछिल्लो 3 आर्थिक वर्षको विवरण पेश गरेमा नवीकरण हुने व्यवस्था मिलाइनेछ। कानूनी शासनको व्यवस्था संघीय तथा प्रदेश कानूनसँग बाँधेका स्थानीय कानून संशोधन गरिनेछ। हरेक वर्ष स्थानीय कानूनको समीक्षा गरिनेछ। साथै कलकत्ता तथा जनप्रतिनिधिलाई कानून निर्माण सम्बन्धी कार्य सञ्चालन गरिनेछ। स्थानीय तहको विवादलाई मेलमिलापको माध्यमबाट छिटो छरितो सहज र निष्पक्ष रूपमा समाधान गर्न जोड दिइनेछ। न्यायमा फोहोर टुङ्ग नसकेका बालबालिका महिला ज्येष्ठ नागरिक अशक्त अपाङ्ग अल्पसंख्यक पिछडा वर्ग लिङ्गगति गतिविधा भीम मानिसहरूको गुनासो सुनाईमा प्राथमिकता दिइनेछ। स्थानीय तहको इकल अधिकार अन्तर्गतका विषयमा विभिन्न कानूनहरूको निर्माणमा जोड दिई प्रभावकारी कार्य गरिनेछ। न्यायमा सर्वसाधारणको फोहोर वृद्धि गरिनेछ। वडा मेलमिलाप केन्द्रको व्यवस्थापनमा जोड दिइनेछ। मेलमिलापकर्ताहरूको क्षमता विकासमा जोड दिइनेछ। मानव अधिकारलाई उच्च प्राथमिकता राखी सेवा प्रभाव विकास निर्माण र कार्यक्रम सञ्चालन गर्दा मानव अधिकारलाई ध्यान दिइनेछ। मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि राष्ट्रिय कानून तथा मानव अधिकार राज्य कार्ययोजना कार्यमा विशेष ध्यान दिइनेछ। संसद परिचालन तथा नियमन सीतापुर नगरपालिका क्षेत्रलाई कार्यक्षेत्र बनाई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संसद तथा नीति क्षेत्रको उचित परिचालन तथा व्यवस्थापनका लागि आवश्यक समन्वय गरिनेछ। साथै निश्चित कार्यनीति बनाई नियमन गरिनेछ। सीतापुर क्षेत्रमा रहेका संघ संस्थालाई नियमित अनुगमन गरी तोकिएको क्षेत्रमा तोकिएको स्वीक कार्य मात्र गर्न पाउने गरी नियमित अनुगमन नियमन गरिनेछ। संघ संस्थाहरूको एक एक अभिलेख तयार गरी प्रोफाइल तयार गरिनेछ। साथै गैर सरकारी संस्थाहरूलाई नगरपालिकाको अभियानहरूमा सहकारीको वातावरण सिर्जना गरिनेछ। स्थानीय सरकार सबलीकरण कार्यक्रमसँग साझेदारीलाई निरन्तरता दिइनेछ। सुशासन तथा असल अभियान नियमित रूपमा सामाजिक परिषद सार्वजनिक सुनवाईलाई निरन्तरता दिइनेछ। वार्षिक अर्धवार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरिने नीति लिइनेछ। पारदर्शी कार्यप्रणाली अवलम्बन गरी नियमित रूपमा निवारण सबै प्रकारका सूचना सार्वजनिक गरिनेछ। आम नागरिकको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइनेछ। साथै विशिष्ट र स्मार्ट प्रणाली मार्फत सरल छरितो विश्वसनीय मर्यादित व्यवस्थित वैज्ञानिक पारदर्शी र नागरिक मैत्री सेवा प्रभावलाई प्राथमिकता दिइनेछ। भूमि व्यवस्था भूमि परिवर्तनको कार्य सम्पन्न गरी वैज्ञानिक भूमि उपयोगी अवलम्बन गरिनेछ। सबै वडाका भूमिहीन गरी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई पर्यटक संघीय सरकारसँगको सहकारीमा आवश्यक व्यवस्था गरिनेछ। अन्तमा प्रस्तुत नीति तथा कार्यक्रमले आम नगरपालिकाको समस्या माग र आवश्यकतालाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिएको छु। नीति तथा कार्यक्रम निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने नेपाल सरकार प्रदेश सरकार राज्य दल सबै सम्पूर्ण जनप्रतिनिधिहरू सरकारी निकाय सहकारी क्षेत्र सामाजिक संस्था विकास साझा निजी क्षेत्र समस्त सञ्चार जगत राजनीतिक कर्मचारीहरू तथा नागरिक समाज र सम्पूर्ण नगरवासीहरूलाई हार्दिक धन्यवाद ज्ञापन छ। सकारात्मक सुझाव सल्लाह चाहिँ निर्णयको लागि अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।
1: सभाका सदस्य श्री मोहन द्वारजीको टिमले प्रस्तुत गरेको सीतापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम माथि छलफलका लागि सभाका सदस्यहरूलाई समय प्रदान गर्दछु। छलफलमा भाग लिने सदस्यहरूले यस मञ्चको दायाँतिर रहेको सचिवालयमा आफ्नो नाम रेकर्ड गराउनुहोस्।

0: सभा का सदस्य हूं अब म सत्संग में भाग लेने सदस्य समय प्रदान कर सत्संग का लागि 3 मिनट को समय निर्धारित निर्धारित समय भित्र सदस्य भनाई राख्न अनुरोध गर्दछु। 1 नंबर सर्वप्रथम सदस्य गणेश भर्ती सत्संग में भाग लेना अनुमति दिन्छु। शिवरात्रि चौरासी को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्ताव ऊपर स्पष्टता सहित प्रस्ताव माझी को संपर्क में उठेगा। प्रश्न को जवाब दिन सुदूर पश्चिम प्रदेश को स्थानीय तह को कानून निर्णय 2077 को दफा 30 को दफा 2 बमोजिम पारित करियोस भन्ने प्रस्ताव सभा में प्रस्तुत गर्न सभा का सदस्य श्री मोहन दहालजी अनुमति दिन्छु। भर्खरै प्रस्तुत टिकापुर नगरपालिका टिकापुर कैलालीको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथि सभामा छलफल भई महत्वपूर्ण विषयहरू सुझावको रूपमा प्राप्त भएका छन्। नगरसभा सदस्य गणेश भाती मगरले आफ्नो महत्वपूर्ण सुझावहरू हुँदाखेरि राख्नु भएको छ। त्यस सम्बन्धमा कृषि क्षेत्रको 1.15 सिंचाइ सुविधाका लागि सर्वपूर्ण जहाँ कार्यक्रमलाई निरन्तरता दिने भन्ने विषय वास्तवमा नेपाल सरकारको सिंचाइको क्षेत्रमा गौरवको आयोजना छ। रानी जमरातमा यो सिंचाइ आयोजना हाम्रो क्षेत्रमा छ। यद्यपि सबै क्षेत्रमा हाम्रो कुनो लागिराखेको अवस्था नभएको कारणले गर्दाखेरि कृषि उत्पादनलाई बढाउन सिंचाइ अपरिहार्य भएको कारणले गर्दा साना किसानहरू ठुला किसानहरूलाई सर्वतिमुरमा सहुलियत प्रदान गर्ने अनुदान दिने भनेर हामीले नीतिमा सहभागी गरेका छौँ। यद्यपि यो गौरवको आयोजना सिँचाइ गर्ने प्रयोजनका भारत भन्नुहुँदा विगतका दिनमा रानी जमरा कुलरिया सिँचाइ परियोजनाले हाम्रो क्षेत्रको कृषि भूमिलाई सिँचित गर्नका निम्ति महत्वपूर्ण कार्य गरेको छ भने अहिले उसको प्रोजेक्ट लम्की लगायत भुडापुरी नगरपालिकातिर केन्द्रित भएको छ। हाम्रो क्षेत्रमा कार्यक्रमहरू चाहिँ भएका छन्। हाम्रा सिँचाइ कुराहरूलाई व्यवस्थित गर्नका निम्ति हामीले चाहिँ नगर स्तरीय वडा स्तरीय र विभिन्न संघ संस्थाहरूसँग समन्वय गरेर कुरोलाई व्यवस्थित गर्न जरुरी छ। यसलाई नीतिमा कसरी समेटेर लैजान सकिन्छ यहाँले दिएको सुझावको आधारमा कुलोहरूलाई पनि व्यवस्थित गर्ने सिंचाइ प्रणालीमा लाग्ने गरिकन चाहिँ अगाडि बढाउने हामी नीतिमा थप्नका निम्ति प्रयत्न गरेको छौँ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। विपन्न गरी थोको नमो आदिवासी जनजातिहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने भनेर हामीले नीतिमा ल्याएका छौँ। यसमा अपाङ्गता भएका अपाङ्गता क्षेत्र छुट्न गएको छ यो हामीले महसुस गरौँ, त्यसलाई हामी समावेश गर्नेछौँ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। अपाङ्गता भएका विद्यार्थीहरू हामीले चाहिँ अभिवासहीन बालबालिकाहरूलाई आवासीय विद्यालयको सुविधा प्रदान गरेका छौँ। त्यसलाई यो वर्ष पनि निरन्तरता गरेको छ। अपाङ्गता क्षेत्र अलि पृहत भएको कारणले गर्दा हाम्रो नगरपालिकामा पनि मलाई लाग्छ सबैमा अपाङ्गता भएका विद्यार्थीहरूलाई चाहिँ पठान पठानको व्यवस्था छ। आगामी दिनमा यसलाई आवश्यक रूपमा कसरी लैजान सकिन्छ यो विषयमा विगतमा हामी हाम्रो क्षमता हाम्रो तपाईँको चाहिँ सबै कुरालाई मध्यनजर गर्दै अपाङ्गतामा व्यक्तिसँग हामीले चाहिँ ऊ आश्रित हुने भएका कारणले गर्दाखेरि पनि
1: तर हाम्रो प्रयोगले भ्याउँदा भ्याउँदैन त्यो कुरालाई आकलन गरेर आगामी दिनमा यसलाई नीति तथा कार्यक्रममा समेट्ने चाहिँ प्रयत्न गराउन भन्ने कुराको म अनुरोध गर्न चाहन्छु। वातावरण मैत्री सडक अहिले ग्लोबल वार्मिङ दिनानुदिन भइराखेको छ। हामी जुन सडक कालोपट्टि हाम्रा विकास निर्माणका कामहरू पक्की संरचनाका चाहिँ जुन गरिराखेका छन् यसले तापक्रमलाई चाहिँ असाध्यै बढाइराखेको छ भने यो तापक्रमलाई कम गर्नका निम्ति पनि हामीले वातावरण मैत्री हाम्रा विकास निर्माणका कामहरू चाहिँ अगाडि बढ्नुपर्छ। अब कालोपट्टि सडकको ठाउँमा हामीले चाहिँ इट्टा बिसाउने हुन्छ कि टिभी गर्ने हुन्छ कि त्यस्तो किसिमका कार्यलाई अगाडि बढाउनका निम्ति हाम्रो योजनामा त्यो प्राथमिकता ल्याएका छौँ भने यसमा अपाङ्ग मन्त्री सडक सञ्जाल निर्माणका सन्दर्भमा पनि अपाङ्ग मन्त्री वातावरण मन्त्री सडक निर्माणमा चाहिँ जोड दिइनेछ भन्ने कुरालाई हामी समेटेर अगाडि बढ्ने यहाँलाई चाहिँ अनुरोध गर्दै यो सभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पासका स्वीकृतिका निम्ति अगाडि बढाउनमा सबैजसो जनता समक्ष प्रस्ताव गर्दै यहाँहरूमा बिदा हुन्छौँ। धन्यवाद।
2: सभाका सदस्यहरू, अब म टिकापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल प्रस्ताव आएमा सुझावहरू नीतिमा हुने गरी पारितका गर्न सभा समक्ष यस प्रस्तावको छलफलमा हुने सदस्यहरूले हुन्छ भन्नुहुँदा र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहुँदा एक प्रस्तावको छलफलमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। प्रस्ताव को विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्। नगरसभाका सदस्यहरू हुन्छ भन्ने शब्दको संख्या बढी सुनिएकोले सिंगापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम प्रभावार सफल आएका सुझावहरूलाई नीतिमा थपथप गर्न समय समावेश गर्ने गरी बहुमतले पारित भएको घोषणा गर्दछु। सभाका सदस्यज्यूहरू, अब म सभाका सदस्य श्री दीपक चौधरीज्यूलाई टिकापुर नगरपालिकाको आर्थिक विधेयक 2083 प्रस्ताव पेश गर्न समय प्रदान गर्दछु।

¿No va a acabar este yu? ¿No va a acabar este yu? ¿No va a acabar este yu? सभाले चाहिँ गर्नु मन थिए कहाँ पनि नगरपालिका वर्ष सम्बन्धी प्रस्तावलाई कार्य गर्न भनेको उल्लेख गरेका नगरसभा समक्ष प्रस्तुत गर्न गइरहेको छु। विधेयक पेश गर्नुको उद्देश्यका कारण टिकापुर नगरपालिका वर्ष सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भयकर सेवा शुल्क नसुल र दण्ड जरिवाना लगाउन लगाई राखेकोलाई कानुन राख्न हेरफेर गर्न तथा नगरपालिकाको राजस्व कामक राजस्व प्रस्तावन सञ्चालन सम्बन्धी व्यवस्था गर्न आवश्यक भएकोले टिकापुर नगरपालिकाको आर्थिक विधेयक 2083 पेश गर्नु भएको छ। प्रस्तुत विधेयकको व्यवस्थाबाट स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेको सम्पत्तिकर, भूमिकर, राहतकर, व्यवसायकर लगायतका कर सेवा शुल्क दस्तुर र दण्ड जरिवानाको दर तथा दायरा निर्धारण गरी त्यसको कर लगाउने वा आंशिक वा पूरै स्वीकृति दिनका राजस्व प्रशासन सञ्चालन सम्बन्धी व्यवस्था समेत गरेको छ। सभाध्यक्ष महोदय, टिकापुर नगरपालिकाको आर्थिक विधेयक 2083 जम्मा 34 दफा र 17 अनुसूचीहरू रहेका छन्। अब म यस विधेयकमा रहेका दफावत व्यवस्थाहरू संक्षेपमा प्रस्तुत गर्न अनुमति चाहन्छु। टिकापुर नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न परेको विधेयक टिकापुर नगरपालिकाको आर्थिक विधेयक 2083 नगरसभामा पेश भएको विधि 2083 3 महिना 17 प्रस्तावना। टिकापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निम्ति निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, कर घटाउने बढाउने, छुट दिने तथा राजस्व प्रशासन सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा 228 उपधारा 2 बमोजिम टिकापुर नगरपालिकाको नगरसभाले यो नियम बनाएको छ, यो नियम बनाएको छ। संक्षिप्त नामको प्रारम्भ, यस ऐनको नाम टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 रहेको छ। यो ऐनसम्म 2083 श्रावण 1 गतेदेखि टिकापुर नगरपालिकामा क्षेत्रमा लागू हुनेछ। दुई, सम्पत्ति कर, टिकापुर नगरपालिका क्षेत्रभित्रको घर र जग्गामा अनुसूची 1 बमोजिम सम्पत्ति कर लगायत वसुल गरिएछ। सम्पत्ति करको दरलाई अनुसूची 1 कमा उल्लेख भए बमोजिम हुनेछ। दुई, उपदफा 1 बमोजिम सम्पत्ति कर लगाउँदा घर र घरले चर्चेको जग्गामा सम्पत्ति कर लगाई बाँकी जग्गा र घर नभएका अन्य जग्गामा दफा 3 बमोजिम भूमिकर मार्फत लगाइनेछ। स्पष्टीकरण, यस दफाको प्रयोजनको लागि घरले चर्चेको जग्गा भन्नाले घरले खोकेको जग्गाको क्षेत्रफल र अधिकतम सो क्षेत्रफल बराबरको थप जग्गासम्म सम्झनुपर्छ। तिन, यस ऐनमा अनेक दुसरी कुरा लेखेको भए तापनि ल्याएको घर र घर जग्गामा सम्पत्ति कर लाग्ने छैन। तिनको त नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको स्वामित्वमा रहेको घर र जग्गा, सरकारी अस्पतालको घर र जग्गा, खुटीको स्वामित्वमा रहेको घर र जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन गरेको सरकारी शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्ड र सरकारी संस्थाहरूको घर र घर जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन गरेका सङ्घ संस्थाको घर र घर जग्गा, धार्मिक संस्था, मन्दिर, गुम्बा, चर्च, मस्जिद आदिको घर र घर जग्गा, खानेपानी सन्तुलन, पोखरी, विद्युतिर, मसानघाट, कब्रिस्तान, कौरवला, बजार, विमानस्थल, बसपार, रङ्गशाला, उद्यान पार्क जस्ता सार्वजनिक उपयोगका स्थलहरू, राजदूतावास, वाणिज्य, नियोग, कूटनीतिक नियोगका घर र घर जग्गा, तीन, भूमिघर मालपोत, टिकापुर नगरपालिका क्षेत्रभित्रको अनुसूची 1 बमोजिम सम्पत्ति कर लागेको घर जग्गा बाहेकको अन्य जग्गामा अनुसूची 2 बमोजिम भूमिघर मालपोत लगाई वसुल गरिएछ। भूमिगतको दरले अनुसूची 1 कमा उल्लेख भए बमोजिम हुनेछ। चार, घर जग्गा बाहर, टिकापुर नगरपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, कहरा, थप्पर, जग्गा वा पोखरी पुरै वा आंशिक तौरले बहालमा लिएकोमा बहालबाट प्राप्त आएमा अनुसूचित 3 बमोजिम बहालकर लगाई वसुल गरिनेछ। पाँच, व्यवसायीकर, टिकापुर नगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोबारका आधारमा 4 बमोजिम व्यवसाय कर लगाई वसुल गरिएछ। जडीबुटी, कमाडी र सिक्कनको कर, टिकापुर नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले उन, फोटो, जडीबुटी, कमाडी, माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु बाहेक अन्य मूल मृत वा मानिएका जीवजन्तुको हात, सिङ, वान, छाला वा यस्तै प्रकृतिको वस्तुको व्यवसायिक
उपयोग गरे बापत स्थान रोगी जरीबुटी सवारी अतिथ्यस्तर्फलाई असर गरिएको छ। सवारी चालक टिकापुर नगरपालिका क्षेत्र भित्र नाङ्गा रिक्सा अटो रिक्सा र ई रिक्सा जस्ता सवारी साधनमा अनुसूचित छ भौगोलिक सवारी साधन दर लगाई असर गरिएको छ। आठ विज्ञापन दर नगरपालिका क्षेत्रभित्र हुने विज्ञापन प्रचार प्रसार आदिका लागि राष्ट्रिय बोर्ड साइन बोर्ड रोड बोर्ड स्टोर आदिमा अनुसूचित सातमा हुने विज्ञापन दर लगाई प्रस्तुत गरिएको छ। आठको दुई उपदफा एकमा मजदुरको दर उठाउनका लागि आवश्यक पर्ने कार्यनीति नगर कार्यपालिकाले स्वीकृत गरी लागू गर्न सक्नेछ। नगरपालिकाको स्वीकृति बिना कुनै पनि प्रकारका डिजिटल बोर्ड साइन बोर्ड होर्डिङ बोर्ड राख्न पाइने छैन। स्वीकृति नदी यस्तो कार्य गरेमा नगरपालिकाले जरिवाना विज्ञापन सामग्री हटाउन अनुमति कार्य गर्न सक्नेछ। एक दफा बमोजिम टिकापुर नगरपालिकाले उठाएको विज्ञापन गर बाबत प्रथम प्रचलित प्रदेश कानून बमोजिम प्रदेशसँग बाँडफाँड गरिनेछ। नौ मनोरञ्जन छ टिकापुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सिनेमा हल सांस्कृतिक प्रदर्शन हल थिएटर संगीत मनोरञ्जन प्रदर्शन स्थल मेला महोत्सव जागरण सर्कस शतक जस्ता मनोरञ्जन सेवामा प्रदेश कानूनले टोके बमोजिम मनोरञ्जन कर लगाई असर गरिनेछ। दर बहाल बिटौरी दल शुल्क टिकापुर नगरपालिका क्षेत्रभित्र नगरपालिका आफै निर्माण रेखदेख वा सञ्चालन गरेको हाट बजार र पसलमा सरकारी जग्गामा बनेका संरचना तथा कुनै व्यक्ति वा संस्थाले रेखदेख उपभोग गरेको सार्वजनिक स्थल एलानी जग्गा वा बाटोको छेउको जग्गा र सम्पत्तिमा बनेका संरचनाको प्रयोग तथा अनुसूची आठमा उल्लेख भएअनुसार बहाल बिटौरी शुल्क लगाएको प्रस्तुत गरिनेछ। टिकापुर नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए बापत अनुसूचित नवबन्दित पार्किङ शुल्क लगाउन लगाई असर गरिनेछ। टिकापुर नगरपालिका क्षेत्रभित्र पार्किङ सेवा वा व्यवसाय सञ्चालन गरे बापत अनुसूचित नवबन्दित शुल्क लगाई असर गरिनेछ। तेह्र सेवा शुल्क दस्तो टिकापुर नगरपालिकाले निर्माण सञ्चालन र व्यवस्थापन गरेका अनुसूची एघारमा उल्लेखित स्थानीय पूर्वाधार नगरपालिकाबाट उपलब्ध गराइएको सेवामा सेवा ग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाएर असर गरिएको छ। सरकारी सम्पत्तिको बहालबाट प्राप्त आए सरकारी सम्पत्ति जस्तै सरकारी जग्गा भवन तथा अन्य सम्पत्ति बहाल कोठा सत्र बहाल टिपर लोडर महाप्रस्थान सक्सन मेसिन आदि बहालमा लगाई बापत अनुसूचित बाह्र शुल्क लगाई असुल गरिनेछ। पर्यटन शुल्क टिकापुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण गरेका उद्यान पार्क ऐतिहासिक तथा प्राकृतिक सम्पदा संग्रहालय जस्ता सम्पदा उपयोग गरे बापत पर्यटकहरूलाई अनुसूचित तेह्रमा उल्लेखित दरमा पार्क प्रत्यक्ष शुल्क लगाए।

सत्रभूमिमा नगरपालिकाले आफ्नो क्षेत्रको पारम्परिक आफ्नो सीमा क्षेत्रभन्दा बाहिर निकासी हुने ढुङ्गा किटी बालुवा माटो काठ डाउरा जराजी स्लेट आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बाहिर निकासीमा निकासी शुल्क लगाउन सक्दछ। उपत्यका एक र दुई बहुमुखी नगरपालिकाले गर्ने बिक्री तथा लगाउने निकासी शुल्कको दर 15 कोटि बहुमुखी हुनेछ। उपत्यका एक बहुमुखीका वस्तु बिक्री तथा उपत्यका दुई बहुमुखीको निकासी शुल्क असुविधा लागि बिक्री तथा निकासी परिमाण तथा दर निर्धारण गरी प्रत्यक्ष कानून बहुमुखी शिक्षा बन्दोबस्त गरिनेछ। जग्गा अनि नक्सा प्रमाण पूर्जा भएको व्यक्तिको निजी जग्गाबाट माटो बिक्री गर्दा जग्गा दिने दिन कति घन्टी माटो बिक्री गर्ने हो एक दिन गरी सामूहिक वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। सो सम्बन्धमा वडा कार्यालय निर्णय गर्ने अनुसूची 15 कोटीय बहुमुखीको दरमा वार्षिक रूपमा एकमुष्ट वा मासिक रूपमा शुल्क लिने गरी व्यवस्था मिलाइएको छ। सार्वजनिक जग्गा तथा स्थान बाहेक जग्गा पनि जग्गा प्रमाण पूर्जा भएको निजी जग्गाको माटो उत्खनन गर्दा निम्न कुरामा विचार गरेर भएर मात्र वडा कार्यालयले स्वीकृति दिनुपर्नेछ। सात सिमानामा पर्ने जग्गा भनेको लिखित स्वीकृति भएको हुनुपर्नेछ। बाटो उत्खननबाट प्राकृतिक स्रोतको दुरुपयोग सार्वजनिक तथा मानवीय वासस्थान भौगोलिक संरचना सात सिमानामा रहेको छिमेकीको जग्गाको संरचना कुलो नहर सडक सार्वजनिक तथा व्यक्तिगत भवन लगाएको संरचना आदिमा कुनै किसिमको असर नपर्ने हुनुपर्नेछ। प्राकृतिक स्रोत जग्गा सामग्री बाटो ढुङ्गा गिटी बालुवा सुनढुङ्गा ग्राभेल फरिढुङ्गा अग्रम घटहत्तर बहत्तरको नियमन सम्बन्धी जरिवाना सुदूरपश्चिम प्रदेशको आर्थिक ट्रेनमा टोकिएको हुनेछ। हरजग्गा रजिस्ट्रेसन शुल्क प्रदेश कानूनले टोके बहुमुखी लगाइएर उठाइन्छ। उपत्यका एक बहुमुखी उठेको रकम प्रदेश कानून बहुमुखी पाठा गरिनेछ। सामुदायिक वनबाट प्राप्त हुने सम्बन्ध यस नगरपालिका क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिले वन पैदावारको बिक्रीबाट प्राप्त हुने रकमको 10% रकम नगरपालिका सञ्चित कोषमा जम्मा गर्नुपर्नेछ। यस नगरपालिकाभित्र कुनै व्यक्ति संस्था वा निकायले स्थानीय कानुनको उल्लङ्घन गरेमा वा नगरपालिकाले निर्णय गरेको कर शुल्क तथा महसुल तोकिएको समयमा भुक्तानी नगरेमा नगरपालिकाले दण्ड तथा जरिमाना गर्न सक्नेछ। उपत्यका एक बहुमुखीको दण्ड जरिवानाको दर सम्बन्धी कानुनमा तोकिएको सोझी बहुमुखीको नतोकिएकोमा सोझो बहुमुखी हुनेछ। 21 कर फिर्ता सम्बन्धी सुरक्षा नगरपालिका क्षेत्रभित्र भवन निर्माण नक्सा दरखास्त पेश गरी नक्सा पास गराएको कुनै कारणले नक्सा पास हुन नसके सेवाग्राहीले सेवा प्राप्त नगरेको अवस्थामा सोही आर्थिक वर्षभित्र 10 कोटी फिर्ता माग गर्न आएमा बुझाएको रकमको 15% सरकारले नक्सा दरखास्त वालाले बाँकी रकम नगर कार्यपालिकाको निर्णय अनुसार फिर्ता गर्न सकिन्छ। करदाताले एक एनमोमोलिक कर बुझाउँदा तिर्नुपर्ने भन्दा बढी कर दाखिला गरेमा वा कानून परिवर्तनका लागि कर दाखिला गरेको हो उक्त कार्य वा सेवा प्राप्त नहुने भएमा करदाताले रकम दाखिला गरेको 35 दिनभित्र निवेदन दिनुपर्नेछ। सो व्यवहार साँचो विषयमा नगर कार्यपालिकाको निर्णय अनुसार 1 महिनाभित्र रकम फिर्ता गर्न सक्नेछ। तर एक आर्थिक वर्षमा दाखिला गरेको कर रकम अर्को आर्थिक वर्षमा फिर्ता लाग गर्न पाइने हुन्छ। 22 यस एनबोमोजिङको प्रावधानमा उल्लेख भएको अवस्थामा बाहेक यस एनबोमोजिङ कर्मीले दायित्व भएका व्यक्ति वा संस्थालाई सामान्यतया कुनै पनि किसिमको कर वस्तु वा सेवा शुल्कमा छुट दिने छैन। तर माथिको वार्षिक रूपमा तिर्नुपर्ने कर तोकिएको समयमा भुक्तानी गर्ने व्यक्ति संस्था वा व्यवसायीलाई अनुसूची 17 बमोजिम कर छुट प्रदान गरिनेछ। 23 दर घटाउन बढाउन वा छुट दिन सक्ने प्रचलित कानूनमा जुन सबै कुरा लेखिएको भए तापनि नगर कार्यपालिकाले आवश्यकताअनुसार त्यो ऋण र प्रचलित कानून बहुमुखी लगाएका कर दस्तो शुल्क र जरिवानाको दर घटाउन बढाउनमा त्यस्तो कर दस्तो शुल्क र जरिवाना आंशिक रूपमा आंशिक र पूर्ण रूपमा छुटेर सक्यो। त्यस्तो दर घटाइएको बढाइएको वा छुट दिएको सूचना स्थानीय राष्ट्र तहमा प्रकाशन गर्नुपर्नेछ। उपत्यका एक बहुमुखी दिएको छुट सुविधाहरू कसरी दुरुपयोग गरेमा वा कुनै खास प्रयोजनको लागि छुट सुविधा प्राप्त गरी अन्य कार्यमा प्रयोग गरेमा यसरी छुट दिएको कर र छुट शुल्क असुल गरी 16 रकम बराबरको जरिवाना असुल गरिनेछ।

0: यस जग्गाको स्वरको दर घटाइएको कुनै दर जसको शुल्क आंशिकको पूर्ण रूपमा सुझिएको विवरण नवसँग पेश गर्नुपर्नेछ। चौबिस सम्बन्धको लागि सेवा रोक्न सक्ने नगरपालिकाले निर्धारण गरेको कर जस्तो तथा शुल्क तोकिएको समयमा दाखिला नगरेका विपदकालीन सेवा र नेपाली नागरिकको पुनर्वचन लिन सिफारिस बाहेकका अन्य सबै सेवा प्रकार रोक्का गरी कर जस्तो तथा शुल्क सङ्कलन गर्न सक्नेछ। नगरपालिकामा विभिन्न प्रकारका कर धस्लो तथा शुल्क भुक्तानी गर्नुपर्ने दायित्व भएको व्यक्तिले अन्य कर धस्लो तथा शुल्क भुक्तानी नगरी सम्पत्ति कर तिर्न नपाउने व्यवस्था गर्न सकिनेछ। सेवा प्रभावको मुख्य ठुलो वडा कार्यालय भएको कारणले कर चुक्ताको प्रभाव कागज संलग्न नभएसम्म वडा कार्यालयले सेवा प्रभाव गर्ने छैनन्। कर असुली र कर प्रशासनमा चलाउनु वडा अध्यक्ष तथा वडा कार्यालयको कर्तव्य हुनेछ। नगरपालिकाले बुझाउनुपर्ने कर दस्रो तथा शुल्कबाट निश्चित रकम बाँकी योग्यता रहेका व्यक्ति फर्ममा संस्थाको हकमा बाँकी योग्यता रकम चुक्ता नगरेसम्मका लागि नगरपालिकाबाट उपलब्ध हुने कुनै पनि अनुदान प्राप्त गर्नबाट रोक लगाउन सकिनेछ। टिकापुर नगरपालिकाले भुक्तान गर्नुपर्ने कर शुल्कमा अन्य रकम बाँकी योग्यता रहेको नगर कार्यपालिकाको कार्यालयबाट कार्यवाही प्रक्रियालाई बनाएका व्यक्ति तथा फर्मको प्रोपराइटरको हकमा निजको टिकाकरण परिवारका सदस्यलाई समेत सेवा सुविधामा रोक लगाउन सकिनेछ। पच्चिस बगुटा रकम असुली सम्बन्धी व्यवस्था टिकापुर नगरपालिकालाई आर्थिक ऐन वा प्रचलित कानून बमोजिम कुनै प्रकारको कर जस्तो शुल्क वा अन्य रकम बुझाउनुपर्ने दायित्व भएका व्यक्ति फर्ममा संस्थाले पूर्ति बमोजिम रकम नबुझाइ वक्तव्य रहेमा वा नियमित कर दाखिला नगर्ने करदाताहरूको हकमा त्यागको मुखको प्रक्रिया अवलम्बन गरी वस्तु शुल्क वा अन्य रकम असुल गर्नेछ। राजस्व प्रशासन सम्बन्धी शाखा वडा कार्यालयले प्रथम पटक 15 दिनको समयको बीच पत्र इमेल मासिक मार्फत वा उपयुक्त अन्य माध्यमबाट वक्त रकम दाखिला गर्न जानकारी दिने सँग कमोजी पठाएको पत्र सम्बन्धी व्यक्ति फर्म वा संस्थाले खुसिकिन इन्कार गरे वा घर ठेगाना पत्र नलागि वा अन्य कारणले फिर्ता भएमा नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना मार्फत बाँकी रकम दाखिला गर्न जानकारी गराउन सक्नेछ। खण्ड क बमोजिम जानकारी गराउन सम्बन्धित पक्षले वक्ता रकम दाखिला गर्न तथा थप म्याद वा अवधि माग गरेमा वडा कार्यालय 10 दिनसम्म र प्रथम प्रशासन सेटले 7 दिनसम्मको अवधि थप गर्न सकिन्छ। नगरपालिकाले खण्ड क र ग बमोजिमको म्यादभित्रको वक्ता रकम दाखिला नगर्ने कर्ताधारका हकमा पत्र पत्रिका र वेबसाइट लगायतका संसारका अन्य माध्यमद्वारा 25 दिनको सार्वजनिक सूचना मार्फत वक्ता रकम दाखिला गर्न करदाताको नाम नामी चिज प्रकाशित गरी आह्वान गर्नेछ। खण्ड घ बमोजिम चौकीको अतिरिक्त समेत वक्ता रकम दाखिला नगरीमा निज करदाताको व्यवसाय कार्य घर भवन आदि स्थलमा 7 दिनको सूचना सहित वक्ता रकम दाखिला गर्न सूचना प्राप्त गर्नेछ। खण्ड अङ्ग बमोजिम प्रक्रिया सम्पादन गर्दा समेत वक्ता रकम दाखिला नगरीमा यसको व्यवसायिक कार्य घर भवनको लेखा प्रशासनमा सामान्य प्रशासन र सञ्चालन क्षेत्र वा कार्यालय क्षेत्र सिलबन्दी गर्न सक्नेछ। यस्तो करदाताको हकमा टिकापुर नगरपालिकाले उपलब्ध गराउनु विपदकालीन सेवा र नेपाली नागरिकताको प्रमाणपत्र सम्बन्धी सिफारिस बाहेक अन्य सम्पूर्ण सेवा वक्ता रकम दाखिला नगरीसम्म बन्द हुनेछ। बमोजिमको परीक्षा सम्पन्न गरेको साथ समेत बाँकी वक्ता रकम दाखिला नगरीमा त्यस्ता करदाताको सम्पत्ति व्यवसाय बहाल वा अन्य गरिने कारोबारको मूल्याङ्कन गरी नियमअनुसार सरकारी बाँकीसँग असुरूपण गरिनेछ। टिकापुर नगरपालिकाले आर्थिक ऐन वा प्रचलित कानून बमोजिम लगाएको कुनै कर र शुल्कमा सेवा शुल्क उठाउने सम्बन्धी आय टिका प्राप्त गरेको टिका पत्रले सम्झौता पत्रबाट उल्लेख भएको ब्याजभित्र टिकाको खुच्चा रकम नबुझाए बुझाउन बाँकी त्यस्तो रकममा वार्षिक 10% दरले ब्याज बाँकको निजी निश्चित जरिवाना लगाउन सक्नेछ। सकेसम्म स्वीकृत गर्न सक्ने नगरपालिकाले खाद्यपूरक र विश्वस्तरीय रूपमा तथा कानूनले चोकेको ब्याजभित्र कर कर विवरण बुझाउने लागेको कर दाखिला गर्ने व्यक्ति र संस्थालाई वडा कार्यालय र राजस्व परामर्शको सिफारिस बमोजिम पुरस्कार दिने व्यवस्था गर्न सकिन्छ। नगरपालिकाको राजस्व अभिव्यक्तिमा महत्वपूर्ण योगदान रहेका पदाधिकारी तथा कर्मचारीहरूका राजस्व परामर्श समितिको सिफारिस बमोजिम कार्यपालिकाले स्वीकृत गर्ने व्यवस्था गर्न सक्नेछ। उपतथा एक बमोजिम गिरे पुरस्कार सम्बन्धी अन्य व्यवस्था नगर कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ। 17 सम्म प्रोत्साहन गरिने। प्रभावी कार्यालयबाट पोखराबोली नगर कार्यपालिकाको कार्यालयमा पठाइएका नगरपालिकाको अनुमति बेगर वा अवैध रूपमा प्राकृतिक स्रोत जन्ने सामग्रीको उत्तरण वा पसार प्रसार कार्यमा संलग्न सवारी साधनबाट दण्ड जरिवाना बाबत प्राप्त रकम 20% हुने रकम सम्बन्धित प्रभावी कार्यालयको प्रोत्साहन स्रोत उपलब्ध गराइएको छ। नगरपालिकाको अनुमति बेगर अवैध रूपमा प्राकृतिक स्रोत जन्ने सामग्रीको उत्खनन गरेको वा अवैध रूपमा अनुसार प्रसार गरेको पाइएमा सोको सूचना दिने वा नियन्त्रण गर्ने नगरपालिकामा बुझाउने व्यक्तिले दण्ड जरिवाना बाबत प्राप्त रकमको 20% हुने रकम प्रोत्साहन स्वरूप उपलब्ध गराएको छ। 28 सम्म अन्य व्यवस्था घर जग्गा बाहक रकम उठाउने पहिलो दायित्व घर जग्गा किनेको हुनेछ। तर घर जग्गा धनीले नबुझाएमा निजको घर जग्गा बाहक नलिने व्यक्ति संस्था वा निकायले घर धनीसँग समन्वय गरी बाहक रकम बुझाउनु पर्नेछ। अन्यथा सम्पत्तिगत भूमिगत मालपोट कुलिन नगरपालिका बाध्य हुने छैन। नगरपालिकामा व्यवसाय दर्ता गरेको सीमान्त घरेलु तथा खाना उद्योग कार्यालय आन्तरिक राजस्व कार्यालय वा अन्य कार्यालयमा सिफारिस गरिएको छ। यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसायिक कर्म बुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्रमा अब 2082-83 सम्मको कर बुझाउने आएमा अब 2075-76 व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र अब 2082-83 सम्मको सम्पूर्ण जरिवाना छुट दिनेछ। यस उपत्यकामा मैले गर्ने धारण गर्दा अब 2083-84 वार्षिक करको दरलाई आधार मानित गणना गरिनेछ। अन्य निकायमा दर्ता भएको तर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा अब 2083-84 मात्र व्यवसाय गर्ने व्यवसाय दर्ता गरिएको छ। जग्गाधनी दर्ता प्रमाण पूजा भएको घर जग्गामा संस्थान हुनुको थियो व्यवसाय दर्ता ठाउँ जारी गर्ने समस्या घर जग्गा बहालमा भएकाले घर वा जग्गाधनीको सम्पत्ति कर वा भूमिगत तिरेको प्रमाण पत्र वा बहाल संहिताको प्रति निर्देश गर्नुपर्नेछ। साथै आफ्नै घर जग्गामा भएमा सम्पत्ति कर वा भूमिगत भित्ता भएको प्रमाण पेश गर्नुपर्नेछ। जग्गाधनी प्रमाण पूजा नभएको घर जग्गा सामुदायिक एवं सार्वजनिक जग्गा तथा सरकारी भवन आदिमा सञ्चालन गर्ने व्यवसायको दर्ता ठाउँसारी गर्न सम्पत्ति भूमिका प्रमाण नभएका बाह्रपुरले भेटा यस्तो घर जग्गामा सञ्चालन गर्ने व्यवसायको हकमा वार्षिक व्यवसाय गर्ने सम्पत्तिका लागि मात्र अस्थायी व्यवसाय दर्ता प्रमाण पत्र आएको थिएछ। विदेशी नागरिकको हकमा नागरिकको नाममा व्यवसाय दर्ता गर्नुपर्ने गरेमा ₹25,000 धरोटी राख्न लगाई व्यवसाय दर्ता गरिनेछ। यस नगरपालिकाबाट घर वर्गको निर्माण व्यवसाय इजाजत पत्र प्राप्त गरेका निर्माण व्यवसायले कुनै कारणवश त्रुटिको म्याचभित्र इजाजत पत्र नवीकरण नगरी म्याच उज्रेको भएमा 2083 असोज मसान्तभित्र इजाजत पत्र नवीकरणका लागि निर्देश गर्न सक्नेछ। त्यस्तो व्यवसायको इजाजत पत्र नवीकरण गरी हिँड्न उचित देखिएमा नियमानुसार लाग्ने नवीकरण जस्तोको तेप्पर जस्तोले नगरपालिकाको निर्णयअनुसार नवीकरण गर्न सकिन्छ। 29 आइएका सम्बन्धी व्यवस्था यसमा उल्लेख भएका वा अन्य नगरपालिकाको अधिकार क्षेत्रको प्राविधिक आय सङ्कलन सम्बन्धी विषयमा टिक्का बन्दोबस्त गरेर टिकापुर नगरपालिका र सार्वजनिक सहयोग सम्पादक प्रचलित कानुनको साथै तयारी अनुमोदन गरिएको छ। आय टिक्का बन्दोबस्त गर्नका लागि प्रथम पटक प्रकाशित सूचना अनुमोदन टिक्का बन्दोबस्त हुन नसकेमा नगर कार्यपालिका पनि टिक्का अवधि संशोधन गरी पुनः टिक्का बन्दोबस्त गर्न सक्नेछ। 2 वर्ष सोभन्दा कम टिक्का अवधि भएका टिकापुर नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्तिहरू आन्तरिक आय कम्ती टिक्काको टिक्का पक्षले टिक्का सम्बन्ध बमोजी नगरपालिकाले बुझाउनु पर्ने सम्पूर्ण रकम बुझाउनका साथै नगरपालिकाले टिक्का अवधि सम्बन्ध आवश्यक देखेमा कार्यपालिकाको निर्णयअनुसार सुरु टिक्का सम्बन्धको म्याद समाप्त भएको मितिदेखि लागू हुने गरी सुरु मकोट रकममा वार्षिक 10% दरले स्वतः वृद्धि भई टिक्का रकम कायम हुने गरी बजेमा 2 वर्षसम्मको लागि वार्षिक रूपमा टिक्का सम्झौता नवीकरण हुने गरी टिक्का बन्दोबस्त गर्न सकिनेछ। अन्त अवधि टिक्का अवधि थप हुन सम्बन्धित टिक्का पक्षले सम्झौताको म्याद समाप्त हुनुभन्दा कम्तीमा 1 महिना अगावै नगर कार्यपालिकाको कार्यालयमा के निवेदन पेश गर्नुपर्नेछ। सम्झौता नवीकरण गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नगर कार्यपालिकाको नियमित हुनेछ। नगरपालिकामा नियत हुनेछ। बहुवर्षीय आय टिक्काको हकमा 1 वर्षको स्वीकृत टिक्का रकमले आउनुहुने हुनाहुने रकमको नेपाल राष्ट्र व्यापार स्वीकृत प्राप्त गरी देवैमा 15 महिनाहरूसम्मको लागि जारी गरिएको सपोर्टमेन्ट द्वन्द दाखिला गरेपछि मात्र ठेक्काको सम्झौता गरिएका चरणको पत्ता सूची प्रदान गरिएको छ। विशेष व्यवस्था टिकापुर नगरपालिकाको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स भवन तथा वाहनमा लगाएका कोठा सटकको बाल व्यवस्थापन गरी राजस्व असुलीमा प्रभावकारिता लगाउनु ल्याउनु त्यहाँको बुझिनु गरिनेछ। सपिङ कम्प्लेक्स भवनको कोठा सटक वाहनमा लिएका व्यक्ति कम संस्थाले नगरपालिकाले बुझाउनु बाँकी 2083 असार मतान्तसम्मको वाहन रकम 2083 असोज 7/21 रूपमा बुझाएमा जरिमाना रकममा पुरै छुट दिनेछ। वाहनमा लगाइने कोठा सतर्कको माथि भाडा दर अनुसूचित भवमा उल्लेख भएको हुनेछ। तर आर्थिक वर्ष 2022-23 मासिक वाहन दर परिवर्तन भएका कोठाहरूको हकमा नयाँ टिका व्यवस्था नहुँदासम्म साबिक प्रमाणित वाहन दर कायम हुनेछ। नगरपालिका समितिमा रहेका सपिङ कम्प्लेक्स भवनका अन्य भवनका कोठा सतर्कका व्यवसाय सञ्चालन गरिरहेका कार्यपालिकाको कार्यालयलाई नियमित रूपमा वाहन टपक बुझाइरहेका व्यक्ति फोनमा साबिकको मासिक वाहन रकममा 10% थप नियमित गरी मासिक वाहन निर्धारण गरी हाल पसल व्यवसाय सञ्चालन गरिरहेका फर्मसँग वाहन सदस्यता गर्न सकिनेछ। कोठा सदर वाहनमा लिएका व्यक्ति फर्मले नगरपालिकाले बुझाउनु पर्ने बाँकी प्रशासनको वाहन रकम 2084 वैशाख मतान्तरिक्ता गर्ने सुविधा माग गरेमा सम्बन्धित व्यक्ति फर्मलाई नगर कार्यपालिकाले कृति भवनको किस्तामा बहाल रकम बुझाउने सुविधा प्रदान गर्न सकिनेछ। कोठा सदर बहालमा लिएका व्यक्ति सङ्घ नागरिकलाई बुझाउनु पर्ने बाँकी प्रक्रिया रकम 2084 वैशाख मतान्तरिक्ता नगरेमा प्रत्येक कानुन र सरकारी बाँकी सरह अति रिपोर्ट गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाइनेछ। खण्ड ग बमोजिम बहाल सम्झौता हुन खण्ड ग बमोजिम किस्तामा बाँकी बहाल रकम बुझाउने सुविधा दिनका लागि नगर कार्यपालिकाको कार्यबाट सार्वजनिक सूचना जारी गरी सम्बन्धित व्यक्ति सम्पूर्ण निवेदन माग गरिनेछ। टोकिएको म्याप प्रस्तावको निवेदन कारण नगर कार्यपालिकाको निर्णयअनुसार सो सम्बन्धी आवश्यक प्रक्रिया जारी गराइनेछ। वाहन व्यवस्थाको सम्बन्धी अन्य व्यवस्था प्रति कारण बमोजिम हुनेछ। 31 साबिक बमोजिम हुने यस एममा उल्लेख गरिएका विषयहरूमा यसै बमोजिम र उल्लेख नभएको विषयमा साबिक बमोजिम हुनेछ। 32 कार्यनीति बनाउन सक्ने यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि टिकापुर नगरपालिकाले आवश्यक कार्यनीति र निर्देशिकाहरूलाई लागू गर्न सक्नेछ। उपदन्था एक बमोजिम बनेको कार्यनीति र निर्देशिका नगर कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राष्ट्रसँग प्रकाशित भएपछि लागू हुनेछ। 33 कार्यपालिकाले टोकी बमोजिम हुने नगर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पर्ने ट्रेकिङ क्याकिङ क्यानोइङ बन्जी जम्प जिप प्लायर प्याराग्लाइडिङ लगायतका स्थानीय पर्यटन मनोरञ्जन तथा आर्थिक खेलकुद समिति सेवा व्यवसायका साथै संघीय वा प्रत्यक्ष कानून नहुने स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने यस आर्थिक ऐन अनुसूचीमा उल्लेख नभएका वा नसमितिका अन्य विषयमा कर वस्तु तथा शुल्क लगाउन आवश्यक खानेमा नगर कार्यपालिकाले औषधि र आवश्यकताखेरि स्थानीय राजस्व कानून समितिको सिफारिस स्थानीय कर वस्तु शुल्क लगायत गर्न सक्नेछ। एकमोजिम लगाएको पद प्रस्तुत काशीको सकल समिति कार्यनीति नगर कार्यपालिकाले टोकेअनुसार हुनेछ। 34 बाढा टाउको गाउँको कार्यनीतिको क्रममा कुनै बाढा आइपरेका टिकापुर नगरपालिकालाई बाढा टाउको गाउँ अधिकार
1: नगरसभाका सदस्यहरू अब म यस सभाका सदस्य तथा टिकापुर नगरपालिकाको आर्थिक विधेयक 2083 प्रस्ताव प्रस्तुतकर्ता श्री दीपक चौधरी जीले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 भन्ने प्रस्तावलाई सफलता लागि सभामा पेश गर्दछु। नगरसभाका सदस्यज्यूहरू अब म टिकापुर नगरपालिकाको आर्थिक विधेयक 2083 प्रस्ताव स्पष्टता सहित प्रस्ताव उपसम्पर्कको कार्यवाही प्रारम्भ गर्दछु। छलफलमा भाग लिनुहुने सदस्यहरूले यस मञ्चको दायाँतिर रहे को सचिवालय में आत्मा नाम रिपोर्ट कराना होता है।

सभा का सदस्य और महासभा का सदस्य श्री दीपक चौधरी टीकापुर नगर पालिका को आर्थिक विधायक 2083 पारित गरिए प्रस्ताव लाई सुदूर पश्चिम प्रदेश को स्थानीय तह को कानून निर्णय में 2075 को दफा 20 को दफा 3 प्रमोदिंग सभा समक्ष निर्णय पेश करदु। इस प्रस्ताव को पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। प्रस्ताव दुई सभाको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्। सभामा सदस्यहरू हुन्छ भन्ने शब्दको संख्या बढी चुनिएकोले ठिकाको नगरपालिकाको आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु। सभाका सदस्यज्यूहरू, अब म सभाका सदस्य श्री केके प्रसाद नेपालज्यूलाई सिङ्गापुर नगरपालिकाको विनियोजन विधेयक 2083 प्रस्ताव पेश गर्न समय प्रदान गर्दछु। धन्यवाद सभाका सदस्यहरू। पहिलो बैठक 15 मिनटको लागि बिजेपी स्थगित गर्न चाहन्छु। त्यसपछि 15 मिनटमा फेरि नै दोस्रो बैठक सुरु हुन्छ।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम टिकापुर एफएम 101 मेगाहर्ज।
1: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
4: यही असार 20 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
4: डाक्टर आउने दिन असार 20 गते शनिबार।
3: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
2: टिकापुर नगरपालिकाको सूचना।
5: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
2: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
5: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
2: त्यसैले कर तिरौ, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ,
5: समयमै कर तिरौ, जरिवानाबाट बचौ।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
7: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapureffm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 8:45 सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।
8: बाबु म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमी भाड्किएको छ छोरा।

0: छोरो उडोस, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला?
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो होला मलाई। तपाईँ र बाबालाई सुखी र खुसी बनाउनुहोस् भनेर।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825373772।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
1: सम्पर्क आयोजना तथा कार्यक्रम हस्तान्तरणको चरणमा छन्। संघीय र प्रदेश समग्र विशेष अनुदानका योजना कार्यान्वयनको चरणमा छन्। नगरपालिकाको चालू बजेट खर्च सन्तोषजनक रहेको छ। अध्यक्ष महोदय, अब म चालू आर्थिक वर्ष समाप्ति हुनै लाग्दा यस आर्थिक वर्षको हालसम्मको प्राप्त आमदानी तथा संशोधित खर्च विवरण पेश गर्ने अनुमति चाहन्छु। चालू आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने आय कुल 68,72,00,000 अनुमान गरिएकोमा 60,48,48,000 प्राप्त भएको छ। जसमध्ये संघीय समानीकरण अनुदान 18,34,00,000 अनुमान गरिएकोमा 16,77,11,300 प्राप्त, संघीय सशस्त्र अनुदान चालू 27,89,00,000 अनुमान गरिएकोमा 27,67,63,000 प्राप्त, संघीय सशस्त्र अनुदान पुँजीगत 1,98,00,000 अनुमान गरिएकोमा 79,00,000 प्राप्त, संघीय विशेष अनुदान 3,69,00,000 अनुमान गरिएकोमा 1,51,00,000 प्राप्त, संघीय समग्र 52,00,000 अनुमान गरिएकोमा 5,60,000 प्राप्त, संघीय राजस्व बढाकाट 16,20,00,000 अनुमान गरिएकोमा 13,47,97,000 प्राप्त भएको छ। साथै प्रदेश सरकारबाट प्राप्त हुने आय कुल 6,51,93,000 अनुमान गरिएकोमा 4,17,96,000 प्राप्त भएको छ। प्रदेश समानीकरण अनुदान 1,79,02,000 अनुमान गरिएकोमा 1,62,77,000 प्राप्त, प्रदेश सशस्त्र पुँजीगत 1,60,00,000 अनुमान गरिएकोमा 1,20,87,000 प्राप्त, विशेष अनुमान पुँजीगत 25,00,000 अनुमान गरिएकोमा 24,91,000 प्राप्त, समग्र भन्दा 1,76,00,000 अनुमान गरिएकोमा 31,55,000 प्राप्त, प्रदेश राजस्व बाँडफाँड 76,91,000 अनुमान गरिएकोमा 76,91,000 प्राप्त भएको छ। अनि त्यस्तै आन्तरिक स्रोतबाट 8,50,00,000 अनुमान गरिएकोमा यसमा वृद्धि भई 9,01,46,000 प्राप्त भएको छ। जम्मा अनुमान गरिएको आयको 79.79.32% आमदानी भएको छ, जुन सन्तोषजनक देखिएको छ। चालू आरोमा जम्मा बजेट संशोधित आय अनुमान तथा विनियोजन रु 1,22,49,89,804 रुपियाँ भएकोमा पुँजीगत तर्फ विनियोजित बजेट रु 38,34,80,043 मध्ये हालसम्म रु 12,79,65,678 खर्च अर्थात 33.89% र चालू तर्फ विनियोजित बजेट रु 65,87,59,761 मध्ये 45,91,35,445 खर्च अर्थात 69.7% हालसम्म कुल जम्मा आएको 58,91,01,123 रुपियाँ खर्च अर्थात 56.52% खर्च भएको छ। अध्यक्ष महोदय, चालू आवको बजेट मध्ये यस असार महान्तसम्म खर्च हुन नसकेको सशस्त्र विशेष र समग्र बजेट सम्बन्धित सरकारको कोषमा समर्पण गरी अन्य रकम नगरपालिकाको संचित कोषमा जम्मा हुने गरी व्यवस्था मिलाएको छु। साथी, कतिपय काम शुरू हुन नसकेका योजना तथा कार्यक्रमहरू संशोधन गरी कार्यपालिकाबाट स्वीकृति भएका योजनामा बजेट विनियोजन तथा रकमान्तर गरी स्वीकृतिका लागि यस सभामा पेश गरेको छु। प्राथमिकता प्राप्त तर सम्पन्न हुन नसकेका चालू वर्षका योजना तथा कार्यक्रमलाई क्रमानुगत रूपमा आगामी आयोगमा निरन्तरताको लागि समेत अनुसूचीमा उल्लेख गरी यस सभा समक्ष अनुमोदनका लागि पेश गरेको छु। अध्यक्ष महोदय, अब म आगामी आर्थिक वर्षको बजेट योजना तथा कार्यक्रमको स्रोत तर्जुमा गर्दा अप्नाइएका आधार बजेट सीमा र विनियोजन कानूनी तथा प्रक्रियागत विधिहरू यस सभा समक्ष पेश गर्न चाहन्छु। संघीयता, लोकतन्त्र, जनतामा निहित सार्वजन सत्ता, संविधानको भावना र स्थानीय शासनको मर्म बनाउँदै हामी अगाडि बढेको सबैमा विदिँदैछ, जुन आजको आवश्यकता पनि हो। स्थानीय सरकारको गठन पश्चात यही असार महिनाको 10 गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति योजना तथा कार्यक्रमहरू आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्थाको सम्मान पनि उत्तिकै आवश्यक छ। जुन हामी थप शीघ्र कार्यान्वयनका लागि सक्रिय हुँदाहुँदै पनि नगरपालिकाको आन्तरिक कारणले कानूनले तोकै अनुसार बजेट ल्याउन नसके पनि असार मसान्तभित्र सभामा पेश गरी पास गरिसक्नुपर्ने व्यवस्थाको सम्मान गर्दै आगामी आगामी बजेट सम्मानित सभा सम्बन्धी पेश गरेको छु। मसान्तभित्र सभा पेश गरी पास गरिसक्नु पेश गरेको छु। यसका लागि नगरपालिकाको नेपाल सरकार सुदूरपश्चिम प्रदेश सरकारबाट यस नगरपालिकालाई प्राप्त बजेट आन्तरिक आय समेत स्रोत अनुमान तथा सीमा निर्धारण समितिबाट पेश भई कार्यपालिकाको स्वीकृति सहित अनुमोदनका लागि सभामा पेश गरेको छु। अध्यक्ष महोदय, अब म आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको तर्जुमा गर्दा लिएका आधारहरूमा यस सभा समक्ष पेश गर्न चाहन्छु, जसमा आगामी आर्थिक वर्ष 2083-84 योजना तथा कार्यक्रमहरू तयार गर्दा निम्नानुसारका आधारहरू लिएका छन्। नेपालको संविधान, संहिताको मर्म, 16 आवधिक योजना, दिगो विकासका लक्ष्य, संघीय र प्रदेश सरकारका नीति बजेट तथा कार्यक्रम, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले बजेट तर्जुमा सम्बन्धमा जारी गरेका निर्देशिकाहरू, निर्णयहरू, निर्देशनहरू, स्थानीय तहको योजना तथा बजेट तर्जुमा चित्र सन् 2075 संशोधन सहित नेपाल सरकार सुदूरपश्चिम प्रदेश सरकारका आगत 83-84 को नीति बजेट तथा कार्यक्रम, यस नगरपालिकाका प्राथमिकताहरू, टिकापुर नगरपालिकाको गृह योजना 2077, बजेट तर्जुमा सम्बन्धमा यस नगरपालिकाका निर्णयहरू, नगरपालिकाको मध्यकालीन खर्च संरचना, आम सरकारवालाहरूका सुझावहरू। अध्यक्ष महोदय, यस बजेटले देहायका उद्देश्य राखेको बेहोरा प्रकाश पार्न चाहन्छु, जुन देहाय बमोजिम छ। शान्त, सौहार्द, समृद्ध नगरपालिकाका रूपमा विकास गर्नु, रोजगारी सृजना तथा उद्यमशीलता प्रवर्धन गर्नु, राजस्वमा वृद्धिमा सुधार ल्याउनु, नगरपालिकाको कृषि, स्वास्थ्य तथा शिक्षामा गुणस्तरीय सुधार ल्याउनु, आम नगरपालिका सहज सेवा प्रदान गर्नु, भौतिक पूर्वाधार विकास गर्नु, जनस्वास्थ्यमा सुधार ल्याउनु, मेधा केन्द्र मार्फत न्यायिक पहुँच ल्याउनु, सुशासन तथा संस्थागत विकास गर्नु। टिकापुर पार्कलाई व्यवस्थितका साथै पर्यटकीय हबको रूपमा विकास गर्नु, फोहोर मैलाको उचित दीर्घकालीन व्यवस्थापन गर्नु, सहकारी प्रबन्धन तथा उपभोक्ता हित संरक्षण गर्नु। अध्यक्ष महोदय, बजेट निर्माणका सन्दर्भमा कानूनी र प्रक्रियागत रूपमा आगामी आर्थिक वर्षका लागि विषयगत शाखा, नगर तथा वडा स्तरबाट योजना तथा कार्यक्रमहरू तयार भई नगर तथा वडा समितिहरूले ती योजना तथा कार्यक्रमको प्राथमिकता तोकी विषयगत शाखा समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिले समेत फलफल सिफारिस भई अनुसूचीमा उल्लेख गर्दै स्वीकृतिका लागि आजको यस गरिमामय सभामा पेश गरेको छु, जसमा नगरपालिकाको आर्थिक वर्षका लागि देहायी बमोजिम स्रोत र बजेट सीमा अनुमान भएको छ। जस अन्तर्गत संघीय अनुदान, वित्तीय समानीकरण 18,60,00,000, सशस्त्र अनुदान 40,29,21,00,000, पुँजीगत 56,00,000, राजस्व पाठनबाट 14,68,00,000, विशेष अनुदान 1,80,00,000, समग्र अनुदान 70,00,000। सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरण 1,42,81,000, राजस्व पाठमा 79,01,000, समग्र 52,89,000, विशेष अनुदान 76,50,000, सशस्त्र अनुदान 10,75,00,000, आन्तरिक स्वरूपमा आन्तरिक आयहरू 18,59,70,000, मार्फत रजिस्ट्रेसन 4,87,50,000। अध्यक्ष महोदय, स्रोत अनुमान तथा बजेट सीमा, राजस्व परामर्श समितिको आन्तरिक आय प्रक्षेपण र संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट सीमाको दायरामा रही नगरपालिकाका प्रमुखको संयोगमा रहेको स्रोत अनुमान तथा सीमा निर्धारण समितिले आगामी आर्थिक वर्षका लागि कुल स्रोत 97,35,25,000 निर्धारण गरेको भए पनि नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने अनुमान गरिएको विशेष समग्र सशस्त्र बजेटमा थप रकम प्राप्त भई संशोधित कुल अनुमानित बजेट सीमा तथा स्रोत निर्धारण 1,03,67,77,100 कायम गरिएको छ। अध्यक्ष महोदय, अब म यस नगर गरिमामय सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन हुने बजेट पेश गर्ने अनुमति चाहन्छु। आगामी आर्थिक वर्षको लागि कुल बजेट 1,03,67,77,100 अनुमान गरे, जसको स्रोत सुनिश्चितता माथि नै उल्लेख गरिसकेको छु। अध्यक्ष महोदय, उक्त बजेटको सीमा भित्र रही नगर पढाइसँग विषयगत शाखाबाट प्राथमिकरण गरिपठाएका योजनाहरूलाई कार्यपालिका अन्तर्गतका विभिन्न समितिमा छलफल गरी नगरपालिकाको बैठकबाट नगर कार्यपालिकाको बैठकबाट आगामी आसन पत्रको लागि मैले तहसुमा स्वीकृति गरी पारितका लागि आजको यस सभामा पेश गरेको छु। आगामी आर्थिक वर्षका लागि नगरपालिका सहित सम्पूर्ण वडाको साधारण चालू तर्फ कुल 21 करोड़, नगरपालिकाको प्राथमिकता प्राप्त निरन्तर चालू तथा पुँजीगत योजनामा 6 करोड़ 80 लाख विनियोजन गरेको छु। अध्यक्ष महोदय, चालू खर्च मध्येबाट नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्थायी अस्थायी समायोजित कर्मचारीहरूको हकमा संघीय र प्रदेश सरकारले 10% तलबमानमा वृद्धि तथा 10% कार्य सम्पादन मा आधारित प्रोत्साहन भत्ता कायम गरेकोले सही बजेट बमोजिमले टिकापुर नगरपालिकाले वृद्धि गरी उक्त शीर्षकमा बजेट विनियोजन गरेको थियो। वित्तीय हस्तान्तरणमा आएको संकुलता आमदानीको सीमितता वित्तीय दबाव अनुत्पादक वृद्धि दायित्व र आन्तरिक बचत हुने सम्भावना समेत नरहेकोले अन्य कर्मचारी र नगरपालिकाले दायित्व बेहोरेका कुनै पनि किसिमका कर्मचारी तथा अन्य सेवा सुविधा प्राप्त को हकमा कार्य सम्पादन तथा आवश्यकता औचित्यता हेरी सोको आधारमा करार सम्झौता गरी संघीय र प्रदेश सरकारले 10% तलबमानमा वृद्धि तथा 10% कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता कायम गरेकोले प्रचलित कानूनको अधीनमा रही सोही बमोजिमले टिकापुर नगरपालिकाले वृद्धि गरी उक्त शीर्षकमा बजेट विनियोजन गरेको थियो। साथै सोही अन्तर्गत कार्य सञ्चालन खर्च समेत प्रस्ताव गरेको थियो। नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको लागि सामाजिक सुरक्षाको योगदानमा आधारितको व्यवस्था गरेको थियो। नगरपालिकामा अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक तथा कर्मचारीको उच्च मनोबल बनाउँदै शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन हाल खाइपाई आएको सेवा सुविधामा 2000 करोड़ बजेट विनियोजन गरेको छु। चालू खर्चतर्फ नै निर्वाचित जनप्रतिनिधिहरूको लागि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको कानून बनेको सेवा सुविधा समेत विनियोजन गरेको छु, जुन अनुसूचीमा उल्लेख गरेको छु। अध्यक्ष महोदय, आगामी आर्थिक वर्षका लागि समग्र विशेष तथा सशस्त्र बाहेक नगरपालिकाको कुल पुँजीगत खर्च ₹2,02,00,000, चालू तर्फ ₹29,35,00,000 विनियोजन गरिएको छ। संघीय तथा सुदूरपश्चिम प्रदेशबाट प्राप्त कतिपय सशस्त्र र अन्य समपूरक तथा विशेष अनुदान बजेट पनि पुँजीगत खर्च अन्तर्गत रही यसको परिमाण बढ्ने देखिन्छ। साथै पुँजीगत रकममा ओडाको लागि 6,31,20,000, समपूरकमा 3 करोड़, नगर गौरवका योजना कार्यान्वयनका लागि प्रत्येक ओडाको एउटा सड़क कालो पत्र गर्न 9,50,00,000, विषयगत शाखाको लागि 2,35,00,000 तथा चालू आर्थिक वर्षमा विभिन्न कारणले कार्यान्वयन हुन नसकेका नगरका प्राथमिकतामा योजनाहरूलाई स्रोत सहित आगामी आर्थिक वर्षमा कार्यक्रम सहित बजेट विनियोजन गरेको छु। अध्यक्ष महोदय, यसै गरी आर्थिक वर्षमा सबै वडाहरूको लागि जम्मा पुँजीगत रकम ₹6,31,20,000 अन्तर्गत पूर्वाधार विकासमा 3,40,84,800, आर्थिक विकास क्षेत्रमा 1,26,24,000, सामाजिक विकासमा 1,26,24,000, वातावरण तथा विपत्को क्षेत्रमा 18,93,600, संस्थागत विकास सेवा प्रभाव सुशासनमा 18,93,600 बजेट विनियोजन गरेको छु। अध्यक्ष महोदय, यसका लागि प्रत्येक वडा समितिले प्रस्ताव गरी पठाएका आयोजना तथा कार्यक्रमहरूलाई प्राथमिकताका आधारमा प्रस्ताव गरेको छु। वडा स्तरबाटै छनौट भई आएका तर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन हुन नसकेका योजना तथा कार्यक्रमहरूलाई प्राथमिकताका आधारमा माग भई आएमा सुदूरपश्चिम प्रदेश सरकार तथा संघीय सरकारका सिफारिसमा कासार पठाउने व्यवस्था मिलाएको छु। प्रत्येक वडाबाट बजेट सीमा बमोजिम सिफारिस भई आएका योजना र कार्यक्रमहरूको नामावली अनुसूचीमा उल्लेख गरेको छु। अध्यक्ष महोदय, अब म क्षेत्रगत बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु। क्षेत्रगत रूपमा विषयगत शाखा तर्फ जसमा विषयगत शाखा अन्तर्गतको 2,35,00,000 विनियोजन गरेको छु। विगतका प्राथमिकता तथा आवश्यकतालाई निरन्तरता दिँदै विषयगत शाखाको बजेट त्यही बमोजिम हुने गरी व्यवस्था गरेको छु। कृषि क्षेत्रमा 20,00,000 विनियोजन गरी जसका मुख्य कार्यक्रम खाद्यान्न बाली विकास, बिमा र संरक्षण, मलवानी यन्त्रीकरणमा जोड दिनुका साथै सेवा खेती, चैत्य धान प्रवर्धन तथा प्रारम्भिक खेती प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याएको छु। पशु विकासमा 15 लाख विनियोजन गरिएकोमा पशु सेवा स्वास्थ्य सेवा सञ्चालन पशु नष्ट सुधार कार्यक्रम दूध तथा मासुमा आत्मनिर्भर कार्यक्रम निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन घाँस बिउ उत्पादन बिमा जस्ता कार्यक्रम अगाडि बढाएको छ। शिक्षामा 25 लाख विनियोजन गरी विद्यालय सदन अनुगमन शैक्षिक क्षेत्र सुधार यी सिकाई र सम्मान वैकल्पिक शैक्षिक सिकाई कार्यक्रम स्थानीय पाठ्यक्रमको विस्तार विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यक्रम स्थानीय पाठ्यक्रमको कक्षा विस्तार तथा सामग्री निर्माण पहल गर्ने साथै निजी शिक्षकको लागि

व्यवस्थापन को लागि 20 लाख विनियोजन गरी फोहोर बिरुवा तथा फूलका बिउ खरिद गरी मल खरिद गरी खरिद लगायतका पहाड़कामा आवश्यक पर्ने सामग्री खरिदका लागि व्यवस्था मिलाएको छु। सूत्र प्रविधिमा आईटी हबको निरन्तरता, डाटा पोर्टलको निरन्तरता, सूचना व्यवस्थापन, सफ्टवेयर स्तरोन्नति, डिजिटल नगरपालिकाको विकास प्रयासका लागि 5 लाख विनियोजन गरेको छु। न्यायिक निरूपण, कानून निर्माण संशोधन तथा परिमार्जनका लागि रु 5 लाख विनियोजन गरी स्थानीय मेलमिलाप, न्यायिक पहुँच, सरलता र व्यवस्थापनमा जोड दिएको छु। प्राकृतिक चिकित्सा तथा आयुर्वेद औषधि खरिद गर्न उपचार योग शिक्षा र जडीबुटी पहिचान कार्यक्रमको लागि रु 5 लाख छुट्याएको छु। फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रमा विविध चेतनामूलक कार्यक्रम लगायतका जनशक्ति परिचालन, खानेपान तथा सरसफाईको अनुगमन समीक्षा कार्यक्रम सञ्चालनका लागि 10 लाख विनियोजन गरेको छु। विपद व्यवस्थापन सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालनको लागि विपद व्यवस्थापन उप शाखाको लागि 5 लाख विनियोजन गरेको छु। विपन्नलाई सेवा सहकारी मार्फत समृद्धि र सेवा उद्यमशीलता विकास र उपभोक्ता हित संरक्षणका लागि 10 लाख खर्च हुने गरी छुट्याइएको छु। जनशक्ति क्षमता विकास, संस्थागत सुशासन, उत्तरदायी विकास तथा नागरिक नगरपालिका सेवा प्रवाह सहजताको लागि रु 10 लाख विनियोजन गरेको छु। सामाजिक सुरक्षा र पञ्जीकरणलाई व्यवस्थित गर्न अभिलेखीकरणलाई वैज्ञानिक व्यवस्थापनको लागि 5 लाख विनियोजन गरेको छु। पूर्वाधारको गुणस्तर कायम र भवन निर्माण शाखाको प्राविधिक क्षमता विकासका लागि 5 लाख विनियोजन गरेको छु। कर व्यवस्थापनको प्रभावकारिता, करदाताको सम्मान, व्यवसाय दर्ता तथा अनलाइन राजस्व प्रणालीको लागि 10 लाख विनियोजन गरिएको छ। बाल विकास सहकर्ता विद्यालय कर्मचारी लगायत निजी शिक्षकको लागि नगरपालिकाको चालू बजेटमा विद्यमान कार्यविधि कमिटी हुने गरी विनियोजन गरिएको छ। भूमि आयोगको काम कारवाहीलाई तीव्रता दिन 15 लाख विनियोजन गरेको छु। संघ संस्था सम्बन्धित शाखाको समन्वय तथा विकास साझेदारीको रूपमा अगाडि बढाउन 20 लाख बजेट व्यवस्थापन गरेको छु। यसका साथै विविध विशेष योजना तथा कार्यक्रम, प्रकोप तथा विपद व्यवस्थापन कोषमा 1 करोड जम्मा गर्ने व्यवस्था मिलाएको छु। नगरपालिकाले प्रदेश सरकार, नेपाल सरकार र अन्य विकास साझेदारी संस्थासँग साझेदारी विकास गर्ने गरी समग्र कोषमा 3 करोड बजेट विनियोजन गरेको छ। सबै वडा जोड्ने सडक तथा अन्य रूपान्तरकारी योजनाको विकास र विस्तृति गर्न सबै वडाको लागि 9 करोड 50 लाख विनियोजन भएको छ। लक्षित तथा अन्य विशेष कार्यक्रममा शैक्षिक सुधार सुनिश्चित कोष, महिला इन्टरनेटीकरण, अनाथ असहाय छात्रवृत्ति, निशुल्क हप्त, संचार सेवा कार्यक्रम, सडक, मामला मुक्त, हाम्रो छोरी प्यारी छोरी, सामुदायिक रोगवार व्यवस्थापन, होम टू हस्पिटल, टिकापुर अस्पताल, चिकित्सा सहयोग, प्राकृतिक शिक्षा, छात्रवृत्ति, सांस्कृतिक प्रबन्धन, शहरी स्वास्थ्य प्रबन्धन तथा शिक्षक केन्द्र सञ्चालन, नव प्रबन्धन, कृषि कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ। युवा खेलकुद कार्यक्रम तथा सशक्तिकरण, युवा परिचालन विकासमा युवाको सक्रिय योगदान जस्ता विषयलाई समेत प्राथमिकता दिएको छु। लक्षित तथा दलित समुदाय र महिलाहरूको लागि आयोजन तथा चेतनामूलक विविध कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ। नगरपालिकाको दायित्वमा रहेका कोषहरू, कर्मचारी कल्याण कोषमा 20 लाख, मर्मत सम्वाद कोषमा 15 लाख, महिला इन्टरनेटीकरण कोष, वातावरण संरक्षण कोष लगायतका कोषमा समेत निरन्तरता दिने आवश्यक बजेट विनियोजन गरेको छु। सामाजिक विकास, अन्य संस्था र बहु क्षेत्रीय पोषण तथा विकास साझेदार सहायताका सन्दर्भमा सम्बन्धित संस्थाले पेश गरेको प्रस्ताव बमोजी हुने गरी आवश्यक बजेट आवश्यक व्यवस्था गरेको छु। विभिन्न जात जाति वर्ग समुदायका लागि विभिन्न विकास कार्यक्रम तथा मानमा आधारित कार्यक्रमको व्यवस्था गरेको छु। टिकापुर वृहत कमलापातको संरचना निर्माण तथा सौन्दर्यकरणको लागि आवश्यक बजेटको व्यवस्था गरेको छ। टिकापुर उद्योग वाणिज्य संघ लागत साझेदारीमा टिकापुर गोल्ड कप आयोजना गर्ने व्यवस्था मिलाइएको छ। नवयुवा सहकारी गर्न युवा सम्बन्धी कानून निर्माण गरी नगर युवा परिषद गठनको कार्य अगाडि बढाई युवाहरूलाई नगरपालिकाको विकासको लागि अग्रसर बनाउन युवा सशक्तिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु। आधुनिक विद्युतीय सप्ताह गृह निर्माणका लागि अध्ययनको कार्य अगाडि बढाइने व्यवस्था मिलाइएको छ। सुदूरपश्चिम सरकारसँग समन्वय गरी प्राविधिक विश्वविद्यालय स्थापना र सांस्कृतिक राजधानी घोषणा गर्न समन्वय र सहकारी सहित पहल गर्ने गरी व्यवस्था मिलाएको छु। अध्यक्ष महोदय, आगामी आर्थिक वर्षका लागि टिकापुर नगरपालिकाको आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको

0: सुरु गर्न तथा राजस्व असुलीलाई प्रकारी मानव व्यवसाय गर्न नयाँ कर्ताका पहिचान गर्ने कर्तालाई व्यवसाय कारोबार स्थलमा नै गरी समन्वय तथा सहजीकरण गर्ने कार्य प्राथमिकतामा राखिनेछ। त्यसै गरी आगामी आर्थिक वर्ष 83-84 करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउन समयमा नै बुझाउने करदातालाई कर छुट दिने व्यवस्था गरिएको छ। साथै करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा राजस्वका दरहरूमा नागरिक मैत्री हुने व्यवस्था गरिएको छ। कर विश्लेषण र करको दायरा वृद्धि गर्न वित्तीय सहितको सरकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरू प्रस्ताव गरिएको छ। करदातालाई वस्तुगत समूहहरूसँग आबद्ध गरी दायरा फराकिलो बनाउने गरी व्यवस्था मिलाएको छु। अध्यक्ष महोदय, आगामी आर्थिक वर्षका लागि संघीय सशस्त्र अनुदान अन्तर्गत संघीय रकम 4,29,15,00,000 पुँजीगत सशस्त्र बजेट 56,00,000,000 संघीय विशेष अनुदान 1,80,00,000 र सुदूरपश्चिम सरकारबाट समपूर्ण अनुदान 52,89,000 विशेष अनुदान 76,50,000 सशस्त्र अनुदान 10,75,00,000 योग्य बनाउनेका योजनाहरूमा हुबहु खर्च हुने गरी विनियोजन प्रस्ताव गरेको छु। अध्यक्ष महोदय, संघीय वित्तीय हस्तान्तरित बजेटबाट विनियोजन भएका क्षेत्रगत योजना तथा कार्यक्रमहरू निम्न बमोजिम पेश गरेको छु। लघु उद्योग विकास कार्यक्रममा 12,00,000, कृषि विकास कार्यक्रम 19,00,000, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रममा 24,00,000, पशु सेवा सञ्चालनमा 18,00,000, राष्ट्रिय परिपत्र तथा पञ्जीकरण कार्यक्रम सञ्चालन 5,00,000, क्षयरोग नियन्त्रणका लागि 7,00,000, सबैका लागि शिक्षा कार्यक्रम आधारभूतमा 11,82,00,000, विद्यालय शिक्षा क्षेत्र योजना 9,30,00,000, बहु क्षेत्रीय पोषण कार्यक्रम 3,00,000, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम 29,00,000, स्वास्थ्य सेवा कर्मचारी सुविधा 1,54,00,000, आयुर्वेद सेवा कार्यक्रम 6,00,000, रोजगार प्रबन्धन कार्यक्रम 10,00,000, राष्ट्रिय रोजगार कार्यक्रम 12,00,000, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम 87,00,000, महामारी रोग नियन्त्रण कार्यक्रम 14,00,000, स्वास्थ्य व्यवस्थापन कार्यक्रम 7,00,000, उपचारात्मक सेवा कार्यक्रम 15,00,000, परिवार कल्याण कार्यक्रम 45,00,000, कृषि विकास रणनीति अनुगमन तथा सम्बन्धी कार्यक्रम 11,00,000। लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम 4,00,000, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कार्यक्रम 19,00,000, माध्यमिक तह कार्यक्रम 3,47,00,000। यस शीर्षक अन्तर्गतको बजेट सशक्त विशेष र समग्र अनुदानतर्फको भएको र सो सम्बन्धी प्रस्तावित कार्यक्रम नेपाल सरकार अर्थ मन्त्रालयको एनएमबीआईएसबाट प्राप्त हुन आएकोले सोही प्रस्तावलाई हुबहु सभामा निर्णय पेश गर्दछु। अध्यक्ष महोदय, नगरपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको गतिलाई छिटो सरित र जनमुखी बनाउनको लागि कार्यालय व्यवस्थापन प्राविधिक क्षमता कर्मचारी आचरण अनुशासन तथा लगानी लगनयुक्त महत्वपूर्ण अवयव हुन्। यस्ता विषयहरू नगरपालिकाले गम्भीरतापूर्वक लिएको छ। अध्यक्ष महोदय, प्रस्तावित योजना तथा कार्यक्रमको सफलता यिनीहरूको प्रभावकारी कार्यान्वयनमा भर पर्दछ। तसर्थ प्रस्तावित योजना तथा कार्यक्रमको प्रभावकारिता तथा व्यवस्थित कार्यान्वयनमा यस नगरपालिका अन्तर्गत सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय बुद्धिजीवी, नगरवासी, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय सहयोग रहनेछ भन्ने अपेक्षा लिएको छु। अन्तमा बजेट तर्जुमाको दौरानमा अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण टोल, बस्तीवासी, जनताहरू, वडा समितिका अध्यक्ष लगायत सदस्यजीहरू, विभिन्न समितिका सदस्यजीहरू, विशेष विषयगत क्षेत्रगत समूहका सदस्यजीहरू, नगर कार्यपालिकाका सबै सदस्यजीहरू, राजनीतिक दलहरू, नगरवासी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै बजेट तर्जुमाको दौरानमा प्राविधिक तथा अन्य व्यवस्थापकीय सहयोग पुर्याउनु हुने नगरपालिका तथा वडा कार्यालयका कर्मचारीहरूलाई धन्यवाद दिँदै बिदा हुन्छु। हस्त धन्यवाद।
1: धन्यवाद नगरसभाका सदस्यजीहरू। अब म यस सभाका सदस्य तथा सीतापुर नगरपालिकाको विनियोजन विधेयक 2083 प्रस्ताव प्रस्तुतकर्ता श्री प्रसाद गोपालनजीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक 2083 भन्ने प्रस्ताव छलफलका लागि सभामा पेश गर्दछु। नगरसभाका सदस्यजीहरू, अब म टिकापुर सहित प्रस्ताव ऊपर छलफलको कार्यवाही प्रारम्भ गर्दछु। छलफलमा भाग लिनुहुने सदस्यहरूले यस मञ्चको दायाँतिर रहेको सचिवालयमा आफ्नो

0: यस सम्मानित र गरिमामय सभाका सभासदहरू र आज एक खर्ब तीन करोड 67,77,100 रुपियाँको बजेट प्रस्तुत हुने गर्दा समय परिस्थिति आज प्रस्तुत भइरहेको छ। कुनै समयमा यसको समीक्षा पनि होला। म समक्ष यस विषयमा पर्छ चाहिँ त्यो आजको बजेट वक्तव्य अथवा बजेट सशक्ति हेर्ने अवसर पाइएको छ, सुन्न पाइएको छ। यो बजेटिङ हिजो जस्तो थियो आज त्यस्तै थियो, कुनै नयाँ पनि छैन, नयाँ नियरी पनि छैन। अघिल्लो भक्त साथीले भनेर बोरु कटेका छन्, नयाँ छैन। मैले प्रश्न गर्न चाहेको होइन, नीतिसँग बजेट प्रस्तुत हुन्छ नै, हामीले अघि नीति पास गरेछौँ, गरिसक्यौँ, त्यो नीति अनुरूप यो बजेट भयो कि भएन भन्ने पहिलो प्रश्न। नगरपालिका बजेट संसदले हेर्दा सबै कुरा उही ढाँचाका छन्, तर नीति पनि उही ढाँचाका छन्, तर एक दुईवटा कुरा देखिन नयाँ थिए। मैले बच्न सक्छ हेर्दा हरेक शाखालाई बजेट दिइएको छ, तर त्यो नयाँ हामी भिन्जुन गरेका अनुसार नयाँ यसमा विरोध भएको देखिएन। उदाहरणको लागि हामीले के अरे सेल्फ रुपेको कुरा कृषि शाखा अन्तर्गत बजेट घटेको, त्यही शाखा अन्तर्गत आउने होला। स्वास्थ्य शाखा र स्वास्थ्य बिमाका कुरा भए होला, यसमा बजेट देखिँदैन। ती क्षेत्रमा हामीले नीतिमा मात्रै मिठो बनाउने, बजेटमा मिठो नबनाउने भन्ने हुँदैन। त्यस्तै गरी हामी जनप्रतिनिधि हौँ र कर्मचारी साथीहरू नौलो मासुका सम्बन्ध रहन्छ, रहिहाल्नुहुन्छ। हामी जनतासँग प्रत्यक्ष उत्तरदायित्व गर्छौँ। नराम्रो कुरामा जस्तो पनि आघात पहिलो जान्छ, त्यो हुँदै नहुने नहुनुपर्ने कुरा चाहिँ अति आवश्यक छन् नि। उदाहरणको लागि मैले प्रश्न गरेँ, एउटा शिक्षक र पदाधिकारीको भगवान्को लागि 10 लाख रुपियाँ, कर्मचारीको घरको लागि 30 लाख रुपियाँ शिक्षक छ, जनताले त्यहाँ हेर्छ अनि जनताले गाली कसलाई गर्छ? पहिला जनप्रतिनिधिहरूले, किनकि हामी जनताको मैले त हुनु हुँदैन भन्ने कुरा होइन। हाम्रो सम्बन्ध नौलो मास्टर हुन्छ भने गाली हामी दुवैले खानुपर्छ, त्यो गाडीको हप्ता समान हुनुपर्छ। अहिले हाम्रो प्रगति जनताको गुनासो प्रेस शीर्षकमा आयो आउँछ भने त्यो बजेटकै कारणले आउँछ। जनप्रतिनिधिले कर्मचारीलाई सिकाउने, कर्मचारीले जनप्रतिनिधिले सिकाउने, उहाँको आवश्यकता छ। सकिन्छ भने जहाँ जहाँ सुत्न गएको छ हाम्रो नीति अनुसार नीति चाहिँ बजेट अर्थ आउनुपर्छ, संशोधन गरेर नीति अनुरूप बनाऊ। र अर्को हिजो नै भएका राम्रा कामहरू नकाटिकन त्यसलाई नियन्त्रण गर्यौँ भन्ने अपेक्षा म बनाइ सकेको छु। धन्यवाद।
1: धन्यवाद सभाका सदस्यज्यू। अब म सदस्य भरत साउलाई सर्कलमा भाग लिन अनुमति दिन्छु। सभाध्यक्षको चाहन्छु यो टिकापुर नगरपालिका आफैमा एक सुन्दरीयता छ, तर त्यसमा अघिल्लो वर्ष मैले थोरै अघिल्लो नगरसभामा थोरै मैले कुरो राखेको थिएँ, पत्रिया मौना र कर्णालीमा भएको ड्याम राष्ट्रिय गौरवको योजना हो, त्यसलाई स्थानीय सरकारले पनि त्यसलाई हेर्नुपर्छ भन्ने र सबै सहर बजारमा छैनन् र तिमीलाई थाहा हुनुपर्ने त्यहाँ गएर हेर्नुपर्ने खाजाहरू कस्तो ल्याएछ भत्किनु लाग्छ त्यसको खर्च या केन्द्र सरकारले गर्छ कि स्थानीय सरकारले आफै गर्नुपर्ने हो मैले अघिल्लो छोरी पनि कुरा राखेको थिएँ यो चाहिँ बजेटमा कुनै चाहिँ देशको लागि बजेट पुगिन्छ कि भन्ने आशा गरेको थिएँ अहिलेसम्म त्यही पनि भएन यहाँ प्रत्येक मेयर आउँछन् कसैले आफ्नो नाम राख्छन् यहाँ कसैले स्पास सिटी भनेर खायो कसैले ब्लास सिटी भनेर खायो हामीले भनेको कुरा लागू भएन अनि कसैले रिङ रोड भनेर खायो अहिले रिङ रोडको पनि बजेट छैन स्मार्ट सिटीको बजेट छैन र ब्लास सिटीको पनि बजेट छैन होइन फरक मान्छे आउँछ फरक नीति आउँछ फरक कार्यक्रम आउँछ अनि भन्छन् हामी विज्ञापन बनाउँछौँ सबै गाउँका मान्छे हुन्छन् त्यसमा सबै कर्मचारी हुन्छन् सबैले गौरवको योजना ल्याउने हो अहिलेसम्म रिङ रोड कहाँ बनिया छ कति बन्यो तर विवरण थाहा छैन रिङ रोड भनेर हामीले खुब चिच्याएका छौँ योभन्दा पहिला केही पनि भएन प्रत्येक कुरा उहाँले उहाँ त्यसैले आफ्नो एउटा अलिकति बजेट कम पाएपछि यहाँ आन्दोलन हुन्छ समग्र उडिसामा विकास गरौँ भनेपछि यहाँ सबैलाई चित्त दुख्छ त्यस कारणले मैले यो पत्रिया मौना र प्रणालीको लागि यो चाहिँ अति आवश्यक चिज हो यसलाई हेर्नुपर्छ स्थानीय सरकारले भन्ने म आफ्नो माग राख्छु हस्त धन्यवाद नमस्कार
2: धन्यवाद सभाका सदस्यज्यू सभाका सदस्यज्यूहरू अब म टिकापुर नगरपालिकाको विनियोजक विधेयक 2083 प्रस्ताव उपको छलफलको कार्यवाही यही समाप्त गर्दछु सभाका सदस्यज्यूहरू टिकापुर नगरपालिकाको विनियोजन विधेयक 2083 प्रस्ताव उपथल स्पष्टता सहित प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाब दिने र नगरपालिकाको विनियोजन विधेयक 2083 सुदूर पश्चिम प्रदेशको स्थानीय तहको कानून निर्णय ऐन 2075 तथा देशको उपधारा 2 बमोजिम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्न सभाका सदस्य श्री एकै प्रसाद नेपालीज्यूलाई अनुमति दिन्छु

0: आजको यस १९औं सभामा यस बजेटको कार्यक्रममा उठेका प्रश्नहरू नगरसभाका सदस्यजीहरूले राख्नुभएको छ। सर्वप्रथम राजकुमार चौधरीजीले उज्यालो टिकापुर 18 नगरसभामा प्रस्तावित भएको योजना उज्यालो टिकापुरको स्ट्रीट लाइटको विषयमा रकम राखिएको थियो। त्यसै गरी गणतन्त्र घरलाई निरन्तरता दिनका लागि पनि बजेटको व्यवस्थापन बजेट सहित कार्यक्रमको व्यवस्थापन थियो र सर्किट खेल मैदानमा रहेको ग्राफिटी रोड जो अधुरो छ त्यहाँ खाल्डो मात्रै खनिएको छ र ठेकेदारका लापरवाहीका कारण त्यो सम्पन्न हुन सकेन त्यो योजना। यिनी योजनाका बजेट तथा योजना कहाँ गए भन्ने विषयमा उहाँले आफ्नो तर्क राख्नुभएको छ। सर्वप्रथममा राजकुमार चौधरीजीको जुन जिज्ञासा छ त्यो जिज्ञासाभित्र म के भन्न चाहन्छु भने हामीले 17 नगरसभाबाट 3 योजनाहरूमा बजेट विनियोजन गरेका थियौं तर हामीलाई आर्थिक वर्ष 82-83 संघीय सरकार प्रदेश सरकारबाट समपूर्णक विशेष योजना अन्तर्गत आएका योजनाहरूका कामहरू समयमा सम्पन्न हुन नसकेका कारण हामीले 18 नगरसभामा त्यो बजेटलाई दायित्व सूचना नगरपालिकालाई दायित्व सूचना भएका कारण त्यस क्षेत्रका बजेटहरूलाई कटौती गर्दै लगायतका अन्य वडागत रूपमा भएका कतिपय बजेटहरूलाई पनि कटौती गर्दै त्यो दायित्व सूचनालाई शून्यमा राख्नलाई नगरपालिकालाई दायित्व सूचना नहुने गरिकन त्यो वृद्धि गर्नका लागि हामीले त्यो बजेटहरू यता नै हामीले यता सारेका छौँ र तर पनि हामीले 19 नगरसभासम्म पुग्दै गर्दा तिनी योजना र बजेटमाथि कार्यपालिकामा व्यापक छलफल नभएको होइन धेरै योजनाहरू हामीले तपाईँले चाहिँ प्रस्तावित गरेका 18 नगरसभाले प्रस्तावित गरेका योजनाहरू 19 नगरसभामा आइपुग्दा हामी 4 वर्ष कार्यकाल व्यतीत गरिसकेपछि अब हामी 5 वर्ष अन्तिम वर्षको कार्यकालमा दौरानमा छौँ र हामीले कार्यपालिकामा भएको व्यापक छलफल कार्यपालिका सदस्यजीहरूले आफ्ना रायहरू राख्नुभयो। कतिपय साथीहरूका छैन यसलाई निरन्तरता दिनुपर्छ भन्ने पनि थियो तर हामीले नगरपालिकालाई अब दायित्व सूचना नहुने गरिकन हामी पदबाट जाँदै गर्दा नगरपालिकालाई चाहिँ थप्दै वा नथपिने गरिकन यी योजनाहरू यो वर्ष 19 नगरसभामा समावेश नभएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु र बजेटको व्यवस्थापन भएको खण्डमा पुनः फेरि कार्यपालिका सदस्यले पनि यस्ता योजनाहरूलाई फेरि समावेश गर्न सक्नेछ र यसै गरी कृषि क्षेत्रतर्फ बसन्ते मकै पकेट क्षेत्र अर्थात् मकै उत्पादनमा जोड दिनुपर्नेमा बजेट शीर्षकमा त्यो देखिएन भन्ने खालको कुरा आएको छ। नितान्त रूपमा म पनि एउटा कृषक हुँ त्यसकारण मैले पनि कृषि क्षेत्रभित्र कुन कुन योजनाहरू कृषकहरूका लागि दिँदा के हुन्छ भन्ने खालको हिजो मात्रै आर्थिक विकास समितिको बैठक बसे त्यसबाट हामीले कुन कुन योजनाहरूमा रकम चाहिँ हाल्ने भन्ने विषयमा हिजो छलफल भएको छ। मलाई लाग्छ बजेटमा नदेखिएको होला तर हामीले 2 लाख रुपियाँ बसन्त मकै उत्पादनका लागि कृषि शाखा अन्तर्गतको बजेटबाट विनियोजन गरेका छौँ र यसै गरी गणेश भट्टीजीले नीति र बजेट परस्पर भएन भन्ने खालको राय आएको छ। कतिपय कुराहरू नीतिमा भएका कुराहरू बजेटमा समावेश हुन नसकेका होला त्यसलाई पनि हामी तर्कको रूपमा त्यसलाई समावेश गर्दै लैजाने यहाँलाई म विश्वास दिलाउन चाहन्छु र यो पदाधिकारी र कर्मचारी भ्रमण खर्चमा असमानता छ ठूलो रकमको असमानता छ भन्ने चाहिँ आएको छ र म के भन्न चाहन्छु भने जनप्रतिनिधिहरू निश्चित योजना प्राप्तिका लागि अर्थात् चाहिँ हजुरलाई सबैभन्दा बढी भित्रणका लागि प्रदेश सरकार र संघ सरकारका बजेट आउने बेलामा जनप्रतिनिधि ध्यान बढी त्यता केन्द्रित हुन्छ र कर्मचारीहरूको निरन्तर रूपमा कार्यालयका सबै कार्य सम्पादन गर्नका लागि विभिन्न मन्त्रालय विभिन्न कार्यालय अथवा चाहिँ विभिन्न ठाउँमा जानुपर्ने भएकोले त्यो 20 लाख रुपियाँ बढी रकम चाहिँ राखिएको खर्च हुने रकम चाहिँ खर्च हुन्छ नभएको रकम चाहिँ त्यस्तै शीर्षकमा पर्छ भन्ने कुरा म यहाँलाई जानकारी गराएँ र यसै गरी भरत शान्तिले एकदमै चाहिँ कौतुकता तथा जिज्ञासा राख्नुभएको छ। हो नितान्त रूपमा हामी टिकापुर नगरपालिकाभित्र रहेको 7, 8, 9 तिनवटा वडा र 6 नम्बरको केही भूभाग र 5, 2 नम्बर पनि कर्णालीको तटीय नदी क्षेत्रभित्र र हिजोका तपाईँको तटबन्धहरू अब जीर्ण हुँदै गएको अवस्था काठ जालीहरू चाहिँ टुट्दै गएको अवस्था छ र हामी एकदम संवेदनशील अवस्थामा छौँ। तर पनि मोहना पथैया नदीले जुन कटान र बगान जुन गर्छ त्यो क्षेत्रमा बजेटका लागि स्थानीय सरकारले पनि केही साझेदारी गर्नुपर्थ्यो अथवा स्थानीय सरकारले पनि त्यतातिर ध्यान जानुपर्थ्यो सरकारको भन्ने कुराको राय राख्नुभएको छ र स्थानीय सरकारका बजेटहरू यहाँले देख्नु भएको छ। यहाँ पनि जनप्रतिनिधि हुनुहुन्छ योजनाहरूमा कति समावेश गर्न उपयुक्त हुन्छ या स्रोत साधनले भ्याउँछ भ्याउँदैन त्यो कुरा सरकारको अनुभूति पनि गर्नुभएको छ। तर पनि काम नभएका होइनन्। हामीले संघीय सरकारबाट सबैको चाहिँ कर्णाली नदीका व्यवस्थित तटबन्धका लागि पनि बजेटका लागि पटक पटक संघीय सरकार र प्रदेश सरकारमा हामीले धाएका हौ र हामीले भर्खरै मात्र निर्वाचित हुनुभएको चाहिँ संघीय सरकारका प्रतिनिधि अथवा यहाँको जनप्रतिनिधि कोमल घेवले माननीय कोमल घेवले जो पनि एक एजेन्डाको रूपमा हामी कर्णाली नदीलाई व्यवस्थित गर्ने व्यवस्थित तटबन्धका लागि म सदनमा चाहिँ ठुलो आवाज उठाउँछु भन्ने कुरा चाहिँ उहाँले राख्नुभएको छ। अब त्यो कति आउँछ रकम हामी यो चाहिँ आठौँ वर्षको श्रावण पछि जब हातको किताब हाम्रो हातमा पर्ला तब मात्रै हामी त्यतातिर भेट्दाला त्यो देखाउँला। तर पनि मोहना नदीमा गत वर्ष मात्रै 105 नम्बर पिलर को नदीकै क्षेत्रमा संघीय सरकारको बजेटबाट तटबन्ध भएको छ र भएका तटबन्धहरू पनि जीर्ण हुँदैछन्। त्यतातिर पनि स्थानीय सरकारले बजेटमा चाहिँ व्यवस्थापन गर्न चाहिँ नसके पनि कार्यक्रममा संघीय सरकार र प्रदेश सरकारलाई यस्ता अथवा विभिन्न सङ्घ संस्थाहरूलाई यिनी कार्यक्रमहरू नगरपालिका स्तरबाट हुन नसक्ने कार्यक्रमहरूमा निरन्तर पहल गर्ने हुँदैछ टिका छुट्नु भन्ने कुरा आएको छ र हामी सबै टिकापुरवासी हौ। हामी टिकापुरको माया गर्छौ। टिकापुरलाई कसरी हामी अगाडि बढाउन सक्छौ भन्ने विषयमा तपाईँ हाम्रो सबैको चिन्ता र चासो पनि छ। कार्यकालको पहिलो अन्तिम चरणमा पनि छौँ हामी। हामी 4 वर्ष कार्यकाल हुँदै गर्दा हामीले के कति गर्न सक्यौँ त्यो टिकापुरवासीले चाहिँ त्यसको मूल्याङ्कन गर्नेछ र गरिरहेका पनि छन् र हामीले तर पनि टिकापुर नगरपालिका कार्यपालिकालाई व्यवस्थित गर्दै लैजाने कुरामा तपाईँ हामी सबैको चासोको विषय हुन गर्नेछ भन्ने कुरा राख्दै यहाँको जिज्ञासामा अझै पनि केही कमजोरता रहेमा जिज्ञासा मेटाउने कुरा राख्दै पूजा पुत्रहरूको धन्यवाद। नमस्कार।
1: धन्यवाद सभाका सदस्यज्यू। अब म नगरसभाका सदस्यज्यू सदस्य श्री एके प्रसाद नेपालज्यूले गरेको टिकापुर नगरपालिकाको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्तावलाई सुदूरपश्चिम प्रदेशको स्थानीय तहको कानून निर्णय ऐन 2075 दफा 20 को उपदफा 3 सभाका सभा समक्ष निर्णयार्थ पेश गर्दैछु। यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यले हुन्न भन्नुहोला। प्रस्तावको पक्षमा हुने सदस्यले हुन्छ भन्नुहोस्। प्रस्तावको विपक्षमा हुने सदस्यले हुन्न भन्नुहोला। सभाका सदस्यहरू हुन्छभने शब्दको संख्या थोरै सुनिएकोले टिकापुर नगरपालिकाको विनियोजन विधेयक 2083 संशोधन सहित बहुमतले पारित भएको घोषणा गर्दछ। नगरसभाका सदस्यजीहरू, अब म सभाका सदस्य श्री लालबी चौधरीजीलाई टिकापुर नगरपालिकाका विभिन्न समितिका प्रतिवेदन तथा विविध विषयका प्रस्ताव पेश गर्न समय प्रदान गर्दछु। टिकापुर नगरपालिकाको उद्देश्य सभाध्यक्ष महोदय, यस गौरव साथी उद्देश्य नगरसभामा नगरपालिकाको तर्फबाट विविध प्रस्ताव पेश गर्न चाहन्छु। यस नगरपालिकाको आर्थिक वर्ष 2082-83 मा भइरहेका कामका बारेमा तपाईँको मध्यमका वार्षिक प्रतिवेदन सभामा निर्णय प्रस्तुत गरेको छु। अन्तिम रेखा प्रशिक्षण प्रतिवेदन, न्यायिक समितिको प्रतिवेदन र उपभोक्ता समितिको प्रतिवेदन र सुशासन समितिको प्रतिवेदन अङ्ग स्थानीय राष्ट्र परामर्श समितिको प्रतिवेदन। नम्बर दुई, विद्यालय समायोजन गर्ने प्रयोजनका लागि कक्षा 5 सम्म पढाइ हुने विद्यालयमा 70% कम विद्यार्थी भएमा कक्षा 3 सम्म र कक्षा 8 सम्म पढाइ हुने विद्यालयमा 100% कम विद्यार्थी भएमा 5 कक्षासम्म 10 कक्षासम्म पढाइ हुने विद्यालयमा 150 जना भन्दा कम भएमा 8 कक्षासम्म रहने गरी विद्यालयको तह निर्धारण गर्ने। तीन नम्बर, सातौं आर्थिक वर्ष 2082-83 वार्षिक बचत सञ्चार कार्यक्रममा समावेश भएका विभिन्न कारणले कानुनहरू नसकेर नगर प्राथमिकताका योजनाका कार्यक्रमहरू अनुसूचीमा समावेश गरी आगामी आर्थिक वर्षमा कार्यान्वयनको योजना गुलाउने। चार नम्बर, आर्थिक वर्ष 2082-83 फिर्ता भए कार्यान्वयनमा रहेका आयोजनाहरूको 2083 असार मसान्तसम्म म्याद रहेकोमा विभिन्न कारणमा सम्पन्न हुन नसकेका आयोजनाहरूको 2083 पौष मसान्तसम्म म्याद थप गर्ने र उक्त समयभित्र कार्य सम्पन्न नगर्नेको हकमा कानून बनाउने जरिमाना लगाउने व्यवस्था गराउने। कार्यक्रममा रहेका तर पूरा हुन नसकेको भुक्तानी नभएका आयोजनाको हकमा आगामी वर्षको बचत तथा क्षेत्रबाट बचेको रकमबाट प्राथमिकताका आधारमा भुक्तानी गर्ने व्यवस्था मिलाउने। चार आर्थिक वर्षमा कार्यान्वयन भए कुनै कारणले भुक्तानी हुन नसकेका आयोजना तथा कार्यक्रमको हकमा आगामी आर्थिक वर्षमा भुक्तानी गर्ने व्यवस्था मिलाउने। छ नम्बर, टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कला कर्मचारीहरूको नगर कार्यपालिकाको मिति 2082-83 बसेको 56 कार्यपालिकाको बैठकको निर्णय नम्बर 1 उल्लेख भएका विभिन्न प्रकृतिका कला कर्मचारीहरूको नियमअनुसार सेवा सुविधा पाउने गरी 1 वर्षको म्याद थप गर्ने, नगर प्रहरी तथा दमकलमा कार्यरत कर्मचारीको राज्य भत्ता निरन्तरता दिने, टिकापुर पार्क व्यवस्थापन तथा नगर सरसफाई गर्नेको रूपमा खतिर कर्मचारीको खाजा खाना सुविधा कायम राख्ने, साथै नगर शिक्षकहरूको प्रत्येक कानून अनुसार हुने गरी 1 वर्षको लागि म्याद थप गर्ने, जानकारी कर्मचारीको हकमा औचित्यता र आवश्यकताको आधारमा नियन्त्रणता दिने नदिने निर्णय गर्ने अधिकार नगर कार्यपालिकाको कार्यान्वयनमा दिने र करार कर्मचारी र जानकारी कर्मचारी तथा शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गर्ने व्यवस्था मिलाउने, सूचना प्रविधि अधिकृत सुमित कोइरालालाई कार्यविधि अनुसार 7 तहमा तहबुद्धि गर्ने, साथै कृषिकार श्री पटवानी लाल चौधरीले हात फोहोर वाहन चालकको रूपमा कामकाज गरिरहेकोले निजा
0: सावन कालमा परमेश्वर सुविधा उपलब्ध गराउने स्थानीय कला संस्थागत क्षमता स्व मूल्याङ्कनका निम्ति 2077 पहिलो संशोधन प्रवर्धन यस विकासपुर नगरपालिकाको संस्थागत क्षमता स्व मूल्याङ्कन निजामा आर्थिक वर्ष 2081/82 प्राप्त नतिजामा न्यूनतम अङ्क हासिल भएका विषय क्षेत्रहरूको सूचकहरूमा आगामी दिनहरूमा सुधार गर्न लगाएर आवश्यक व्यवस्था मिलाउन टिकापुर नगर कार्यपालिका र नगर कार्यपालिकाको कार्यालयले निर्देशन दिने आत्मा यस नगरपालिकाको सीमा प्रवाह कर्मचारी व्यवस्थापन लगायतका विषयलाई थप व्यवस्थित गर्न लगाएर सभामा स्वीकृत आगामी आर्थिक वर्ष 2083/84 बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आइपर्ने समस्या बाह्रको फुकाल एवं औचित्यताका आधारमा कार्यक्रमको संशोधन गर्न नगर कार्यपालिकालाई अधिकार प्रतिवेदन गर्ने 9 चार आर्थिक वर्ष 2082/83 टिकापुर नगरपालिका नगर कार्यपालिकाले विभिन्न मितिमा बजेट नियोजन बजेट संशोधन कार्यक्रम संशोधन लगायत कार्यपालिकाबाट स्वीकृत भई अनुमोदन तथा समर्थन गर्ने गरिएका निर्णयहरू विभिन्न विषयका समिति प्रतिनिधि समिति अन्य समिति र नगर कार्यपालिकाको कार्यालयबाट भइरहेका निर्णयहरू नाबाजिनेको हकमा नाबाजिएको हकसम्म अनुमोदन तथा समर्थन गर्ने सुदूरपश्चिम 50 गाउँसभा नगरसभा कार्य सञ्चालन आयोग 2075 तथा 78 उपतथा 1 मन्जुरी टिकापुर नगरपालिकाको चार आर्थिक वर्ष 2082/83 र हालसम्म भए गरेका कार्य सम्पादनको प्रतिवेदन सभा सदस्य योजना पेश गर्ने 12 टिकापुर नगरपालिकाले विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा दायर भएको हुन् निवेदन नम्बर 082/1447 सम्बन्धी यस कार्यालयका तर्फबाट भएको प्रतिरक्षा सम्बन्धी सम्पूर्ण काम समाधान गर्ने 13 टिकापुर नगरपालिकाको सदरहरूको हालसम्म समाधान हुन नसकेको विषयमा आर्थिक ऐनअनुसार समाधान गर्न नगर कार्यपालिकाको कार्यालय निर्देशन दिने 14 सबै प्रदेशका सम्पूर्ण तथा विशेष अनुदानका कार्यक्रममा आगामी आर्थिक वर्षमा समावेश गर्न अनुसूचीमा रहेका आयोजनाहरूलाई सिफारिस गर्ने सदस्यहरू प्रस्तुत प्रस्तावहरू स्वीकृतिका लागि यस सभामा पेश गरेको छ सर्वसम्म स्वीकृतिको लागि अनुरोध गर्दै पुरा चाहन्छु हस् धन्यवाद नमस्कार
1: हाम्रा सभाका सदस्यज्यूहरू सभामा यस सभाका सदस्य तथा टिकापुर नगरपालिका विभिन्न समितिका प्रतिवेदन तथा विविध विषयका प्रस्ताव प्रस्तुतकर्ता श्री धार्मिक चौधरी सिंहले प्रस्तुत गर्नुभएको विभिन्न समितिका प्रतिवेदन तथा विविध विषयको प्रस्तावलाई छलफलका लागि सभामा पेश गर्दछु। नगरसभाका सदस्यज्यूहरू म टिकापुर नगरपालिका विभिन्न समितिका प्रतिवेदन तथा विविध विषयका प्रस्ताव उपर स्पष्टता सहित प्रस्ताव उपर सम्पर्क कार्यवाही प्रारम्भ गर्दछु। सम्पर्कमा भाग लिनुहुने सदस्यहरू यस मञ्चको दायाँतिर रहेको सचिवालयमा आफ्नो नाम उपयोग गर्नुहोला।

0: વ્યવસ્થિત રૂપ કર્મચારી પત્રકારની તક સંપૂર્ણમાં આગળ નવરસભા 19 નવરસભામાં હાર્દિક બધાઈ શુભકામના ચાહું છું. આજે જે જોશો ભલે પણ નવરસભા જનતાનું બજેટલાઈ પાસ કરું ભને હમી યા પુગેકા છું પાસ કરી ગયું. કદા કદા હમી કઈ દલિત ભયો કારણે અતિ દુઃખી પણ છું. हाम्रो नगरसभा सदस्य कमला देवीज्यूले एकदमै सोच्नु पर्दा उहाँले भनेका कुराहरू एकदम गाइड छन् र धेरै कुरा बुझ्यो भने कता कता हामी दलित महिला एकदम प्रीत महसुस पनि गर्छौँ. किनभने 2073 सालदेखि हामी म चाहिँ नगरसभा सदस्य भएर बसिरहेको बेला आज चाहिँ हामीले यस्तो महसुस हुन्छ कि हामी न त अब उपजाति मान्छे भने जस्तो न दलितसँग भने जस्तो. अहिले हाम्रो कुरा चाहिँ के हो एउटा सदस्य भयौँ त्यसलाई खासै जानकारी त हामीलाई छैन. हामी सुन्नको आएमा को कुरा हो सुन्ने गरिरहेका छौँ कि हाम्रो नवाजी दाइलाई चाहिँ बजेट उहाँले एकदमै एक नम्बरबाट मात्रै बढिरहेको कारणले गर्दा उहाँ चाहिँ आउनुभएको छैन भन्ने मात्रै सुनिरहेका छौँ. अब खास कुरा तपाईँहरूलाई थाहा होला र कार्यपालिकाको सदस्यहरूलाई हामी प्रश्न गर्छौँ के कारणमा भन्दा उहाँहरूले भन्नुहुन्छ केही बजेट भइरहेको कुरा भन्नुहुन्छ. खास के हो हामीलाई थाहा छैन जानकारी पनि छैन र एउटा सदस्य भएको हैसियतले गर्दा कुनै पनि ठाउँमा हाम्रो प्रतिनिधित्व नभएको र कुनै समितिमा पनि नपुगेको भएको र 2073 सालदेखि जनप्रतिनिधिको हैसियतले गर्दा हामी यहाँ पुगेको कारण एउटा खालि कोटामा मात्रै सीमित भएर हामीले ल्याएको जस्तो हुन्छ. अनि हामी कुनै म चाहिँ जनप्रतिनिधि नै छु न कुनै कार्यपालिकामा अहिले त कता सङ्ग्रहिरहेको छ कि जनताको कारणले मात्रै भएको होला कि यस्तो हामीले एकदमै कुरा छ. किनभने हामी चाहिँ कुनै पनि ठाउँमा सीमितै छैन कि एउटा कोटामा मात्रै ल्याएर सीमित गरिदिएको हामीलाई महसुस हुन्छ. किनभने 2073 सालदेखि हजुरको कुनै पनि एउटा समितिको कुरा के हो उहाँ के हुन्छ त्यो पनि अनुभव नगरेको र कार्यकर्ता सौभाग्य साह्रै दुखलाग्ने छ. लेखा समितिमा मलाई चाहिँ सदस्य भन्छ के सदस्य राखेको कुरा धेरै पछि जानकारी भयो र एक घन्टा कोअर्डिनेसन कार्यक्रमले हामी चाहिँ कार्यक्रम लेखाको के हो काम गर्दछ भन्ने केही कुरा थाहा नभएको र गत 18 नगरसभामा मैले चाहिँ लेखा समितिको हाम्रो सरलाई पनि लेखा निबन्ध गर्नु भनेको थियो र त्यसमा बजेट पनि सुनाएको थियो त्यो कार्यक्रम पनि आएन सरकारीको थियो त्यो पनि केही भएन. त्यसको बारेमा त्यो कहाँ गयो के भयो त्यो पनि हामीलाई थाहा छैन र हाम्रो लेखा समितिमा सहयोग हुनुहुन्थ्यो सरकारजीले पालन गर्नु हाम्रो के भइरहेको छ भन्दा उहाँले केही हाम्रो सदस्यपछि लेखा मेडले अहिले बैठक राख्ने पछि बैठक राख्ने भन्दा केही पनि भएको चाहिँ हामीलाई थाहै भएन. अनि त्यो कहाँ गयो के भयो त्यो विषयमा पनि थाहा छैन र यसो हेर्दा हामी चाहिँ एकदमै सीमित छौँ. हामी चाहिँ म उता त म एकता हो अनि हामी यो बजेट मतलब कता मात्रै खोजिएर त्यहाँदेखि पछि त मजाको प्रभावता भनेर हामी चाहिँ त्यो बजेटको एउटा दलित पदमा मात्रै सीमित राख्ने हो भने सभा गर्छु म चाहिँ यो दलित चाहिँ हटाइदिनु शब्द हटाइदिनु भन्न यसै सभाबाट अनुरोध गर्छु. किनभने हामीले एकदम अहिले सजा भएको कारण हामीलाई महसुस हुन्छ किन भएर यो दलित शब्द नै हटाइदिनु पर्ला. किनभने अब दलितले कि त कोटा
1: धन्यवाद तुमका सदस्य जी वहाँ आपको मन में लगे कुरा राखे जानू हम दलित एकदम हिटिए इसमें भोलि को दिन में सर्वपल नहीं आउला तो सर्वोच्च अदालत से नहीं क्या निर्णय कर पठाने नहीं पत्रकार साथी नहीं आउनहला तो मुद्दा को विषय अब हमी विकास को बाटो में जाऊं मत हमी यहां एटा मार्ग दर्शन देखा आई होना अब सभा से ग्रहण कर दूर एटा क्रा आना अब सदस्य श्री गणेश धरती सत्संग में भाग लिन आह्वान अनुमति दिन्छु।

0: गरी मैले सधैँ अब हाम्रो यो सेकेन्ड लास्ट अवस्थामा हो हामीले हाम्रो सेनालाई कति डेलिभर दिन सक्यौँ सकेनौँ अब उहाँले हिसाब किताब गर्ने बेला आइसकेको छ तर मैले सुरुदेखि पहिलो नभएसम्मदेखि बोलिरहेको विषय लास्ट अन्तर्गत म सक्नुहुन्न भने त्यसै सभाका सभा अध्यक्षलाई त्यो भाषाहरूले अथवा आदेश दिन आग्रह गर्दछु धेरैजना एक महिनाको लागि तरुण प्रशासनको शौचालय योजना साथै प्रमुखको शौचालय र नगर प्रमुखको शौचालय बन्द गरेर घर प्रमुख शौचालय प्रयोग गर्न एक महिनाको लागि उहाँले रुलिङ गरेर अनुरोध गर्दछु धन्यवाद
1: धन्यवाद सभाका सदस्यज्यू अब म धार्मिक चौधरीलाई सत्रमा भाग लिन अनुमति दिन्छु
2: यस सभाका सभाध्यक्ष मलाई सम्पूर्ण नगरसभा सदस्यज्यू सभाका सदस्यज्यू लगायत सम्पूर्ण हाम्रो राष्ट्रिय कर्मचारी र पत्रकार म सायद यो 19 नगरसभा हुँदै गर्दा आज म पुस्तकमा सायद पहिलो पटक आएको कुरा गर्छु किनभने म धेरै कम बोल्ने मान्छे पनि हो त्यस कारणले गर्दाखेरि हामी यस सभामा यो सभा सम्पन्न गर्दै गर्दा अत्यन्त हामी चुनौतीपूर्ण सभा हामी गर्दैछौँ किनभने 2082 मार्च पार गर्ने नगर प्रमुखले राजीनामा दिइसकेपछि र त्यसपछि एउटा हाम्रो उपनेतृत्वको प्रारम्भिक कारणले गर्दाखेरि दुईपल्ट खाली भएको हुनाले त्यसपछि टिकापुर नगरपालिकामा जुन किसिमको एउटा अभिभावकत्वको कमी देखियो त्यो कमीलाई फुलफिल गर्नको लागि हामी टिकापुर नगरपालिकी टिकापुर नगरपालिकाका जनप्रतिनिधिहरूले एकजुट हुनुपर्ने आवश्यक छ किनभने हामी टिकापुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि हौ र प्रमुख र उपप्रमुख नहुँदै गर्दा त्यो जिम्मेवारीबाट हामी पछि नपाउने अवस्था छैन त्यस कारणले गर्दाखेरि हामी टिकापुर नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि भएको हुनाले हामीलाई जनताले काम गर्न पठाएको छ जनताले हामीलाई यो ठाउँमा आएर राजनीतिक प्रतिशोध साध्ने या कुनै पनि किसिमको विवाद गर्ने भनेर हामीले पठाएको होइन हामी टिकापुर नगरपालिकामा विभिन्न देखिरहेका छौँ अहिले हामी एउटा त्यस्तै हास्यस्पद नगरपालिकाको रूपमा हामी अहिले त्यो अवस्था भोगिरहेको छौँ त्यस कारणले गर्दाखेरि यो विषम परिस्थितिलाई कसरी सहज बनाउने भन्ने कुरा हामी टिकापुर नेपाली जनप्रतिनिधिहरूले यसको निर्देशन लिनुपर्छ आज 2009 गर्दाखेरि एउटा यहाँ कुनै पनि जाति र पार्टीको कुरा होइन समग्र टिकापुर नगरपालिकाको हर दिनको लागि हामी एकजुट हुनुपर्छ कुनै सामुदायिक सम्प्रदायिक कुरा यहाँ गर्नु हुँदैन त्यस कारणले गर्दाखेरि हामी चारवटा शान्ति चारको साधन पुनवाईको रूपमा यो टिकापुर नगरपालिकाले कसरी सम्हाल्यो भन्ने कुरामा जिम्मेवार हुनैपर्छ किनभने यो बीचको दौडानमा टिकापुर नगरपालिकालाई विभिन्न किसिमले सामाजिक सञ्जाल मार्फत या अन्य विभिन्न मिडियामध्ये मार्फत पनि प्रहार भइरहेको छ यो कुरालाई हामी आम टिकापुर नगरपालिकावासी सम्पूर्ण सञ्चार गर्ने जनप्रति सम्पूर्ण यसको हामी समर्थन गर्नुपर्छ टिकापुर नगरपालिकाले कसरी राम्रो बनाउने भन्ने कुरामा हामी चिन्ता हुनैपर्छ त्यस कारणले गर्दाखेरि हामीलाई जनताले जुन काम र उद्देश्यको साथ पठाएको छ हामी त्यो उद्देश्य पुरा गर्नको लागि हाम्रो यात्रा अब 84 सञ्चालन हुँदैछ र हुनुपर्छ भन्ने पनि म यहाँलाई आग्रह गर्न चाहन्छु कुनै कारणले एउटा निर्णय लिँदैमा अर्को पक्षले प्रमुख प्रशासनमाथि नै
0: सीतापुर नगरपालिकाको आम जनतावासीले त्यसको हिसाब किताब बन्ने नै छन्। त्यस कारणले यो नगरसभालाई हामीले भव्य र सक्षमका साथ सफल पार्नुपर्छ र सम्पूर्ण सीतापुरवासीले विशेष गरेर जनपद स्थानीयले एकजुट भएर हामी लाग्नुपर्छ र यो सभाको सम्पूर्ण भव्य र सक्षमको भव्यताको सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद नमस्कार।
1: धन्यवाद सभाका सदस्यजी। अब म सदस्य दीर्घ बहादुर ठकुल्लालाई सत्रमा भाग लिन अनुमति सिजापुर नगर पञ्चायतको 1996 त्यसै गरी नगरसभा सदस्यज्यूहरू, राष्ट्र सेवक कर्मचारीज्यूहरू, उपस्थित सम्पूर्ण पक्षकारज्यूहरू, टिकापुर नगरपालिकाले आज 19 सदस्य नगरसभा सम्पन्न गर्न गरेको छ। हामी हाम्रो कार्यकालको पनि अन्ततिर छौँ। यो हाम्रो सेकेन्ड लाख भनौँ नगरसभा हो। यस प्रक्रियामा हामी यो नगरसभामा उपस्थित हुने वातावरण बनाउने, स्थानीय सरकारको अवधारणा अर्थात् त्यसलाई संघीयताको संरचनामा ल्याउन, देशमा गणतन्त्र स्थापना गर्न, देशमा समानुपातिकता स्थापना गर्न, बलिदानी गर्नुहुने शहीदहरूपछि म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। त्यसै गरी घाइते अपाङ्गहरू हुनुहुन्छ, अहिलेसम्म दुःखी जीवन बिताइराख्नु भएको छ, यो व्यवस्था ल्याउनको लागि उहाँहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु। वास्तवमा हामीले टिकापुर नगरपालिकाको स्थानीय सरकारको अभ्यास गर्दा आज 9 वर्ष पुगेको छ। म सुरुदेखि नै यो नगरको सहयात्री हुँ। यो नगरसभा गर्ने यो नगरपालिकालाई सम्पन्न समृद्ध सुसज्जित नगरपालिका बनाउने अभियानका लागि म जोडिँदै आएको छु। विभिन्न आरोह अग्रहहरू खडा भएका छन्, तथापि यो कार्यकालमा यो के अरे 82 मार्चपछिको मात्र होइन, यो सुरुवातदेखि नै अन्यता सिर्जना भयो। म यहाँ नगरसभा सदस्यहरू हुनुहुन्छ, यहाँ सबै हामी भुक्त पनि छौँ। सुरुदेखि नै हामी अन्यताबाट गुज्रिँदै आएको, सुरुदेखि नै हाम्रो नगरपालिकामा नीति विधि प्रक्रिया कडा सुन्दै आए। विभिन्न चरणमा तर हामीले देख्यौँ, आन्दोलन भए, तालाबन्दी भए, कहिले कसैका के अरे चाहना पूर्ति भए, त्यहाँ विवाद भए, टकरावको मतलब के भन्छु भने टकरावको कार्यकाल भयो। यसमा खास गरी मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मेरो चाहिँ न्यूनतम भूमिका रहेको छ। मैले न कसैसँग टक्राएँ, न कसैसँग मैले विवाद गरेँ। चाहना चाहिँ टिकापुर नगरपालिका बन्नुपर्छ भन्ने थियो। अब मैले सुझाव दिने काम चाहिँ सधैँ गरिरहेको छु, चाहे त्यो कार्यपालिकामा हो, चाहे व्यक्तिगत रूपमा हो, चाहे म नगरसभाको यो रोस्टममा त म त्यति आएन। यो कार्यकालमा आज म आएको छु, उपस्थित भएको छु। यहाँबाट मेरो सुझाव हो, टिकापुर बनाउने जिम्मा कोही बाहिरको मान्छे आएर छैन, कसैले बाहिरको मान्छे आएर बनाइदिने आएर पनि छैन। हामी तपाईँले बनाउनु पर्नेछ। अन्त खास गरी हामी जनप्रतिनिधि हुनुको नाताले जनताले हामीलाई भरोसा गरेर जिताइसकेपछि हाम्रो काठमा बढी जिम्मेवारी छ। यो कुराको सधैँ महसुस पनि गरिरहे, पीडा पनि रहिरहे मुटुमा। हामीले स्वार्थका लागि यहाँ आएका पनि होइनौ, हाम्रो व्यक्तिगत स्वार्थ पूर्ति गर्नलाई आएका हौं भने यो ठाउँमा हामीले आउन उचित पनि होइन। जनताप्रति उत्तरदायी भएर काम गर्ने जिम्मेवारी साथ आएनौ। यो कता कता कुरा हुन नसकेको अनुभूति चाहिँ भएको छ। रहेको अब अहिलेको यो नगरसभा गर्दाको पीडा पनि छ हामीले केही योजना पास के अरे एजेन्डाहरू पास गर्दा हाम्रा आर्थिक विधेयकहरू बजेटहरू पास गर्दा त सर्वसम्मतिबाट अहिलेसम्म हामीले पास गरेर ल्याएका थियौँ दलपक लगभग यो नगरसभामा त हामीले तपाईँको नगर सदस्य उपस्थित नहुने नगरसभा सदस्य बहुमतले नगरसभा सदस्य गर्नुपर्ने के नगरसभा गर्नुपर्ने परिस्थिति जुन सृजना भयो त्यो पीडादायक परिस्थिति हो। अब यो प्रक्रिया पनि मेरो हाम्रो केही साथीहरूको न्यूट्रल भूमिका छ तपाईँहरूलाई जानकारी गराइदिनुपर्छ नगरसभा सदस्य अघि हामीलाई थाहा भएन भन्ने कुरा पनि आएको थियो यो प्रक्रियामा पनि मेरो व्यक्तिगत र मेरा हाम्रा केही साथीहरूको न्यूट्रल भूमिका छ। हामीले मार्चको पाँच गते कार्यभार हाम्रो मेयरले राजीनामा दिने बित्तिकै केही प्रक्रिया सुरु भयो सफल भर सुरु भइसकेपछि तत्कालीन अवस्थामा हामीले के भनेका भने चुनाव हुन दिन चुनाव भइसकेपछि एउटा सर्वसहमतिबाट ल्याउने वातावरण बनाउनलाई सर्वसहमतिबाट ल्याउन सकियो भने अब कानूनले व्यवस्था गरेको कुरा स्थानीय सरकार सञ्चालन अहिले व्यवस्था गरेको कुरा त त्यहाँ बहुमत पनि भनेको छैन कार्यपालिका चुनेको व्यक्ति हुने भनेको छ अब त्यो बहुमत पनि हुन सक्छ त्यसमा केही फरक परेन तर सर्वसहमतिबाट बनायो भने त्यो कमसेकम अब बाँचेको कार्यकालसम्म विवाद रहित हुन सकिन्छ कि भन्ने हाम्रो चाहना थियो त्यो कुरा हुन सकेन। केही साथीहरूको कार्यपालिकाको संख्याले रामलगाई दाईलाई बनाइयो अब त्यो पनि धेरै टिकेन त्यसमा पनि हाम्रो केही असन्तुष्टि छैन फेरि केही साथीहरूको टिम मिलेर बलिरामकीलाई बनाइयो अब यसमा अहिले यो समस्या झेल्नुपर्ने स्थिति सबै नगरवासीलाई भएको छ अहिले समुदाय विभाजित भएको छ सिधा सिधा कुरा कुनै कुरा लुकेको छैन अब यो राजनीति गर्नलाई पनि तपाईँको पछाडिको मिल्नुपर्ने कन्डिसन हुन थाल्यो यो यो झन् विकराल रूपमा अगाडि आएको जस्तो यो कार्यपालिकाको प्रक्रिया मैले देखिराखेको छु तिर्को सत्य कुरा त्यसैले अब राजनीति गर्नलाई पछाडिको जातिको सिस्टम पनि हटाउनु पर्छ कि जस्तो लागेको छ मलाई सरकारले अहिले बाह्य सरकारले त्यो निर्णय गरिदिएर हुन्छ जस्तो लाग्छ पछाडिको जात पनि हटाइदिने नाम मात्र लेखिदिने त्यस्तो भएको कारणले गर्दा अब के हुन्छ त्यसपछिको बाटो तय गर्ने जिम्मा तपाईँ हाम्रो छ तर समग्रमा टिकापुर नगरपालिकामा केही भएको छैन यो व्यवस्था आइसकेपछि यहाँ केही भएको छैन भन्ने पक्ष पनि पछाडिबाट आइराखेको छ यी सबै फेल भयो भन्ने पक्ष पनि आइराखेका तर हाम्रा यसको लडाइँ तीव्र छ अर्को एउटा जेनेरेसन पछाडिबाट उग्र भएर आइराखेको छ केही भएकै छैन केही काम गरेनन् सबै मिलेर खाए भन्ने तप्का पनि आइराखेको छ किनभने जुन त्यो पिँढी हो जो हिजोको विगतका सङ्घर्षमा सहभागी थिएन आन्दोलनमा सहभागी थिएन ती विचार र सिद्धान्तसँग सहभागी थिएन त्यो पिँढीले अब नयाँ अहिलेको तपाईँको यो एल्गोरिदम यो नयाँ टेक्नोलोजी सामाजिक सञ्जाल बोक्दै दौड्या छ हामीले सर्वसर्वा भन्ने ढङ्गले दौड्या छ यो जसले खडा गर्यो भन्ने कुराको उसलाई इतिहास पढ्नु छैन त्यस्तो चुनौतीपूर्ण स्थितिमा तपाईँ हामी सम्मानिन जरुरी छ तपाईँ हामीले इतिहासको अवेरना अहिले इतिहासको सम्मान गर्दै राजनीति गर्दै अगाडि बढ भन्ने कुरा सिकाउन जरुरी छ भन्ने कुरा हो इतिहासलाई अवेरना अपमान गर्ने होइन इतिहासलाई सम्मान गरेर अगाडि राजनीति गर्ने नयाँ कुराहरू गर्ने नयाँ कुरा चाहिएको पनि हुन्छ स्वत समाज परिवर्तनशील हुन्छ टेक्नोलोजी विकास भइराखेको छ नयाँ कुराहरूको इन्भेस्टिगेसन भइराखेको छ आविष्कार भइराखेको छ त्यो कारणले नयाँ कुरा गर्ने पुरानो सबै सिस्टम सबै सिस्टमको भनेर अपमानित अपमानित गरेर अगाडि बढाउन भन्ने कुरा सिकाउने सिक्मा सुधार दिउँला बरु हामीले सुधार दिने परिस्थिति सृजना भएको छ त्यसैले पनि हामी सम्मानित एकताबद्ध भएर छन् भन्ने मेरो सम्पूर्णमा आग्रह हो सम्पूर्णमा अनुरोध हो यसका साथसाथै अब टिकापुर नगरपालिकामा हामीले विकास प्रक्रियामा गर्ने स्थानीय सरकार त जनतासँग दैनिक दिने सरकार हो, सामान्य जनताका समस्याहरूलाई सहज गर्ने, सजिलो बनाइदिने, सहकार्य गर्ने सरकार हो। तर मुख्य ठुला समस्याहरू निर्माण गरेर हल गर्नका लागि प्रदेश सरकार, केन्द्र सरकारहरू पनि यस देशमा स्थापित छ। तर केन्द्र सरकार प्रदेश सरकारहरूले पनि त्यस्तो महत्वपूर्ण भूमिका खेलेर हामीलाई लाग्दैन। उहाँहरू पनि आएर त्यहाँका प्रतिनिधिहरू पनि आएर तल लडाए जस्तो अनुभूति भइराखेको छ। मेरो फिलिङ हो उहाँहरूले त्यो अभिभावकको निर्माण के अरे जिम्मेवारी निर्वाह गरे जस्तो मलाई लाग्दैन। प्रदेशले खाना खाना योजना ल्याएर हालिदिने या विभाजित गरिदिने, सङ्घले त्यही तरिकाले विभाजन गरिदिने, भने जिम्मेवारी बाँड्नको तरिकाको कार्यान्वयन पनि व्यवस्थापन हुन सकेको छैन। त्यसैले गर्दा हाम्रा चुनौतीहरू, यो टिकापुरका केही चुनौती मुख्य छन् मैले देखेको। टिकापुरका मुख्य चुनौती पहिचान गरेर त्यसका लागि सबै एकताबद्ध भएर हामी बोल्न सकेका छैनौँ। हामी हाम्रो देशमा कहाँ कहाँ कसरी जाने भन्नेमा अगाडि बढिराखेका छौँ, यो पनि हाम्रो समस्या हो। टिकापुरको मुख्य समस्या बाढी पनि समस्या हो। जहाँ बाढी आउँछ त्यहीँका मान्छे बोल्दा नि तिनीहरूकै आवश्यकता भन्ने ढङ्गले बुझिन्छ। यहाँको लोकप्रणाली नियन्त्रण गर्नुपर्ने समस्या हुन हाम्रो लागि वरदान हो, त्यसको प्रयोग गर्यौँ भने तर हाम्रो लागि अविश्वासको रूपमा स्थापित हुँदैछ। जो कि टिकापुरको भविष्य भन्छ कि भन्दैन भन्ने कुरामा छौँ। टिकापुर बसेन भने हाम्रो राजनीति कसरी हुन्छ, जनता रहेनन् भने हामी नेता कसरी हुन्छौँ। त्यसैले टिकापुर बचाउने जिम्मा छ हाम्रो। टिकापुर बचाउनलाई पहिलो कुरा प्रणाली नदी नियन्त्रण मुख्य हाम्रो एजेन्डा हुनुपर्ने हो, एकताबद्ध हुनुपर्ने। कोही मान्छे संसदहरू पनि एक भएर एक ठिक्का भएर बोलेको हिँडेको देखिँदैन। हामी बारम्बार डेडिकेसन गरेर यहाँ आवाजहरू उठायौँ र दोस्रो कुरा टिकापुर बन्नलाई यहाँको अव्यवस्थित जग्गाहरू व्यवस्थित हुने कुरा, अव्यवस्थित बस्तीहरूलाई निरन्तर रूपमा हर हुने किसिमले समस्याहरू हुने किसिमले बस्तीहरूलाई व्यवस्थापन गर्ने कुरा यो ठुलो चुनौतीको रूपमा छ। यसलाई के गरियो भने भोट बैङ्कको रूपमा प्रयोग गरियो, झुटा आश्वासन दिने कुरा, कागज बनाउने कुरा, सन्जु बनाउने, हामीले भोट नै यो गरिदिन्छौँ भन्ने, तर व्यवहारमा त्यो कार्यक्रम हुँदैन। असम्भव कुरा, झुटो कुरा त एक दिनलाई टिक्ने हो। त्यसैले पनि यहाँ नेतृत्व स्थापित हुन सकेन, टिकापुरमा अभिभावकत्व गर्न सक्ने मान्छे स्थापित हुन सकेन। यहाँ सत्य बोल्ने मान्छे एक्लो हुन्छ, सही बोल्ने मान्छे एक्लो हुन्छ यहाँ। त्यसैले यहाँका बस्तीहरू व्यवस्थित गर्न जरुरी छ, यहाँका के अरे अहिलेपट्टि जग्गाहरूलाई तपाईँको व्यवस्थित गर्न जरुरी छ। यो दोस्रो समस्याको रूपमा पहिल्यै उठेन कि मेरो समस्याको रूपमा आफ्नै आफ्नै देशमा आफ्नै आफ्नै तपाईँको कहाँ हो कार्यकर्ता, कहाँ हो तपाईँको जनता, कहाँ हो भोटर, त्यसलाई त्यता बढ्ने हाम्रो गतिविधि रह्यो। विशेष गरी यो कार्यकालमा त्यसरी रोड म्याप बनाउन जरुरी छ। मैले मेरो कार्यकालमा के काम गर्ने भन्ने योजना बजेट नेतृत्व गरेको नेतृत्वदायी साथीहरू। तेस्रो कुरा हामीले विकासको दृष्टिकोणले हेर्ने भने अघिल्लो कार्यकालमा टिकापुरलाई सबै भूगोलसँग जोड्नका लागि हामीले जिपिआर गरेका थियौँ, बाहिरी रिङ रोड। त्यसको कुरा कहिले उठेन, टिकापुर नगरपालिकाको नेतृत्व गर्ने साथीहरूको मुखबाट पनि कहिले उठेन। त्यसको पहल गरेर कसैले माथि माग गरेको भिडियो फेसबुक कसैले हालेको छैन। हाम्रो बजेटले पनि त्यो बन्दैन के होला। सबै सडक सञ्जाललाई जोड्ने, सबै भूगोललाई जोड्ने एउटा आवश्यक रोडको तपाईँको डिपिआर गरेको थियो, त्यो कार्य हाम्रो कार्यान्वयन गर्न सकेनौँ हामी। त्यसैले अब यो हाम्रा विकासका सम्भावना फेरि छन्, सम्भावित क्षेत्रमा हामी छौँ। पुरानो नगरपालिका हो, यसका आधार किल्लाहरू पहिल्यैदेखि स्थापित छन्। पर्यटकीय दृष्टिकोणले पनि धेरै ऐतिहासिक धरोहरू हामीसँग छन्। टिकापुर पार्कको कुरा गरौँ, परम प्रकाशको मन्दिरको कुरा गरौँ, धरती क्षेत्रको कुरा गरौँ, सबैभन्दा बढी के अरे बेत उत्पादन हुने नेपालकै ठुलो वन वन उत्पादन बेत उत्पादन हुने वन पनि हामीसँगै छ। भनेपछि यस्तो सम्भावना भएको ठाउँमा हाम्रा नेतृत्वहरू हामी लडी झगडी गर्ने, त्यो सक्षम हो असक्षम हो मेरो मान्छे बोल्नुपर्छ भन्ने दौड रूपमा हामी छौ र त्यसैले यो नेक्स्ट जेनेरेसन के अरे अपमानित पुरानो के अरे इतिहास अपमानित गर्ने ढङ्गले अगाडि बढ्दैछ। यो हामीले चिन्तना गर्दैछौँ त्यो संस्कारको, यसमा सचेत हुन जरुरी छ। टिकापुरलाई यी ऐतिहासिक धरोहरलाई संरक्षण गरेर कृषि पर्यटन पैसाहरूले कृषिलाई व्यावसायिकरण आधुनिकरण गरेर कृषि पर्यटनको हिसाबले पनि अगाडि बढाउन सक्ने सम्भावना छैन, किनभने राज्यवासलाई यस आयोजनाले यत्रो अर्बौँ रुपियाँ 17-18 खर्ब रुपियाँ तपाईँको बजेट खर्च खर्च गरिसकेको छ यो पानी सिँचाइ इरिगेसनमा, त्यसको व्यवस्थापन गर्ने कुरा हाम्रो ध्यान जान सकेको छैन। मैले यो अरूलाई आरोप लगाएर आफू चाहिँ टोखो बन्न खोजेको भन्न खोजेको होइन, मैले पनि सकेन त्यसमा पहल गर्न, मनमा छन् कुराहरू तर त्यसमा मैले सबैलाई पुस्तक भूमिका खेलेर गर्न सकेन, मेरो आवाजहरू सकेन, मेरो कम्प्लिट भयो होला, तर सबै अझ आजदेखि पनि सचेत हुँदै अगाडि बढाउँ भन्न खोजेको हो मैले। त्यस्तो भएको कारणले गर्दा स्वास्थ्य शिक्षा हाम्रो मेरुदण्ड हो, त्यसबाट हामीले हाम्रा आधारभूत कुराहरूलाई सुरुवात गरेर शिक्षा अनिवार्यता यो यी सबै कुराहरूको अध्ययन गर्नलाई स्वस्थ काम गर्नलाई मान्छे स्वस्थ हुनु पर्यो, शिक्षा र स्वास्थ्यलाई आधारभूत मान्दै हाम्रा यी विभिन्न गतिविधिहरूलाई हामीले सही ढङ्गले अगाडि बढाउन सक्यौँ भने टिकापुर बन्छ, बनाउन सकिन्छ। त्यसका लागि संवेदनशील धैर्यता भएको, सहनशीलता भएको असल लिडरको आवश्यकता छ, त्यो तपाईँ हामी आजदेखि सचेत भएर अगाडि बढौँ भन्ने कुराहरू यहाँले अनुरोध गर्दै हामी आउँदो नगरसभामा भेट्ने, यसै गरी यो मञ्चमा भेट्ने छलफल गर्ने यहाँबीच वार्ता गर्दै यो नगरसभाको पूर्ण सफलताको कामना गर्दै आफ्नो बनाइ अन्त गरे। हस्, धन्यवाद।
2: धन्यवाद सभाका सदस्यज्यू, नगर सभाका सदस्यज्यूहरू, अब म समसामयिक विषय उपकृत छलफलको कार्यवाही यहीँ समाप्त गर्दछु। नगरसभाका सदस्यज्यूहरू, यहाँहरूको सक्रिय सहभागिताबाट टिकापुर नगरपालिकाको नगरसभाको 19 अधिवेशन सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्न साथ दिनुभएकोमा सम्पूर्ण नगर सभा सदस्यहरू, कर्मचारी, पत्रकार तथा नगरवासीहरूलाई हार्दिक धन्यवाद दिँदै टिकापुर नगरपालिकाको नगर सभाको 19 अधिवेशन यही समापन भएको घोषणा गर्दछु।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत तीन महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-31-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
4: विगत 27 वर्षदेखि सेवारत क्यूएए प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
3: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
6: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
5: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नाश

0: कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहारी 4 धनगढी, फोन नम्बर 0915235312 र 5239049।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सहकार्य गरौं।
3: यो OCMC भनेको के आयो फेरि?
4: OCMC भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: OCMC के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि OCMC स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल OCMC सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि OCMC टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल OCMC टिकापुर @gmail.com।

0: ए बा आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो।
3: धैरै बा, तुमले लोटरी भर्दै थिया
4: भएन क्या हो रे चेली? लोटरी पढ्या त निको हो
3: कभै नभर्या, लोटरी कसरी पढन्छ बा? इसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर काइमीले आयाले कभै जनपतिया, फोनै आयालगै आफ्नो विवरण कभै जनदिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड, पिन आदि कभैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
13: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असार 20 गते शनिबारका दिन
5: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
7: दिइने सेवाहरू: बेला बेलामा मुटु धुकधुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
7: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
7: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
7: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
7: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
8: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
9: आया मरे नि बाबा, आया
8: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
10: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
9: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भए म।
8: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
10: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन, मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ, टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
8: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु।

0: दिखली रानी मटवा रतकिए हो।
1: अरे गोरे गोरे दाग दिखे में तो गिर पड़े यार।
2: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
4: यही असार 20 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
4: डाक्टर आउने दिन असार 20 गते शनिबार।
3: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
5: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: जमरा कुलरिया सिटिंग आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
1: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
2: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
2: भर्ना हुने विषयहरू
1: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
2: नेत्र विज्ञान ओए
1: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
2: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044 98587-80044 र 97642-33921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 98487-1828।
7: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौँ। कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौँ।
8: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
9: सतर्क रहौं।
8: सिद्धार्थ बैंक पठाइ जनहित में जारी संदेश।
10: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
11: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
12: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
11: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
12: महिनाको महिनावारी गडबडीको समस्या,
11: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
12: पेट सम्बन्धी सम्पूर्ण समस्या,
11: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
12: ECG सेवा,
11: डिजिटल एक्सरे सेवा
12: र प्रयोगशाला ल्याब सेवा।
11: फोन नम्बर 98484-27359 र 98842-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन शुरू गरे।
1: ठिक गरिबा, आफैबाट शुरू गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
4: यही असार 20 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
4: डाक्टर आउने दिन असार 20 गते शनिबार।
3: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
5: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
6: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
7: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
6: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
8: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: कसो हो त, जाने विचार छ कि नै त?
10: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
9: यतिका लागि त सामुएल जोलस बनेको।

0: बरु अहिले नै जाउ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4012, 9486-39261।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई को काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
4: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
3: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
4: भर्ना हुने विषयहरू
3: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
4: नेत्र विज्ञान ओए,
3: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म, आवेदन शुल्क ₹1000 मात्र।
4: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 099-59-0044, 98-587-80-044 र 97-642-33-921, वेबसाइट www.mahakalishikshalay.edu.np।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा।

0: कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
1: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
2: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू:
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
3: नेत्र विज्ञान ओए।
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969-59-044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग

0: राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने। काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने। पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने। कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिधै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
4: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
3: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
7: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
9: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
10: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
11: यही असार 20 गते शनिबारका दिन
10: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
9: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
10: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
11: डाक्टर आउने दिन असार 20 गते शनिबार।
10: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-13-75 र 98-046-71-598।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी सिक्री बिना रसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही असार 20 गते शनिबारका दिन
4: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
4: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सँग सहकार्य गरौं।
8: यो OCMC भनेको के आयो फेरि?
9: OCMC भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: OCMC के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि OCMC स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल OCMC सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि OCMC टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
11: तिमी कहिलेबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
12: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
11: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
12: चलाइन सर।
11: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
13: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
11: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
14: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
15: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKE bitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: बाबू ए बाबू कल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई को यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरो शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुईल घाव खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्
5: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूवी र ओजोनेटेड सहित रिवर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
4: डेलिभरीका लागि
6: ड्रिंकिंग वाटर एक्वा शीतल
4: टीकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9800710672
8: स्वास्थ्यका लागि पानी
9: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
10: यही असार 20 गते शनिबारका दिन
9: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ
11: दिने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काप्ने या चिसो हुने धेरै पसिना आउने मनमा छटपटी हुने ज्यादै झस्कने तर्सने या डराउने भएमा
9: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
11: बढी रिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
9: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
11: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
9: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
11: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
9: याद गर्नुहोस् है
11: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ
9: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस् स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक सम्पर्क मोबाइल नम्बर 0915608056 र 9850829700
12: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याएको वेबसाइटको URL चेक गरौं
13: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं
14: सतर्क रहौं ठगीबाट बचौं
13: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
15: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई

0: ईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
0: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
2: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
5: नरेन दादु, मैले आफ्नो फोन आइकी डर त्या गइनो है भौजी, कहाँ बाटी?
6: ऊ गोन्डीमा सुटल बाटी बाबु, चोली नभरि
5: भौजी कहाँ सिकाटिन अप्नहन हरक आदर पाबेर सफा सुखर बनाइ बाटी त तर फिर पार्टी तो जा रहा अपना है ना?
7: यहाँ पोली कुकर कटल हो नानी, अपना एम्बुलेंस है ना, खबर तो करना बाटा कटा बेर में को आप ना हो
5: ना ते भौजी हमरा बाटी अपना है ना, कुछ नहीं हुई बिन गुआरा है ना, जिन चलेगी वो नरेश दादू एम्बुलेंस ना समय लागे चीज था नगर के मोटरसाइकिल बाक ना थी वही में बैठा कर भौजी है ना, सर पर उपचार केंद्र ले जी ना तैयारी करो पड़ल
6: ई बेला तक खाना जात फे दी है न्यू इट ना स्वयं सेविका दीदी
5: हो अपना ठीक कली डाक्टर निकट गरमेन कुछ खवाइली हुई
8: सपुआ कट्टी की सहज वातावरण बनेकना सपुआ कटलक अंग स्थिर बनेना प्रयास कर पठा टम्म कस गेलक रुगा गरगहना घरी पेटी मुन्द्री बाकल से फफर करारी बेरम्या अप्रेल से धन समस्या बिना भेलको से बेरम्या न शांत रह सहयोग कर पठा क्यूमने सपुआ कटलक ठाव से ऊपर दौड़ी ले कस खबर नाथे कठ अशिक कर्ण से रक्त संचार में समस्या हुई सकता जेहीले करबेल सपुवा दशलक शरीरको भाग काठ फाँक पर्न अवस्था थिए आइसेक ठा
9: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता मनाइक लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्यार सेफ्टी ठा
10: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
12: यो ओसीएमसी भनेको के आयो फेरि?
13: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
12: ओसीएमसीले के सहयोग गर्छ त?
13: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि।
0: लाला दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 4857 1828।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाइ शाखा, टिकापुर कैलाली।
7: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
8: ए, त्यहाँ त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98 1468 0204।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: उही सबै पेपर अरूको सकिया हो?
4: सकियो।
3: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
4: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
3: उही बैंकमी?
4: बैंकमी
3: तहाँ
4: क्याही अद्दु पढ्यो?
3: त्यो त अद्दु पढन्छ भ, आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पढन्छ। आफ्नो बैंक खाताको जानकारी औरका हातमी पोग्दो बठे, सचेत बनौ,
4: सतर्क रहौ, ठगी बठै बचौ।
5: सिद्धार्थ बैंक पठै, जनहितमै जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
7: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-5630-84, 091-5630-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
4: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
3: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: मा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरुरी सूचना।
1: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044, 98-587-80044 र 97-642-31921। वेबसाइट www.mahakalishikshalay.edu.np। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: पटक्क रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-1204, 9846-39261।

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
6: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको यूआरएल चेक गरौ।
3: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
4: सतर्क रहौ, ठगीबाट बचौ।
3: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479, 98246 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628 25।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
1: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाको बजेट 1 अर्ब 3 करोड़, कार्यवाहक प्रमुखको विषयमा विवाद हुँदा नगरसभा हुन ढिलाइ। जानकी गाउँपालिकाको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रम। प्रवृत्तिजन्य लैंगिक हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित। कैलालीमा स्कूलबाट बेपत्ता भएकी बालिका मृत फेला। र विश्वविद्यालय शिक्षा सुधार राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा। टीकापुर नगरपालिकाको 19 औं नगरसभाले आर्थिक वर्ष 2083-84 लागि 1 अर्ब 3 करोड़ 67 लाख 77 हजार रूपियाँको बजेट ल्याएको छ। आज बसेको सभाले संघीय सरकारबाट 65 करोड़ 56 लाख रूपियाँ, सुदूरपश्चिम प्रदेश सरकारबाट 14 करोड़ 66 लाख रूपियाँ र आन्तरिक आयबाट 24 करोड़ 47 लाख आय हुने अनुमान गरेको छ।
1: संघीय अनुदान वित्तीय समानीकरण 18 करोड़ 60 लाख, सशस्त्र अनुदान 4 करोड़ 21 लाख, पूँजी 56 लाख, राजस्व पार्टनरबाट 14 करोड़ 68 लाख, विशेष अनुदान 1 करोड़ 80 लाख, समग्र अनुदान 70 लाख, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरण 1 करोड़ 42 लाख 81 हजार, राजस्व पार्टनर 79 लाख 1 हजार, समग्र 52 लाख 89 हजार, विशेष अनुदान 76 लाख 50 हजार, सशस्त्र अनुदान 10 करोड़ 75 लाख, आन्तरिक स्वरूपमा आन्तरिक आयहरू 18 करोड़ 59 लाख 70 हजार, मार्फत रजिस्ट्रेशन 4 करोड़ 87 लाख 50 हजार। आगामी आर्थिक वर्षको लागि कुल बजेट 1 अर्ब 3 करोड़ 67 लाख 77 हजार 100 को अनुमान गरी जसको स्रोत सुनिश्चितता माथि नै उल्लेख गरिसकेको छु।
0: आर्थिक विकास समितिका संयोजक यज्ञ प्रसाद न्यूपानेले प्रस्तुत गर्नुभएको विनियोजित बजेटबाट सशस्त्र बाहेकको बजेट प्रशासनिक खर्चमा 21 करोड़ रूपियाँ, नगरपालिका केन्द्रबाट सञ्चालन हुने आयोजनाका लागि 9 करोड़ 80 लाख रूपियाँ, विभिन्न शाखाहरूका लागि 2 करोड़ 35 लाख, नगर ओडा गौरवको आयोजनाका लागि 9 करोड़ 50 लाख, नगर स्तरीय आयोजनाका लागि 9 करोड़ 50 लाख र ओडाहरूको पूँजीगत खर्चका लागि 6 करोड़ 31 लाख विनियोजन गरिएको छ। नगर प्रमुख उपप्रमुख कार्यवाहक प्रमुख पनि नभएको टीकापुर नगरपालिकाले ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा सभा बसेको छ। सभामा नीति तथा कार्यक्रम वडा नम्बर 1 का वडा अध्यक्ष मोहन विकले प्रस्तुत गर्नुभएको छ भने आर्थिक विधेयक वडा नम्बर 2 का वडा अध्यक्ष दीपक चौधरीले प्रस्तुत गर्नुभएको छ। टीकापुर नगरपालिकाको सभाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकामा बुझाउनु पर्ने राजस्व शुल्क 10 वर्षका लागि छूट दिने नीति लिएको छ।
2: सम्बन्धित निकाय सुन्ने गरिएको छ। नगरपालिकालाई बुझाउनु पर्ने राजस्व, नगरपालिकाले तोकेको समयमा बुझाएमा कुन कस्ता सुविधा दिने व्यवस्थालाई आगामी आर्थिक वर्षमा सुनिश्चित गर्न जारी छ। स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकामा बुझाउनु पर्ने कुनै पनि प्रकारको राजस्व तथा शुल्क 10 वर्षसम्मका लागि छुट गरिनेछ।
0: विदेशी नागरिकलाई व्यवसाय दर्ता गर्नु परेमा 25 हजार धरौटी लिई व्यवसाय दर्ता गरी सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ। अवैध चोरी निकासी रोक्न प्रहरीले पक्राउ गरी भएको दण्ड जरिवानाबाट नेपाल प्रहरीलाई 20% प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ।
3: विदेशी नागरिकको हकमा नागरिकको नाममा व्यवसायको दर्ता गर्नुपर्ने भएमा ₹25,000 धरोटी राख्न लगाई व्यवसाय दर्ता गरिएको छ। प्रहरी कार्यालयबाट पक्राउ गरी नगरपालिकाको कार्यालयमा पठाएका नगरपालिकाका सम्बन्धित व्यक्ति वा अवैध रूपमा प्राकृतिक स्रोत जन्य सामग्री उत्पादन वा पसार पसार कार्यमा संलग्न सहयोगी साथबाट दण्ड जरिवाना बापत प्राप्त रकम 20% हुने रकम सम्बन्धित प्रहरी कार्यालयको साक्षात् उपलब्ध गराइएको छ।
0: यस्तै सरकारको स्वामित्वमा रहेको घर जग्गा, सरकारी अस्पतालको जग्गा, गुठीको जग्गा मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएका शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्डको घर जग्गा मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका संघ संस्थाको घर जग्गा, धार्मिक संस्थाहरूको घर जग्गा, खानेपानी, मसानघाट जस्ता सार्वजनिक स्थलहरूका घर र जग्गा सम्पत्तिमा कर नलाग्ने नीति लिएको छ। नगरपालिका मातहतका बहालमा लगाएका सटर कबलहरूको भाड़ा वसुलीका लागि विशेष व्यवस्था गरेको छ। नगरपालिकाको आर्थिक विधेयकले तोकिएको समयमा भाड़ा बुझाउनेलाई जरिवाना छूटदेखि किस्ताबन्दीको सुविधा दिने व्यवस्था गरेको छ। टीकापुर नगरपालिकाको भाडामा लगाएको सटरबाट 3 करोड़ रूपियाँ भन्दा बढ़ी रूपियाँ असुली गर्न बाँकी रहेको राजस्व प्रमुख नन्दबहादुर केसीले बताउनुभयो। टीकापुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदरिक्त भएको अवस्थामा कार्यवाहक नगर प्रमुखको हुने भन्ने विवाद अदालत पुगेपछि नगरसभा गर्न ढिलाइ भएको हो। 2082 फागुनमा कार्यपालिकाको बहुमत सदस्यले कार्यवाहक नगर प्रमुख चुनिनुभएका रामबहादुर नगरजीलाई जेठ 14 गतेको कार्यपालिका बैठकको बहुमत सदस्यले हटाएर बलराम चौधरीलाई कार्यवाहक प्रमुख बनाएको थियो। चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले असार 5 गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो, तर नगरजी त्यसअघि नै सर्वोच्च अदालत पुगेपछि चौधरीलाई कार्यवाहकको रूपमा काम नगराउनु भनी अल्पकालीन आदेश जारी गर्दै असार 8 गते दुवै पक्षलाई बोलाइएको थियो। असार 8 गतेको सुनवाई असार 22 लागि सरेपछि सभाका ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा सभाको बैठक बसी बजेट पारित गरेको हो। असार 10 गते बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै सभा गर्न गरेको निर्देशन अनुसार वैकल्पिक व्यवस्था गरेर पनि सभा गर्नु परेको प्रमुख प्रशासकीय अधिकारी सुमन दिताले बताउनुभयो। अदालत जानुभएका नगरजी रामबहादुर नगरजी सभामा उपस्थित हुनुभएन। नगरपालिकाका पूर्व प्रमुख तपेन्द्र बहादुर रावलले संवैधानिक व्यवस्थाको सम्मान गर्दै जनसरोकारको विषय भएकाले राजनीतिक विवाद लम्बिँदै जाँदा सभाका सदस्यले निकास दिन जरूरी रहेको बताउनुभयो। सभामा सदस्य लालबी चौधरीले विविध प्रस्ताव प्रस्तुत गर्दै कम विद्यार्थी भएका विद्यालय मर्च गरिने विभिन्न कारणले काम सम्पन्न नभएको विकास योजनाको म्याद पुष मसान्तसम्म थपिएको जानकारी दिनुभयो। बजेटमाथिको छलफलमा भाग लिँदै सभा सदस्य राजकुमार चौधरीले कृषिमा बसन्ते मकै खेतीमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।
4: कृषि क्षेत्रमा 20 लाख विनियोजन गरिएको सन्दर्भमा मुख्य कार्यक्रमहरू खाद्य नबाली विकास बिमा मिसन मन भानी एन्टीकरणमा जोड दिनुका साथै उच्च यो च्याउ खेती र चैते धान भरण भनेर गरेको छ। यसमा चैते धान र च्याउ खेती मात्र नभएर एउटा कृषिलाई आर्थिक आधार बनाए र कृषकहरू र किसानहरूको एउटा आर्थिक सुनिश्चित गर्नको लागि यसमा चाहिँ मकै खेती पनि राखिदिनुको लागि म अनुरोध गर्न चाहन्छु।
0: सदस्य भरत साउले पत्रिया मोहना कर्णालीको ड्याम संरक्षण स्थानीय सरकारले पनि हेर्नुपर्ने बताउँदै त्यसमा बजेट व्यवस्था नभएको गुनासो गर्नुभयो। उहाँले स्मार्ट सिटी, रिङ रोड, गुलाब सिटी जस्ता चर्चाका विषय हराएको बताउनुभयो।
5: यो नगरसभा साइड केही आउँछ कि भन्ने लागेको थियो, त्यसको लागि बजेट पुगिन्छ कि भन्ने आशा गरेको थिएँ। परिसम्म केही पनि भएन। यहाँ प्रत्येक मेयर आउँछन्, कसैले आफ्नो नाम राख्छन्, यहाँ कसैले स्मार्ट सिटी भनेर खायो, कसैले ब्लास्ट सिटी भनेर खायो, हामीले भनेको कुरा लाग्नु भएन। अनि कसैले रिग्रोड भनेर खायो, अहिले रिग्रोडको पनि बजेट छैन, स्मार्ट सिटीको बजेट छैन र ब्लास्ट सिटीको पनि बजेट छैन।
0: नगरसभामा समसामयिक विषयमा भएको छलफलमा भाग लिँदै सभाका सदस्य कमलादेवी विकले कार्यवाहक नगर प्रमुखका लागि भएको विवादले पालिकालाई फाइदा नहुने बताउँदै गीत मार्फत यसो भन्नुभयो।
6: जनताको काम गर्नुपर्छ, नीति विधि सुशासन नटेकेर जनता
0: सभाका सदस्य तुलसा देवी विकले दलित महिलाले पीड़ा महसुस गरेको बताउँदै 2074 सालदेखि दलित महिला सदस्यका रूपमा काम गरिरहेको भए पनि आफू दलित कोटामा मात्रै सीमित भएको बताउनुभयो।

0: सभाका सदस्य गणेश घरती मगरले कृषिलाई प्राथमिकता दिए पनि बजार भएर बग्ने सिंचाई कुला संरक्षण मर्मत दिगोपनामा ध्यान नदिए कृषि कर्म गर्न आउँदा दिनमा समस्या हुने बताउनुभयो। खुश खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छतपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर। राष्ट्रिय सभाले प्रविधि जन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि पशु संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाको सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। जानकी गाउँपालिका वार्ड नम्बर 8 वडाध्यक्ष तीर्थराज उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरूको सेवा कानूनले भ्याएसम्म सहयोग गरिरहेको बताउनु भएको छ। जानकी गाउँपालिकाको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
3: हामी निरन्तर लागेका छौँ हजुरहरूको सेवा र सुविधामा, कानून नीति अनुसार गर्ने कुरामा गर्ने कुरा हो। अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रम सञ्चालन गर्नुभएको छ अनि त्यसपछि प्रशिक्षण दिनुभएको छ, त्यो असाध्यै खुसी लाग्दो कुरा भयो। किनभनेदेखि जसको कार्यक्रम उसकै सहभागी।
0: कार्यक्रम समापन गर्दै सृजनशील अपाङ्ग संघ जानकीका अध्यक्ष प्रकाश बमले सहयोग गरेकोमा वडालाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता सहयोगले कार्यक्रमहरू सञ्चालन गर्न हौसला मिल्ने बताउनुभयो।
4: हामीले धेरैलाई सम्मान गर्न पायौं, हुन त रकम थोरै थियो, हाम्रो प्रयास हो। यसै यसै हौसला ऊर्जा हामीलाई यस वडाको अभिभावक हाम्रो अभिभावकजीले दिनुभयो भने हामी अझ स्फूर्तका साथ अगाडि बढ्नेछौ भन्ने पनि म विश्वास दिलाउन चाहन्छु।
0: कार्यक्रममा अपाङ्गताको परिचय, अपाङ्ग परिचय पत्रको वर्गीकरण, फाइदा, अपाङ्गता भएका व्यक्तिका हक अधिकार लगायतका बारेमा छलफल भएको थियो। कार्यक्रममा दृष्टिबीन अपाङ्ग संघ कैलालीका जिल्ला सचिव जगत बहादुर चौधरी, नेपाल समावेशी अपाङ्ग विकास संघका अध्यक्ष जनक विकले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा काली चौधरी, पतिराम चौधरी, ललित परिया, तिलकराम चौधरी, लक्ष्मी तिमिसेना गरी पाँचजनालाई प्रमाणपत्रले सम्मान गरिएको छ। कार्यक्रम जानकी गाउँपालिका वार्ड नम्बर 8 भित्रका अपाङ्गता भएका 50 जना सहभागी थिए। कार्यक्रम जानकी गाउँपालिका वार्ड नम्बर 8 को आर्थिक सहयोग र सृजनशील अपाङ्ग संघ जानकी गाउँपालिकाको आयोजनामा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ। हवाई भाडामा जोडिने फ्यूल सरचार्ज समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सोबारे जानकारी गराएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेको थियो। घटेको भाडा दर बुधबारबाटै लागू हुने समेत प्राधिकरणले जनाएको छ। उच्च शिक्षाका शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याइएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र क्यालेण्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेण्डर लागू गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेण्डर सम्बन्धी प्रतिवेदन 2080 समय अनुकूल परिवर्तन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेण्डर स्वीकृत गरेको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
6: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
7: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
6: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
7: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
8: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 98484273।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: सरकारले तिर्वी सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालिन शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारको तिर्वी आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरिएको छ। कैलालीको लम्कीचुवामा विद्यालयबाट निर्धारित समय अगावै छुटेकी एक बालिका मंगलबार बेपत्ता भएकोमा बुधबार मृत फेला परेकी छन्। लम्कीचुवा नगरपालिका एक स्थित जनचेतना प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत 6 वर्षीय मनिषा विक बुधबार बिहान 10:40 मृत फेला परेकी हुन्। वडा नम्बर 4 निवासी मनिषालाई मंगलबार बिहान करिब 7 बजे उनकी हजुरआमाले विद्यालय पुर्याउनु भएको थियो। विद्यालयको नियमित विदा समय 11 बजे भए पनि मंगलबार भने 9 बजे नै विदा भएको थियो। हजुरआमा 11 बजे मात्रै विद्यालय लिन आउँदा मनिषा विद्यालयमा नभएको थाहा भएको हो। बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको थियो। बुधबार परै र स्थानीयले खोज तलाश गर्ने क्रममा लम्कीचुवा 5 चौरी स्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको जिल्ला प्रहरीकारले कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिसेनाले जानकारी दिनुभयो। खोज खबरमा अब पालो जनावाजको जानकी गाउँपालिकाको जौलपुरमा अपाङ्गता भएका व्यक्तिहरूको सचेतनाका लागि कार्यक्रम भएको छ। आजको जनावाजमा हामीले कार्यक्रममा सहभागी केही नागरिकलाई कार्यक्रममा के सिकाइ भयो भनी सोधेका छौं।
9: पहिले त नाइजनले अब वारस सिफारिस लेखे परत गाउँपालिका जाइ परत कहिके जनली अपाङ्ग हुँपे यहाँ उहाँ जाइ छै सेवा सुविधा पैठै कहिके पर्मा गवाई कर्मा सब।
10: मेरो नाम लक्ष्मी तिमी सिन्हा। हामी अपाङ्गता भएका व्यक्तिहरू हामी केही गर्न सक्दैनौँ भन्ने हाम्रो एउटा दिमागमा आउँथ्यो। अब हामी चाहिँ धेरै कुरा गर्न सक्ने रहेछौँ अनि हाम्रो लागि चाहिँ धेरै गरिदिनु भएको रहेछ। मतलब अब ओडा भयो, पालिका भयो, पालिकादेखि मतलब प्रदेशसम्म नै हाम्रो धेरै रहेछ। हामी केही नै गर्न सक्दैनौँ भन्थ्यौँ तर हामीले त्यसको लागि चाहिँ हामी अब हामी दृष्टिबिन भए पनि हामी आँखा नदेख्न सक्ने भएर पनि मान्छेले रस्सी बान्ने जस्तै अनि पछि थुप्रै कुराहरू आँखा नदेख्न सक्ने भयो जसको अब हात खुट्टा छैन त्यहाँहरूले पनि धेरै काम गर्न सक्नुहुन्छ भन्ने चाहिँ हामी यहाँबाट बुझ्यौँ। अब जो जो पढ्दै हुनुहुन्छन् अब जस्तै हामी जस्तै बालबालिकाहरू उहाँहरू अपाङ्गता हुनुहुन्छ। सेवा सुविधाहरू फर्स्टमा चाहिँ ओडामा जानु पर्यो। ओडादेखि अब हामीले अब ठुलो ठुलो आवाज गर्यो भने चाहिँ हाम्रो माथिसम्म नि पुग्न सक्छ। अब हामीहरूको लागि धेरै कुरा गरिदिएको रहेछ, स्कलरसिप पनि
11: रहेछ। चार किसिम के ठाउँ में फेन बहुत अपंग आता है। दोसर लगभग 10 प्रकार के बात है। ये अपंग तीन किसिम के है, भत्ता पैठे है और बाकी अपंग के हाउस सुविधा फेन भत्ता नहीं पा के फेन उ सुविधा नहीं दे के फेन गाड़ी में पहुंच हुई ना हो जैसे अपंग बहरा रहता है।

0: না আস্তে আস্তে ফটো এনে স্যার মুখে বুঝলি।
1: राष्ट्रीय स्वतन्त्र पार्टी राजसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित एक विशेष समारोहमा पार्टी सभापति रवि लामिछानेले उहाँलाई शपथ गराउनु भएको हो। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित हुनुभएन। चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट 6 जना पदाधिकारी 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति लामिछानेले भने महाधिवेशन स्थलमै शपथ ग्रहण गरिसक्नु भएको थियो। शपथ ग्रहण कार्यक्रम सम्पन्न भइसँगै आज केन्द्रीय समिति को बैठक बस्ने तयारी भएको पार्टीले जनाएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिकाको बजेट 1 अर्ब 3 करोड़, कार्यवाहक प्रमुखको विषयमा विवाद हुँदा नगरसभा हुन ढिलाई। जानकी गाउँपालिकाको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रम। प्रवृत्तिजन्य लैंगिक हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित। कैलालीमा स्कूलबाट बेपत्ता भएकी बालिका मृत फेला। र विश्वविद्यालय शिक्षा सुधार, राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयन। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 0915233312 र 5239।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल MBBS न्याम्स
4: यही असार 20 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस हुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
4: डाक्टर आउने दिन असार 20 गते शनिबार।
3: सम्पर्क नम्बर 0915702067, मोबाइल नम्बर 98259713375 र 98046171598।

0: कस्तो न्यानो भो त के गरो
1: पानी तताउन लाछ मान्छेले अब मन तातो बनाएर खान्छ अनि हामी सबै किटाणुहरू उसको पेटमा गएर झन्झन पातो हो त
0: पानी पनि अलिअलि पो लाग्यो त
2: त्यसैले पानी एक भुल्को उमालेर मात्र पिउने गरौं। एक पटक उम्लेको पानी सफा भाँडोमा छोपेर राखेमा सेलाएपछि पनि सुरक्षित हुन्छ।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन

0: रु 1000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np। मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
3: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानवाधिकार आयोगद्वारा स्पष्टीकरण माग। विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ। बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
4: बजेट पेश गर्ने 5 गतेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाए। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौं।
3: चालू आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ़ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
5: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजूदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढ़ाउँ।
3: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
6: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।
3: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौजदात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार निगम र व्यवसायी बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
8: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ भाडा दर निर्माणका लागि प्राविधिक गृह कार्य शुरू गरिसकेको जनाएको हो। विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मरमत सम्भार लगायतका लागतका आधारमा नयाँ भाडा दर तय गरिनेछ। यसअघि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 13% भाडा बढ़नु पनि सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाड़ा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उड़ानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। यता पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
0: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौं र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको क्यानमा उपकरण र जनशक्तिको कमी छैन। तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनुभन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको व्यवहार पनि सम्बन्धित सदनमा जानकारी गराउन चाहन्छु।
8: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्राचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
4: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ आगामी सेड्युल, सभाको सेड्युल जसले बजेट पेश गर्ने 5 गतेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ भन्नु भएको छैन, बल्ल भोलि पर्सिसम्मलाई थाहा हाम्रो समय त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
8: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसायी गरी 275 कम्पनी कालो सूचीमा परेका छनृ ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1-3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएमसँग बताउनुभयो।
5: एकदमै महत्वपूर्ण पनि छ, पोषणको हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौँ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको
9: हो। यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँले गर्नुभएको छ, सरकारले जारी गरेको छ, तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि जब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
5: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गरौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भएको छन्, व्यवस्थापन नभएको कुरा होइन। यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि यो देखिराखेका छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थानमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँछ।
8: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 9:45 शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान 6:00 हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजयी हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
10: सन्तोष गन्धर्व, डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त, रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाब के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
12: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
15: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बाल बालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगत्तै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिवी सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले त्रिवी आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। तीमध्ये कन्यापधुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
17: डडेलधुराको गन्यापधुरा गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार डडेलधुराको गन्यापधुरामा अस्पताल सञ्चालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र इसिजी सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15-20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
18: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन, लगभग 15-20 जना जति चाहिँ पुग्नुहुन्छ एक दिनमा। अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग। एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे, अल्ट्रासाउन्ड, सिजीहरू। त्योभन्दा बाहेक चाहिँ जे जे सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
17: गन्यापधुरा अस्पतालमा हाल 2 जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 जना एमबीबीएस चिकित्सक सहित 13 जना स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
19: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख प्रशासकीय अधिकारीले चाहिँ यो 83/84 अब केही कर्मचारीहरू पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर भयो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
17: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमिरु र भागेश्वर गाउँपालिकामा पनि 10 सयको अस्पताल निर्माण शुरू गरिएको थियो, तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
20: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौँ, सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि, हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त, हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ, जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैनौँ।
3: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
22: नेपालको एकमात्र डीटीएच सेवा डिस होम,
23: डिस होम खुशीको कनेक्शन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले देशभर धान रोपाएको चटारो छ, तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ, यिनै विषयमा साथी लीलप्रकाश चन्दले कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
20: सबैभन्दा ठूलो कुरा चाहिँ मलको व्यवस्थापनमा म एकदमै धेरै मैले मेरो हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन म एकदम सिरियस छु, किसानका माग पूरा हुनुपर्छ, तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन चाहिँ गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्दैछौँ तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझा छैन क्या। त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैन थाहा छैन तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ। तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजेन, हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ, जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागिरहेको छु।
24: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन्, अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैन, जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बेग्लै कुरा, नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन। तपाईँको केही अनुभव छ, त्यो अनुभवको आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको, अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन्, त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा?
20: सबैभन्दा सजिलो कुरा चाहिँ यसमा प्रविधि हो, हामीले एउटा त बिमा छ होइन, कृषि बिमा हामी गर्छौँ, किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ, पहिले नै क्रस रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु, त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ। अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने, सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ मौसम प्रेडिक्सनको कुरा हुन्छ
24: पूर्वानुमानको
20: कुरा अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छन् त अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तनमा पछि के हुन सक्छन् त भने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू चाहिँ
24: एसएमएसबाट पनि त्यो त्यस्तो सूचनाहरू जान्छ अब किसानलाई
20: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेको
24: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालाले पायो सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ
20: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्छ हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन रेडियो छ टेलिभिजन छ अनि धेरै कुराहरू छ त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ
24: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले केही पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ
20: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चीकै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ त्यसमा पुनरावलोकन गर्ने नै छ

0: बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन
1: अथवा बुवाले छोराले मेरो किसानी गर्छ
0: भन्ने
1: लाज लाग्ने अवस्था भइसक्यो
0: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न किन चाहनुहुन्न त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई
1: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा
0: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रेकर्ड साइन्स होइन परिवर्तन हुँदैन केही कुराहरू संयन्त्रहरू हामी बुझ्दैछौँ मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने कहीँ पनि जाल जेल भएको छ कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु
1: त्यो भने कस्तो
0: भनेको कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपट
2: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन् अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाई छ इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300 देखि 400 रूपियाँले बढ़ेको छ तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाफ माग गरेको छ सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिवार को दिन
3: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल

0: बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
1: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमराफारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

नमस्कार सम्पूर्ण गजलीय मनमुटोहरूमा साहित्यिक अभिवादन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिका प्रेफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अङ्क लिएर म कार्यक्रम प्रस्तुता अलक रेन्जल लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नाजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikaprefm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा गजलकार विमला चन्द्र सानुजीको मुजारे मुसमन नखर भरमा रहेको यो गजल।

के झुक न सक्छ माया स्वार्थीहरूको बीचमा।

सवाल जसते। हाल काठमाडौँमा कार्यरत बैतडी विश्वस्ता गजलकार विमला चन्द सानुज्यूलाई मुजारे मुसुमन अखरब बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। गजुली धादिङका स्रष्टा गजलकार गम्भीर तिवारीज्यूको मुदकारी मुसुमन सालिम बहरमा रहेको यो गजल हो।

0: इलाम का स्रष्टा गजलकार वेद प्रसाद रिजालज्यूलाई मुत्कारी मुसमनप तर्भहरूमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। सिरानचोक सात उपल्लो गोरे गोर्खाका स्रष्टा गजलकार केशव प्रसाद कालपिनी बेज्यूको मुत्कारी मुसमनप तर्भहरूमा रहेको यो अर्को गजल।
1: बनेको शासकमा जनमतले

सिरानचोक सातो पल्लो गोहरे गोर्खाका स्रष्टा गजलकार केशव प्रसाद ढकाल प्रीतविजीलाई मुत्कारी मुसुमन अत्तर बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालज्यूको यो गजल

آخرا. यो मिठो गजलका लागि काठमाडौँका श्रष्टा गजलकार छत्रपति दाहजूलाई हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटवर्क काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोता वृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारजीहरू हाल काठमाडौँमा कार्यरत बैतरणी श्रष्टा कवि गजलकार विमला चन्द सानु, कजुरी धादिङका श्रष्टा गजलकार गम्भीर दुवाडी, दाङका श्रष्टा गजलकार कपिल किशोर घिमिरे, काठमाडौँका श्रष्टा गजलकार एलपी पराजुली, पोखराका श्रष्टा गजलकार रमा खतिवड़ा मैनशिखा, इलामका श्रष्टा गजलकार वेद प्रसाद रिचाल, सिरान्चोक सात उपल्लो गोहरे गोर्खाका श्रष्टा गजलकार केशव प्रसाद ढकाल टिटबीज र काठमाडौँका श्रष्टा गजलकार छत्रपति दाहालजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुबनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुबनबाट म कार्यक्रम प्रस्तुता अलक्ष्मी लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनु नै प्राविधिक मित्र रत्नजीलाई बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

धरती हराओ तू बोझे धरती माटी समाओ।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आर्थिक कार्यवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौ, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौ।
0: अर्थमन्त्री सुनिल वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिनी स्वेबी भन्छन्, भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिनी स्वेबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहज करणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहर स्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। भनौँ मन परेको छ यही विषयलाई लिएर पनि त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
4: अस्ति दुई दिन बिदाको हो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स घटेको अवस्था छ र हिजो मङ्गलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुँदै गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी यहाँ राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। अब हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलले निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलो लिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन् होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मत सहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी मुवागलेसँग कुराकानी गरेका छौं र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
2: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाँती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
6: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं, कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
2: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौं नेपालको इतिहासमा, ती रूपान्तरणकारी भनिएका बजेटहरू पनि ती ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
6: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
2: बजेट अब पढ्नु त भएकै छैन, त्यस्तोको टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिरहेका छु, वाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरायो, र वाचापत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भने त होइन। दुईटा कुरा म राखेँ छोटकरीमा, भुई मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरू थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बाल बालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
6: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
2: त्यसको पहिलो खुट्किलाई हामीले चालेका छौँ। यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनुपर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन। हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौँ, त्योबाट आएको लाभ, नेपाली जनताको लाभ लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौ भन्ने एउटा रोडम्याप नै छ। त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका
6: छौँ, एक वर्षमा केही फिल गर्न चाहिँ
2: सकिन्छ र अब साउन 1 हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ आर्थिक विधेयक त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन्, कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो। हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाधिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट 635 मिलियन अमेरिकी डलर रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि 500 मिलियन अमेरिकी डलर भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यस पटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको 600 मिलियन अमेरिकी डलर भन्दा धेरै बढ़ी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौ।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौ र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिवारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 6377 72।

चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश

0: सूचीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्टा नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
2: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
5: सतर्क रहौ, ठगीबाट बचौ।
4: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
2: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
2: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टीकापुर नगरपालिकाको 19 नगरसभाले आर्थिक वर्ष 2083-84 लागि 1,03,67,77,000 रूपियाँ बजेट ल्याएको छ। बुधबार बसेको सभाले संघीय सरकारबाट 65,56,00,000 रूपियाँ, प्रदेश सरकारबाट 14,66,00,000 रूपियाँ र आन्तरिक आयबाट 24,47,00,000 रूपियाँ आय हुने अनुमान गरेको छ। आर्थिक विकास समितिका संयोजक यज्ञ प्रसाद न्यूपानेले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक बजेटबाट सशर्त बाहेकको बजेट प्रशासनिक खर्चमा 21 करोड़ रूपियाँ, नगरपालिकाबाट केन्द्रबाट संचालन हुने आयोजनाका लागि 9,80,00,000 रूपियाँ, विभिन्न शाखाहरूको लागि 2,35,00,000 रूपियाँ र नगरवाडा गौरवको आयोजनाका लागि 9,50,00,000 रूपियाँ, नगर स्तरीय आयोजनाका लागि समेत 9,50,00,000 र वाडामा पूँजीगत खर्चका लागि 6,31,00,000 रूपियाँ विनियोजन गरेको बताएको छ। नगर प्रमुख, उपप्रमुख, कार्यवाहक प्रमुख पनि नभएको टीकापुर नगरपालिकाले ज्येष्ठता सदस्यता जयराम थारूको अध्यक्षतामा सभा बसेको छ। सभामा नीति तथा कार्यक्रम वार्ड नम्बर 1 का वडाध्यक्ष मोहन विकाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विधेयक वार्ड नम्बर 2 का वडाध्यक्ष दीपक चौधरीले प्रस्तुत गर्नुभएको छ। टीकापुर नगरपालिकाले सभाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी व्यवस्थापन हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकामा बुझाउनुपर्ने राजस्व शुल्क 10 वर्षका लागि छूट दिने नीति समेत लिएको बताएको छ। विदेशी नागरिकलाई व्यवसाय दर्ता गर्नु परेमा 25,000 धरौती लिई व्यवसाय दर्ता गरी संचालन गर्न दिने व्यवस्था गरेको छ। अवैध चोरी निकासी रोक्न प्रहरीले पक्राउ गरिएको समेत दण्ड जरिवानाबाट नेपाल प्रहरीलाई 20% प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ। यस्तै सरकारको स्वामित्वमा रहेको घर जग्गामा तस्करी, अस्पतालको जग्गा, गुठीको जग्गा मुनाफाको उद्देश्यले नराखी संचालन गरिएको शिक्षण संस्था, कम्पनी, समिति, पदाधिकारीहरूको बोर्ड समेत प्राधिकरणको बोर्डको घर जग्गा मुनाफाको उद्देश्य नराखी संचालन भएका संस्थाहरूको घर जग्गा, धार्मिक संस्थाहरूको घर जग्गा, खानेपानी, मसान घाट जस्ता सार्वजनिक स्थलहरूमा का समेत घर र समेत घर जग्गाको सम्पत्ति कर नलाग्ने नीति लिएको छ। नगरपालिका माठटका पहालवाला लगायतका सटरमा समेत भाड़ा असुलीका लागि विशेष व्यवस्था गरेको छ। नगरपालिकाको आर्थिक विधेयकले तोकिएको समयमा भाड़ा नबुझाउनेलाई जरिवाना छूटदेखि समेत किस्ताबन्दीको सुविधा दिने व्यवस्था गरेको छ। नगरपालिकाले भाड़ामा लगाएको सटरमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी रूपियाँ असूल गर्न बाँकी रहेको राजस्व शाखा प्रमुख नन्दबहादुर केसीले बताउनु भएको छ। टीकापुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको अवस्थामा कार्यवाहक नगर प्रमुखको हुने भन्ने विवादमा समेत अदालतमा पुगेपछि नगरसभा गर्न ढिलाइ भएको हो। 2082 फागुनमा कार्यपालिकाको बहुमत सदस्यले कार्यवाहक नगर प्रमुख चुनिनु समेत भएको रामबहादुर नगाजीलाई जेठ 14 गतेको कार्यपालिकाको बैठकले बहुमत सदस्यहरूलाई हटाएर बलिराम चौधरीलाई कार्यवाहक प्रमुख बनाएको थियो। चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले असार 5 गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो, तर नागाजी त्यसअघि नै सर्वोच्च अदालतमा पुगेपछि चौधरीलाई कार्यवाहकको रूपमा काममा नगराउनु भनी अल्पकालीन आदेश जारी गर्दै असार 8 गते दुवैलाई बोलाएको थियो। असार 8 गतेको सुनवाई असार 22 गते सारेपछि सभाको ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा सभाको बैठक बसी बजेट पारित गरेको छ। सभामा सदस्य लालवीर चौधरीले विविध प्रस्ताव प्रस्तुत गर्दै काम यसरी कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गरिने, विभिन्न कारणले काम सम्पन्न नभएको विकास योजनाको म्याद
पुष मशान्तसम्म थप गरिएको जानकारी दिएको छ। बजेटमाथिको छलफलमा भाग लिन सभाका सदस्य राजकुमार चौधरीले कृषिमा वसन्ते मकै खेतीको किसानलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ। सदस्य भरत साउदले पथरैया मोहना कर्णालीको ड्याम संरक्षणमा स्थानीय सरकारले पनि हेर्नुपर्ने बताउँदै यसमा बजेट व्यवस्था नभएकोमा गुनासो गर्नुभएको छ। उहाँले स्मार्ट सिटी, रिङ रोड समेत गुलाब सिटी जस्ता चर्चाका विषय हराएको बताउनु भएको छ। नगरसभामा समसामयिक विषयमा भएको छलफलमा भाग लिँदै सभाका सदस्य कमला देवी विकले कार्यवाहक नगर प्रमुखका लागि पनि विवादले पालिकालाई फाइदा नहुने बताउँदै गीत मार्फत सुनाउनु भएको थियो। सभाका सदस्य तुलसी विकले पनि दलित महिलाहरूको पीड़ा महसुस गरेको बताउँदै 2074 सालदेखि दलित महिला सदस्यको रूपमा काम गरिरहेको भए पनि आफू दलितको कोटामा मात्रै सीमित रहेको बताउनु भएको छ। सभाका सदस्य गणेश घरती मगरले कृषिलाई समेत प्राथमिकता दिए पनि बजारमा भए जस्तो समेत बजार भएर बग्ने सिंचाई, कुला संरक्षण, मर्मत र डिगोपनामा ध्यान नदिए कृषि फर्म समेत गर्न आउँदाका दिनमा समेत समस्या हुने बताउनु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 8 का वार्डाध्यक्ष तीर्थराज उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरूको सेवा कानूनले भ्याएसम्म सहयोग गरेको बताउनु भएको छ। जानकी गाउँपालिकाको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रम समापन गर्दै सृजनशील अपाङ्गता संघ जानकीका अध्यक्ष प्रकाश बमले सहयोग गरेकोमा वाडालाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता सहयोगले कार्यक्रमहरू सञ्चालन गर्न हौसला मिल्ने बताउनु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनमा मूल्य घटेसँगै हवाईको भाड़ा समायोजन गरेको छ। हवाई भाड़ामा समेत जोड़िने फ्यूल सरचार्ज समायोजनका लागि समेत नयाँ मूल्य कायम गरी प्राधिकरणले जनाएको छ। प्राधिकरणको सबै वायु सेवा कम्पनीलाई पत्र लेखी सो बारेमा जानकारी गराएको छ। नेपाल आयल निगमले हवाई इन्धनमा मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेको छ। घटेको भाड़ा दरमा बुधबारबाटै लागू हुने प्राधिकरणले जनाएको छ। नयाँ दर अनुसार हवाई भाड़ामा फ्यूल सर्चार्ज अधिकतम 2300 देखि 2500 रूपियाँसम्म समेत घटेको छ। नेपालगंज भद्रपुर रूटमा यसअघि नै 15725 रूपियाँको समेत फ्यूल सर्चार्ज समेत अब 13390 रूपियाँमा छरेको बताएको छ। उच्च शिक्षाका लागि शैक्षिक क्रियाकलापलाई व्यवस्थित र योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याएको छ। विश्वविद्यालयले शैक्षिक गतिविधिलाई एकीकृत र क्यालेण्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेण्डर समेत लागू गरेको बताएको छ। कैलालीको लम्की चुहामा विद्यालयबाट समेत निर्धारित समय अगावै छुटेको एक बालिका मंगलबार बेपत्ता भएको बुधबार मृत फेला परेकी छन्। लम्कीचुवा नगरपालिका एक स्थित जनचेतना प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत 6 वर्षीय मनिषा विक बुधबार बिहान 10:30 बजेबाट समेत मृत फेला परेको बताएको छ। वार्ड नम्बर 4 निवासी मनिषालाई मंगलबार समेत बिहान करिब 7 बजे उनकी हजुरआमाले विद्यालय पुगाएको थियो। विद्यालयको नियमित समेत विदा समय 11 बजे भए पनि मंगलबार भने 9 बजे नै विदा भएको थियो। हजुरआमा 11 बजे मात्रै विद्यालय लिन आउँदा मनिषा विद्यालयमा नभएको थाहा भएको बताउनु भएको छ। विद्यालयमा नभएको बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको थियो। बुधबार प्रहरी र स्थानीयको खोजतलास गर्ने क्रममा लम्कीझुवा 5 चौरी स्थित रोडा खोलामा किनारमा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल सेनाले बताउनु भएको छ।
हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानून

0: सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्री केसरी प्राचीन बनी नाम गरी को राजा को इतिहास सारा संपण बताए नारद नाम गरी को ऋषि ले आपने दरबार सवारी जब गंगा सागर पठाउनु भो प्राचीन बनी लाई यस्तै प्रभावबाट तपाईँ पनि यही पुराणको लागि मध्यनजर राखेर आफ्नो कर्तव्यमाथिको बोधमा लम्कनुहोस् भनेर श्रवण कार्यलाई पौराणिक सूत्रलाई विस्मरणमा आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षित श्रीमद भागवत को चतुर्थ स्कंध को अंतिम प्राचीन परिणाम ऋग्व राजा का छोरा अब 10 प्रचेता थे। तिनीहरू सधैं भगवान शिवजी को प्रार्थना गर्दथे। शंकर भोले बाबा जगत का मालिक को प्रार्थना करी जीवनचरी बिताउथे। अब तिनले सदैव 10 भाई को एउटै मत एउटै बुद्धि एउटै विचार एउटै भावना भएको कारणले 10 भाईले एउटा कन्या बिहा गरेको। 10 भाई को एउटा श्रीमती देवरानी जेठानी भएपछि झगडा गर्छन्, एउटी मात्रै भएपछि चुप्प लाग्छ भनेर, नत्र के छुट्टी भन्न थालिहाल्छ नि। त्यसै कारणले एउटा भएपछि डल्ली कुरा लाउने ठाउँ हुन्न, दङ पर्थे बसिरहन्छ। त्यसै कारणले ल 10 भाइले एउटा कन्या बिहा गरे। तिनीबाट दक्ष नाम गरेको प्रजापतिले बोकाको स्त्री त्याग गरेर दक्ष राजा भएर जन्माउनु पर्यो। मारिसाका घरबाट महाराज परीक्षित, अब यसै सन्दर्भमा यहाँलाई म फेरि प्रमाण गर्दछु, भगवान श्याम सदा शिवजीको यिनै 10 भाइले बडो प्रेम साथसँग विन्ती गरे, भजन गरे, कीर्तन गरे।

महाराज परीक्षित सुखदेव स्वामी ने बताऊन वो शाम सदाशिव जी को महिमा को वर्णन। दक्ष प्रजापति उनका छोरा दक्ष प्रचेता का छोरा फिर जन्मिए रानी त्या देखो प्रांत का लागे इन्हें विश्व ब्रह्मांड सारा संपूर्ण आधिपत्य तैयारी कर भगवान को भजन मनन कीर्तन करके प्रार्थना कर रही घर सवारी होने वो इन्हीं का राजा का कुलमा दक्ष नाम को राजा होने वो दक्ष नाम का राजा का कुल बट अले प्राचीन बड़ी राजा का वंश वाली समाप्ति जब महाराज पहलो राजा कन जेठा जिसको नाम उत्तनपाद उत्तनपाद राजा का छोरा प्रीमा जब ध्रुव ध्रुव का छोरा उत्कल उत्कल का छोरा वस्त्र वस्त्र का छोरा अंग अंग का छोरा बेन बेन का छोरा प्रेत प्रेतु का छोरा बीतासुन का छोरा हविर्धान हविर्धान का छोरा प्राचीन बरी का छोरा दस प्रचेता का छोरा दक्ष राजा 13 पुस्ता को वर्णन विस्तार प्रस्तुत करे। और बाकी अंश का लागे तपाई के सुन्न चाहनुहुन्छ भन्दा लौ त मेरो प्रभु हजुर का मुखार बिन्दबाट सबै कथा को प्रयोजन सुन्दै सुन्दै सुन्दै आइराखेको छु। अब लास्टमा दक्ष नाम्रेको राजाले सृष्टि गरिएको प्रकरण भोलि हामी व्याख्या गर्नेछौं अहिलेका लागि। अब चतुर्थ स्कन्ध सम्पन्न हुन लागेको छ। प्राचीन मरी नाम्रेको राजाको कुल वृत्तान्तबाट एक महान प्रसिद्ध राजा हुनुभयो जो दस प्रचेता का छोरा दक्ष अनि त्यसदेखि पछाडी अब कुलमा मान वर्धक हुँदै हुँदै जानेछ। पछिपछि भगवान श्रीहरि नारायण वासुदेव परमात्माले ध्यान गरेर प्रार्थना गर्ने विदुर नाम गरेको राजा र मैत्री ऋषिको सम्मा तृतीय स्कन्द र चतुर्थ स्कन्दले सुसम्पन्न। विदुर महाराज अहिले हस्तिनापुर जानुभयो। गुरु म विदा हुन्छु भनेर आफ्नो पूर्वज घर हस्तिनापुर सवारी हुनुभयो। गंगा सागरपट्टि मैत्री नाम गरेको ऋषि जानुभयो। आज हरिद्वारको कणखल क्षेत्र पवित्रतालाई दुवै जनाले छोड्नुभयो। चतुर्थ स्कन्द सम्पन्न भयो। 31 अध्यायले पूर्ण भएको। अब म यहाँलाईहरूलाई पञ्चम स्कन्दपट्टिको ध्यान आकर्षण गराउँदैछु। अब पञ्चम स्कन्दमा तपाईँ के सुन्न चाहनुहुन्छ भनेको राजा परीक्षित महाराज यस कारणबाट बारम्बार गर्न जब आज्ञा गर्दै हुनुहुन्छ। अब यहाँ देख्नु प्रान्तका लागि गंगा पवित्र पावन जल गंगा सागरको कपिलदेवको दर्शन गर्न मैत्र नामको ऋषि जानुभयो र थोरै दिनमा मुक्तिको अभिलाषापट्टिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद् भागवत पञ्चम स्कन्द पहिलो अध्याय राजा परीक्षित सुखदेव बताउनुहुन्छ। स्वयं मनुका जेठा छोरा उत्तनपाद कान्छा छोराहरूका छोरा प्रियव्रतको वर्णन सुन्नुहोस्। ओम नमो भगवते वासुदेवाय राजोवाच प्रियव्रतो भगवता आत्मा रामः कथम मुने गृह रमतेन मुहुलः कर्मबन्ध निबन्धन पराभव महाराज परीक्षित यसै प्रभावबाट राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ। अब प्रियव्रत नामको राजा स्वयं मनुका छोरा तब सूर्य नारायण किन उदाउने किन अस्ताउने अरूले गरे भन्दा बेग्लै काम गर्छु कि उदायको उदाय कि अस्ताको अस्ताय बनाइदिन्छु भनेर विश्व ब्रह्माण्ड सारा सम्पूर्ण घुम्न लाग्नुभयो प्रियव्रत राजा। एउटा सुमेरु नामको रथ जसको डर लाग्दो रथ बनाएर त्यसमा चढेर सूर्य नारायण कहाँबाट उदाउने कहाँबाट अस्ताउने पहिचान गर्छु भनेर दौड़नु भएको। जाँदा जाँदा सूर्य अस्तै चल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। दोस्रो दिनमा त्योभन्दा परबाट घुमाउनु भयो त्यो दिन अनि सूर्य अस्तेचल पर्वतमा जानुभयो पत्ता लाग्न सकेन। तेस्रो दिन त्योभन्दा पर त्यो चारौं दिन त्योभन्दा पर पाँचौं छैठौं र सात दिनसम्म पर परबाट घुम्दै घुम्दै जाँदाखेरिमा सूर्य अस्ताएको अस्ताए उदाएको उदाय केही लाग्दो रहेछ। बाबा दिक्क हुनुभयो भगवान के गर्ने होला बडो चिन्ता लाग्यो र अनि त्यसदेखि पछाडि प्रियव्रत नामको राजाले विश्व ब्रह्माण्ड सारालाई कब्जा गर्नका लागि जब गाडीको टायरले खुल्चिएको जति ठाउँ खिचिएको जति ठाउँ खाल्डो भयो त्यहाँ चाहिँ पानी जम्यो। गाडीको टायरले नखिचिएको जति जग्गा टापु बन्यो त्यहाँ चाहिँ बस्ती बस्यो। द्वीप सात द्वीप र सात समुद्रको निर्माण गरियो। अनि त्यो बीचमा सबभन्दा पहिला महाराज जम्मू प्लेक्स सार्मले कुशक रहन्छ साग पुष्कर भन्ने सातवटा द्वीप अनि जम्मू द्वीपलाई चाहिँ नुनको सागरले बेरेको प्लेक्स द्वीपलाई ओखुको सागरले खुदोले सार्मणी द्वीपलाई मदिराको सागरले पुषा द्वीपलाई घिउको सागरले क्रौञ्च द्वीपलाई दुधको सागरले साका द्वीपलाई दहीको सागरले पुष्कर द्वीपलाई सुतोदक सागरले गरेर सात द्वीप र सात समुद्रको निर्माण भयो। सात द्वीप सात समुद्रको रचना भइसकेपछि सात द्वीप र सात समुद्र सारा सम्पूर्ण भयो महाराज परीक्षित यो विश्व ब्रह्माण्ड सारा आफ्नै भयो। अब बाँकी के त भनिकन सोद्धाखेरिमा सात द्वीप र सात समुद्रको रचना भएको छ। सात द्वीप र सात समुद्रको रचना भइसकेपछि सात द्वीप र सात समुद्रको बीचमा विविध प्रकारको देवताहरू प्रकार प्रकारबाट रहेका छन्।
जसमध्ये हामी बसेको ठाउँमा चाहिँ नुनको सागरले बेरिएको हुनाको कारणले महाराज परीक्षित हामी बसेको ठाउँमा नुन सस्तो छ। दुई किसिमको छ नुन, एउटा खनिज नुन, एउटा सामुद्रिक नुन। समुद्रबाट झिकिएकोलाई सामुद्रिक नुन, खनेर झिकेकोलाई खनिज नुन। दुई किसिमको नुन छ। सुन महँगो हुँदा केही पनि अप्ठ्यारो पर्दैन, चिनी महँगो हुन भएन, त्यसै कारणले आधारभूत आवश्यकताका सामग्री महँगो हुनु हुँदैन, विलासिताका सामग्री महँगो भएन हुन्छ। त्यो चुरोटलाई एक खिडीलाई 1,000 रुपियाँ भनिदिनुहुन्थ्यो होइन त नि, के चाहिएको थियो त्यो? त्यो अर्को चाहिँ त्यो खाएर घोप्टो पर्नेलाई 10,000 को एक मानो भनिदिनुहुन्थ्यो बरु। त्यही पनि ल्याएर सिराना राखेर सुँगिरहँदा उनके काम भने सकिहाल्छ, सुँगियो बसिरह्यो। त्यसकारण ती विलासिता, ती आवश्यक नभएका सामग्री तिनलाई महँगो भए हुन्छ। अत्यन्त आवश्यकताका सामग्रीहरू फलाम, नुन, चिनी, यसकारणले सस्तो। भगवान कस्तो दयालु हुनुहुन्छ, जुन सस्तो चिज अत्यन्त आवश्यक छ त्यो चिज ज्यादै सस्तो छ। नुन सस्तो छ, त्योभन्दा सस्तो अत्यन्त नभई नहुने कुरा के छ? पानी, त्यो झन सस्तो छ। पानी भन्दामा पनि जब अत्यन्त सस्तो चिज के छ? वायु, हावा। जसले 3 मिनट बन्द भयो हावा भनेदेखि विश्व ब्रह्माण्ड स्वतर हुन्छ, एउटा मान्छे रहँदैन, एउटा प्राणी बच्दैन। तर यस्तो वस्तु चाहिँ भगवानले त्यसै दिनुभएको छ। कस्तो दयालु ईश्वर हेर्नुहोस्, त्यो हावा किन्न पर्यो कति रुपियाँ पर्दो? त्यसै कारणले यही कुरालाई बुझ्नु, भगवानले केही हेरेन, केही गरेनन् भन्छ। ल यहाँभन्दा गर्ने कति हो? त्यो पानी सस्तो नभई नहुने कुरा, त्यो नुन सस्तो नभई नहुने कुरा, त्यो फलाम सस्तो नभई नहुने कुरा, त्यो वायु प्राणवायु नभई नहुने कुरा, त्यो झन सिद्धिकमा यस्तो प्रभुको दया हो मेरो महाराज दयालु।

भगवान को परम प्रिय वायु दान से प्रधान। महाराज परीक्षित इन्हें जब राजा प्रियव्रत नाम को राजा ले आपका 13 भाई छोरा जन्माए, विश्वकर्मा की छोरी बिहा करेगा थे प्रियव्रत राजा ले, के वो जात कुल थियो रो बेला में थे न कहीं नहीं पची बनिया हो पनी। विश्वकर्मा प्रजापति की छोरी बिहा करे उनले, विश्वकर्मा की छोरी प्रियव्रत ने बिहा करे, प्रियव्रत की छोरी शुक्र ने बिहा करे, शुक्र की छोरी राजा यायती ने बिहा करे, सब सलाह कहीं थे। महाराज परीक्षित यस्तो थियो संसार। त्यसै प्रभाव बाट जब आग्नि इदमजी वयकी बाबु महावीर हिरण्य रेता धृतपृष्ठ सपन मेधा तिथि पीति होत्र कवि भन्ने 10 भाई छोरा एकपट्टि, उत्तम तामस रैवत भन्ने 3 भाई छोरा एकपट्टि गरिकन राजा प्रियव्रतको जम्मा 13 भाई छोरा मध्येमा 3 भाई छोरा उर्ध रेता, 3 भाई छोरा बनु, 7 भाई छोराले जब 7 दीपको रचना आफ्नो बुबाले गरेको राज्यको राज्य सञ्चालन गरेर जम्मू दिपमा जेठ छोरा आग्निद्रले राज्य गर्नुभयो। 11 आयुर्द वर्ष राज्य गरिसकेपछि राजाले के संसार झुटो सम्झेछन्, लौ भइगो त रानी भनेर ऊर्जस्वती नाम गरेकी महारानीलाई जब यस्ता प्रकारबाट साथमा लिएर राजा कन जम्मो उपलक्ष्य सालमले कुशक हुन्छ साग पुष्कर दीपको निर्माण गर्ने महाराज कन आज अब जम्मा कन 7 दीप स्रोत इक्स्रोत स्रोत घृतोत स्रोत दधि मण्डोत सुदोदक आदि गरिएका सागरको निर्माण गर्ने महामहिम व्यक्ति आज संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो। उहाँले भगवानको भजन मनन कीर्तनमा राजा प्रियव्रतको सवारी हुनुभयो। प्रियव्रत नामका राजाका जेठा छोरा आग्निद्रले तपाईँ हामी बसेको ठाउँमा राज्य गर्नुभयो, जसको नाम हो जम्मूद्वीप। 4 लाख कोषको छ, मतलब लाख योजनको जुन ठाउँमा तपाईँ हामी अहिले बसेका छौं महाराज परीक्षित, त्यो सांसारिक व्यवहारको लागि प्रियव्रत नाम गरिएको राजा बडा प्रभावशाली राजा थिए। प्रियव्रत नाम गरेको राजाले जब 11 वर्ष राज्य गरिसकेपछि संसारलाई झुट मानेर संसारलाई तुच्छ मानेर जंगल सवारी हुनुभयो।

0: सामाजिक सञ्जालमी निकेरी जाची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो अरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर अरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।